दशैंमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीबोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: छठ लगायतका चाडपर्वका आप ठकेर अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केवल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर यहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केवल कारको लोअर स्टेशनमा संचालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) बमोजिम कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 बिन्दुमा पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,00,000 कित्ता शेयर कारोबार भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जीत रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होडबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जीत रचेको हो। नेपालको जीतमा करण केसीले अलराउण्डर प्रदर्शन गरेर म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन्।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रिको शक्ति साधनादेखि विजयादशमीको विजयोल्लास र कोजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरू हरेक मानिसभित्र विद्यमान लोभ, मोह, अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक, सद्भाव, करूणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर, पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लम्लाई, यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
3: महाचार महापहार
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
3: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
2: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
3: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
2: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
3: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ़ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुधे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संघले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री, सातै प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधीश, वक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
2: अब बड़ा दशैंको प्रसंग। नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमश कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घडा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाड़ीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैरिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्स्य बहुद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8,526 गाडीमा 52,827 यात्रु बाहिरिएका छन्। सोमबार 8,613 सवारी साधनमा 56,809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44,522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रीले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाड़का बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क अफ टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
4: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
2: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय
2: रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।

0: परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको भित्रीपृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य सात विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राज्यपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनार जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सार्टफेयर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास सार्टने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
3: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सहमहामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा, सिवाकोटी, गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि पाँच दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगतै शुरू भएको हो। हालसम्म सभापति, उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सहमहामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई

0: अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। चार वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहित राज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खरबौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबन्दाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितौन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा बखेल खबर रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। बाह्रौं नेपालगंज म्याराथन 12 मंगिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कोप टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्कप टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कप टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ।
4: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई तह खोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत,
5: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने, हातको कटकटी खाने हुन्थ्यो। दस बिरामा चाहिँ डाक्टरले धेरै डाक्टर आउनु भयो, चेकअप गर्नुभयो। बिरामीको अवस्था चाहिँ नाजुक छ, बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो। 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
4: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढ़ेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का, विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुषमा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपड़ा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल,
6: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिकबाट निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
4: 4,000 भन्दा बढ़ीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढ़ी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, बागचौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिण्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढ़ी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एज्ञे बहादुर बस्नेत,
7: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
4: संक्रमण र मृत्यु दर बढ़ेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। कीटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे,
8: हामीले दारमा र कुमा गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौं र यो निरन्तर चलिरहनेछ।
4: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढ़ीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरतिमगर, सीआईएन रेडियो शारदा, सल्यान।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्को, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
0: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
1: भोटेकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट संचालन, कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
0: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा 2 व्यक्ति छन्। एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ, होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090, कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ तामा, पित्तल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 9844141112।
1: लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। टुर प्राइटर बाबुराम स्पष्ट। सम्पर्क नम्बर 98543395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी सम्पर्क नम्बर 98421649। शैलेश लिम्बू सम्पर्क नम्बर 98603597। मनिल भोजनालय एन्ड लज रामेछाप तल्लो बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुन्छ। प्रोप्राइटर विनोद कुमार स्पष्ट। सम्पर्क नम्बर 98441495। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी रामेछाप माथिल्लो बजार रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका जुत्ता, चप्पल, लेडिज जेन्ट्सका लागि रेडिमेड कपडाहरू पाइन्छ। साथै जुत्ता, चप्पल, छाता, कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम। सम्पर्क नम्बर 98662223। आकाश सु सेन्टर एन्ड रेडिमेड फेन्सी पसल रामेछाप बिच बजार रामेछाप।
3: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुरा, खसी, राँगोको मासु सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई। सम्पर्क नम्बर 98639627. आफन्त कोल्ड स्टोर रामेछाप तल्लो बजार रामेछाप।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल नाछेवा रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज रामेछाप तल्लो बजार रामेछाप।
3: आँखामा चोट लाग्यो अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई,
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851274749। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844010234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840664605। र फ्याकुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767975771।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 98650065095। सिबी मिठाई पसल रामेछाप, माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844213710, दिल किराना पसल, रामेसाप अस्पताल जाने रोड, रामेसा बजार, रामेसाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कक्षा 1-12 किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429903, घिमिरे पाठ्य पुस्तक पसल, रामेछाप बीच बजार, रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
5: सम्पर्क नम्बर 0475904662, 98692695998।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ नेवारी खाजा पाइन्छ, अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम कुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छोइला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
7: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू
8: सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554। निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
9: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगा
1: फाइनली नेपाल पुग्यौं हामी.
2: डैड, नेपाल स्मेल्स डिफरेंट.
3: इट्स होम.
4: वाह.
1: वाह डोगे.
4: भाग्यमानी भयो बाबा.
3: घरको रंग नयाँ हो र
4: तिमी यही हुँदा गरेको.
3: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ. बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट, रंग रहिरहन्छ.
5: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ. पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ.
6: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ.
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ.
6: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप.
7: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ. मौकाको फाइदा उठाउनुहोला. लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ. पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्. थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप. सम्पर्क नम्बर 0485905030, 0485905030. बजाज सँगै यात्रा, सुरक्षित यात्रा.
8: यो दशैंको शुभ कामना.
5: हार्दिक शुभकामना.
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
9: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ. मोबाइल मरमत गरिनुका साथै फोटो पनि खिचिन्छ. प्रोप्राइटर भगवती कुमारी मगर. सम्पर्क नम्बर 9844340-3073, 9861-49-87-17. प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दाने रोड, रामेछाप बजार, रामेछाप.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय।

0: संसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487। पवित्र खाजा घर, रामेछाप बिज बजार, रामेछाप।
1: सत्परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्री डे परमा थाइल्यान्ड हलिडे। यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिश कटुवाल, सम्पर्क नम्बर 98 68 84 49 67। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर सानी माया तामाङ, सम्पर्क नम्बर 97569005003, दिवाली खाजाघर रामेछाप माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.8 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिका वडा नम्बर 3 ग्वालटारका वडाध्यक्ष कृष्ण प्रसाद पोखरेल केपीसँग वडामा भइरहेको विकास निर्माण र आगामी योजनाहरूका बारेमा रहेर विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अध्यक्षज्यू, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो गोलन्जोरमा।
3: हजुर, धन्यवाद, नमस्कार।
2: हजुर, गोलन्जोर गाउँपालिका वडा नम्बर 3 ग्वालटारको वडाध्यक्ष हुनुहुन्छ। वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि तपाईँले आफ्नो वडाको विकासका लागि मुख्य प्राथमिकता के निर्धारण गर्नुभएको थियो र ती कुराहरू मध्ये के कुराहरू पूरा भए?
3: पहिलो कुरा त अब हामी निर्वाचित निमित्तकै हामीले एउटा बस्ती स्तरमा गयौं। गएर बस्ती बस्तीले छानेका योजनाहरू मध्ये प्राथमिकता क्रम उहाँहरूले नै चोकेका योजनाहरूमा लगानी हामीले सुरु गर्यौं। अब हामीले जे सोचेर निर्वाचित हुने बित्तिकै जे जे गर्न सकिन्छ भन्ने हामीले सोचेका थियौँ। अब त्यो त वडा अध्यक्षको लेभलबाट त्यो सबै चिज पूरा गर्न सकिने अवस्था रहेनछ। त्यही पनि बस्ती बस्तीमा जाँदा बस्ती स्तरले दिएका योजनाहरू नै हामीले सुरुवात गर्यौं। ती योजनाहरू जस्तो हामीले पुराना 9 वार्डहरू मध्ये अलिकति दुर्गम रहेका वार्डहरू, खास गरी हाम्रो अब देख्दाखेरि ग्वालटार बजार चाहिँ 3 हो भन्ने देखिन्छ, तर हाम्रो ग्वालटार बजार भन्दा बहुमत साबिकका चाहिँ पुराना वडाहरू दुर्गम ठाउँमै पर्छ। मास्टरपट्टि जस्तो वडा नम्बर 4 चाङ्ने भन्ने ठाउँमा पर्छ। त्यसपछि 5 चाहिँ भेद्रे सुदामे भन्ने चाहिँ 5 बस्ती हो। त्यसपछि 6 ओखले भदौरे भन्ने छ। 7 पापले रिप घनसिंह डाँडा मुर्की गाउँ भन्ने छ। त्यसपछि 9 पनि चाहिँ तपाईँलाई छाङ्रे भन्ने अब अलिकति दुर्गमै ठाउँ पर्छ। त्यो हुँदा उहाँहरूले छानेको जस्तो साबिकको 4 एउटा समूह घर भन्नुभयो, उहाँहरूले पक्का समूह घर यसपालि पुरा गर्ने गरी चाहिँ हामीले त्यहाँ गऱ्यौँ। 5 विद्यालय भवन थिएन, त्यो 5 प्रावित हेद्रे भन्ने ठाउँमा चाहिँ त्यहाँ 2 पक्का भवन त्यहाँ बनाउनु भयो। त्यसपछि विद्यालयको कम्पाउन्डहरूको कुरा भयो, अरू सबै मास्टर रहेका चाहिँ प्राविधिक विद्यालयहरूको कम्पाउन्ड शौचालय त्यो गरियो। त्यसपछि अब ओखले भन्ने स्थानमा चाहिँ हामीले 1 उत्पादन अन्तर्गत त्यहाँ ट्रेनिङको व्यवस्था गरेर सबैले 1 घर 2 टनेल भनेर चाहिँ उहाँहरूले त्यो टनेल मार्फत टमाटर खेती अरू तरकारी खेतीहरू त्यहाँ गर्नुभयो। उहाँहरूले चाहिँ अब अहिले आमदानी लिइरहेको अवस्था छ। त्यसपछि 7 पनि समूह घर समूहलाई वरिपरि भेरा भेरा त्यो सबै कुरा गर्नु हो। अब त्यसपछि बाँकी रहेका ट्र्याकहरू हामीले खोल्यौँ। त्यसपछि अब तलतिर पनि आएर प्रतीक्षालयहरू त्यसपछि समूह घरहरू निर्माण भए। अब प्रत्येक वर्ष चाहिँ हामीले बाख्रा पाल्नेहरूलाई 50% 60% अनुदानमा सरकारले 60% र 40% चाहिँ किसानले गरेर बाख्रा पालनको त्यो क्षेत्रमा पनि हामीले केही गर्यौँ। त्यसपछि अब टनेल मार्फत तरकारी खेती गर्नेहरूलाई टनेल किसानले बनाउने प्लास्टिक हामीले दिने भन्ने त्यो कार्यक्रम हामीले त्यसरी गर्यौँ। त्यसपछि यिनै कुराहरू भए। अब समग्रमा एउटा अस्पताल सुरु भएको छ, 24 अस्पताल सुरु भएको छ अब केन्द्र भागमै। गाउँपालिका भवन निर्माण हो, त्यसपछि गाउँपालिका भवनबाटै चाहिँ अहिले अब सेवा सुचारू भएको अवस्था छ। अब स्कूल भवन मुर्की बेसी में रहकर स्कूल भवन कोशीले बगाएको अवस्था थियो त्यसलाई हामीले जग्गा प्राप्ति गरेर हामीले स्कूल भवन बनाएर चाहिँ सुरक्षित विद्यालयमा पठन पाठनको व्यवस्था गरियो यिनै नै कुराहरू चाहिँ गर्दै यहाँसम्म आइयो अब सोचे जस्तो अवस्था त गर्न हामीले सकेको अवस्था छैन केही ग्वालटारका भित्री सडकहरूलाई व्यवस्थित गर्ने कामको सुरुवात भएको छ माथि जाने रोडहरू वर्षौनी हामीले सरसफाई गर्ने र केही ठाउँहरूमा बक्सोलिङ गर्ने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बक्सोलिङ गर्ने केही ढलानहरू गर्ने कामहरू गर्यौं त्यो जे परिकल्पना जे सोचिएको थियो त्यो सबै चिज त गर्न सकिएन तैपनि अब इमान्दारितापूर्वक पाएको बजेटलाई हामीले परिचालन गर्यौं केही आशाका अवस्थाहरू त निर्माण भएका छन् तर सोचे जस्तो पब्लिकले सोचे जस्तो सबै कुरो पूरा गर्न सकेको अवस्था चाहिँ छैन
2: हजुर लगभग अब हजुर को कार्यकाल अब धेरै समय पनि बाँकी छैन लगभग फागुनमा त चुनाव हुने कुरा पनि भइरहेको अवस्था छ विशेष गरी बाँकी कामहरू चाहिँ अब ठ्याक्कै यो चाहिँ पूरा गर्नुपर्ने छ र त्यो काम चाहिँ तत्कालै हुन्छ है भन्ने खालको केही छ त त्यस्तो खालको केही काम हुँदैछ हजुरको वडामा
3: वडामा त अब अहिले हामीले यो भित्री ग्वालटार अब केन्द्र पनि भयो गाउँपालिकाको केन्द्र पनि हो
2: हजुर
3: यसको भित्री सडकलाई व्यवस्थित गर्ने भन्ने हिसाबले ठेक्का लागिसकेको छ लगभग 1,40,00,000 चाहिँ ठेक्का लागेको छ यो भित्री सडकहरू पनि अब सबै पुरा हुने अवस्था त छैन अब जनताको जनजीविकासँग सम्बन्धित कुराहरू जस्तो केही गरेर खाने हिसाबमा अब केही गाई पालन व्यवसायहरू सञ्चालन भइरहेछ त्यसलाई हामीले दुधमा अनुदान दिएका छौँ प्रोत्साहन होस् भन्ने हिसाबले
2: आफ्नो
3: बेल्टमा जुनार तथा कृषि सहकारी छ त्यो कृषि जुनार तथा कृषि सहकारीलाई पनि हामीले गाडीको व्यवस्था गरेका छौँ किसानले उत्पादन गरेको चिज बजारसम्म सहज पहुँचोस् भन्ने हिसाबले त्यो गरिएको छ केही अब पुरातात्विक महत्वका मन्दिरहरू यीहरू निर्माण गर्ने र त्यहाँ तिनीहरूलाई पनि व्यवस्थित गर्ने काम गरिएको छ अब अहिले तत्कालै ठ्याक्कै हामीले गर्न सक्ने कुरा त हामी अन्तिम वर्षमा छौँ बजेट बाँडिसकिएको छ तिनै पुराना अधुरा रहेका योजनाहरूलाई पुरा गर्ने बाहेक छुट्टै त्यस्तो केही गर्न सकिने अवस्था त अब छैन किनभने हामीले अन्तिम वर्षको बजेट पनि बाँडिसक्यौँ अब छिटकुट यसो विपद सिपदसँग जोडिएका कुराहरू लगायत अब केही जनताका आशा अपेक्षाहरू सामान्यतया गाउँपालिकासँग अनुरोध गरेर पुरा गर्ने बाहेक अब हाम्रो हातमा छुट्टै हामीले लगानी गर्ने बजेट त समाप्तै भइसकेको अवस्था हो
2: तपाईँको वडाको सबैभन्दा ठुलो समस्या चाहिँ के हो जस्तो लाग्छ हजुरलाई
3: सबभन्दा ठुलो समस्या त अब यही बाटो नै हो सर बाटो पहाडको बाटो छ ओह्रालो खालको बाटो भएपछि पानी सफा गरेर पानी परेपछि फेरि जस्ता कस्तै हुने अवस्था छ त्यसले गर्दाखेरि जनजीवनमा असर पर्ने र बिरामी हुँदा एम्बुलेन्स मार्फत चाहिँ बिरामी अस्पतालसम्म पनि ल्याउन नसकिने आफूले उत्पादन गरेका सामग्रीहरू बजारसम्म पुर्याउन नसकिने मेन चाहिँ तपाईँलाई बाटोलाई नै व्यवस्थित गर्न सकिएन त्यही नै सबभन्दा ठुलो समस्या हो
2: हजुर वडाको वार्षिक बजेट कति छ र बजेटको मुख्य हिस्सा चाहिँ कुन कुन क्षेत्रमा खर्च भइरहेको छ त
3: वडाको वार्षिक बजेट त 40,00,000 रुपियाँ हो
2: हजुर
3: 40,00,000 हामीले त्यही मैले अघिले भनिहालेँ हामीले सुरु वर्षमा सुरु गरेका अधुरा योजनाहरूलाई समूह घरहरू त्यसपछि आएर विद्यालय भवनहरू विद्यालय भवनका कम्पाउन्डहरू टोयलेट बाथरुमहरू यिनै कुराहरू समूह घरहरू चाहिँ त्यो गरिएको छ अब जस्तो बालबालिका खेलकुद त्यसपछि अब आय आर्जनसँग जोडिएका कुराहरू अब प्लास्टिक टलेल यिनै नै कुराहरूमा चाहिँ हामीले खर्च गरिराखेका छ यिनै छ
2: सडक खानेपानी विद्युत सिँचाई र अन्य आधारभूत पूर्वाधारको अवस्था सुधार गर्न चाहिँ उहाँले के कस्तो कामहरू गरिरहेको छ
3: सडकको कुरा मैले गरिहालेँ केही ठाउँहरूमा बक्सोलिङहरू गरेका छौँ हामीले केही ठाउँमा ढलानहरू गरेका छ त्यसपछि अब तरकारी खेतीको कुरा मैले केही प्लास्टिकहरू हामीले वितरण गरेका छौँ गर्ने मान्छेलाई प्रोत्साहन होस् भन्ने हिसाबले त्यसपछि अब सिँचाइका कुराहरूमा सिँचाइका कुलाहरू त्यहाँ रहेका कुलाहरू अब मलाई लाग्छ आंशिक रूपमा हामीले व्यवस्थित गरेका छौँ त्यसलाई पानी चुहावट हुने ठाउँमा अलिकति अप्ठ्यारो भएको किसानले दुःख पाउने ठाउँहरूमा सिँचाइ कुलाहरू निर्माण भएका छन्
2: यिनै
3: यिनै कुराहरू छन्
2: ओडाका नागरिकले चाहिँ ओडाबाट पाउने सेवा सहज र छिटो बनाउनु चाहिँ के कस्ता सुधारहरू गर्नुभएको छ हजुरले
3: ओडा त अब अहिले हामीले एउटा अनलाइन सिस्टमै भएपछि ओडामा कामलाई समस्या मैले देखेको छुइनँ. सबै आएर आउने बित्तिकै काम भएको अवस्था छ. सेवाग्राहीहरूमा त्यस्तो गुनासो पाइएको छैन. अब बाहिर रहने सेवाग्राहीहरूलाई पनि अनलाइन सिस्टम भएपछि उहाँहरूले अनुरोध गर्दा हामीले अनलाइन मार्फत पनि त्यो सेवा सुचारू गरेको अवस्था छ.
2: सामाजिक सुरक्षा भत्ता चाहिँ कसरी वितरण भइरहेको छ हजुर?
3: सामाजिक सुरक्षा भत्ता चाहिँ अब हामीले बैङ्क मार्फत नै गरेका छौँ. एक साल चाहिँ हामीले टोल टोलमा लगेर दियौँ. त्यो बैङ्कसँगै हाम्रो समन्वय भएन. उहाँहरूले सुरक्षादेखि लिएर हरेक कुराहरूमा चाहिँ एउटा समस्या हुँदैछ. हाम्रो ओडाकै हकमा चाहिँ मलाई लाग्छ त्यही धेरैमा आधा घण्टा एक घण्टामा त मान्छे हिँडेरै बैङ्कसम्म आइहुन सक्छ. उहाँहरूको खातामा पैसा जान्छ. हामीले बैङ्कले तोकिएको मितिमा हामी त्यहीँ बसेर उहाँहरूलाई सहज बनाएर वृद्ध भत्ता लिएर जानुहुन्छ उहाँहरू.
2: अब ओडाको विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई चाहिँ गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन चाहिँ कस्ता खालका कामहरू भइरहेको छ ओडा पालिकाबाट?
3: त्यो चाहिँ अब हामीले धेरै प्रयत्न गऱ्यौँ सुरु वर्षदेखि नै. अब यो देशव्यापी समस्या नै छ. धेरै गरिब दुखीका बालबच्चाहरू सामुदायिक विद्यालयमा पढ्ने, अब अलिकति सामर्थ्य भएकाहरूले बाहिरै लैजाने, अब वैदेशिक रोजगारदेखि अलिकति आयस्तर अलिक वृद्धि भएकोले सदरमुकाम लाने, काठमाडौँ लाने, बाहिर लगेर बोर्डिङमै पढाउने क्रम हुने, र चाहिँ अब सामुदायिक विद्यालयमा चाहिँ अब अलिकति पठन पाठनको स्थिति सुधार गर्न धेरै मेहनत प्रयत्नहरू हामीले गऱ्यौँ. संरचनाहरू नभएको ठाउँमा संरचना निर्माण गऱ्यौँ. टिचरहरू भर्ना गरेर पनि अब धेरै प्रयत्न गर्दा हामी सोचे जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको अवस्था छैन. अब प्राविहरूको हकमा विद्यार्थी सङ्ख्या नै एकदमै कम भएर त्यहाँ एउटा समस्या छ भने, विद्यार्थी सङ्ख्या भएको ठाउँमा टिचरहरू भएर पनि चाहिँ गुणस्तरीय शिक्षा दिन सकेको अथवा त्यो त्यो हामीले गर्दा गर्दै पनि हामीले सोचे जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको अवस्था चाहिँ छैन.
2: कुनै विद्यालय चाहिँ विद्यार्थी नै नभएर मर्ज गर्नुपर्ने अवस्था आयो कि आएन त?
3: होइन, त्यो अब प्राविहरूमा तपाईँलाई 5, 6, 7, 10, 15 जनासम्म विद्यार्थीहरू चाहिँ छन्. अब विद्यार्थी नै नभएर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था त छैन, तर 5-5 जनादेखि 40 जनासम्मको स्थिति छ. लगभग प्राविधिक स्कुलहरू हाम्रो मेरो वडामा 2 वटा 5 सम्म पढाइ हुने प्रावि छ. त्यसपछि 3 वटा चाहिँ 3 सम्म पढाइ हुने प्रावि छ. 7-40 भनिहाले, 7-40 सम्म विद्यार्थीहरू छन्. विद्यार्थी नगर बन्दै हुने अवस्था त छैन, तर हामीले अपेक्षा गरे अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्न गराउन चाहिँ सकेको अवस्था छैन.
2: हजुर, अब अलिकति स्वास्थ्य क्षेत्रको पनि कुरा गरिहालौँ. विशेष गरी स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि चाहिँ के कस्तो कामहरू भइरहेको अवस्था छ त?
3: स्वास्थ्य चाहिँ मैले हजुरलाई भने हाम्रो यहाँ इलाका हेल्प पोस्ट थियो. त्यो हेल्प पोस्टको स्तर उन्नति गरेर हामीले आधारभूत अस्पताल सञ्चालन गरेका छौँ. आधारभूत अस्पताल मार्फत सहुलियत दरमा त्यो सेवा प्रवाह गरिराखेको अवस्था छ. र हाम्रो माक्लो बेल्टलाई चाहिँ सहज होस् भन्ने हिसाबले हामीले एउटा स्वास्थ्य इकाइ भदौरे भन्ने स्थानमा चाहिँ एउटा स्वास्थ्य इकाइ राखेका छौँ. त्यहाँ चाहिँ सामान्य उपचारको लागि उहाँहरू स्वास्थ्य इकाइमा उपचार लिनुहुन्छ, र चाहिँ अलिकति अप्ठ्यारो भयो भने अस्पतालसम्म आउनुहुन्छ. स्वास्थ्य क्षेत्रमा पनि मलाई लाग्छ सोचे भन्दा अहिले विगतको भन्दा राम्रै अवस्था निर्माण भएको भन्ने विश्वास गर्न सकिन्छ.
2: हो, फेरि आधारभूत अस्पताल तपाईँकै वडामा बनेको कारणले गर्दाखेरि पनि धेरै तपाईँको वडावासीहरूलाई पनि सहज भयो त्यहाँ.
3: हजुर हजुर.
2: हो, कृषि तथा पशुपालनमा संलग्न किसानहरूको आय आर्जन बढाउन र स्थानीय उत्पादनको चाहिँ बजार सुनिश्चित गर्न उडाले के कस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ त?
3: हामीले अघि नै मैले भने तपाईँलाई एउटा गाउँपालिका मार्फत एउटा कृषि तथा जुनार सहकारीलाई एउटा 50% अनुदानमा एउटा गाडी हामीले दिएका छौँ. किसानले उत्पादन गर्न चाहने किसानहरूले जो परिश्रमी किसानहरू हुनुहुन्छ उहाँहरूले अब जस्तो टनेल मार्फत खेती गर्ने हुँदा टनेल बनाऊ प्लास्टिक लैजाऊ भन्ने एउटा कार्यक्रम हामीले निरन्तर सञ्चालन गरिरहेका छौँ. त्यसपछि उहाँहरूले उत्पादन गरेका चिज वस्तुहरू आफ्नै सहकारीको गाडी मार्फत सहुलियत दरमा बजारसम्म लैजाने त्यो व्यवस्था सहकारी मार्फत मिलाइएको छ. त्यो ग्वालटारले पनि धेरै कुराहरू खपत गर्छ, र ग्वालटारले खपत गर्न सकेको कुरा गाडी मार्फत पुर्कोट, त्यसपछि सिन्धुली, कतिपय कुराहरू अब काठमाडौँसम्म पनि पुग्ने अवस्था छ. तीनै कुराहरू छन्।
2: हजुर, युवाहरूलाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न चाहिँ के कस्तो कामहरू भयो? जस्तै हामीले देखिरहेका थियौँ ग्वालटारमा केही युवाहरूले त्यहाँ स्थानीय स्तरमै साना उद्योगहरू पनि सञ्चालन गरिरहनु भएको छ, तपाईँहरूले विभिन्न तालिमहरू पनि दिनुभयो होला, धेरै युवाहरूले तालिमहरू पनि लिइरहनु भयो होला, तर उहाँहरूले लिएको तालिम अनुसारको उहाँहरूले काम चाहिँ गर्नुभयो कि भएन, के छ विशेष गरी कस्तो खालको अवसरहरू?
3: युवाहरूलाई चाहिँ निरन्तर हामीले जस्तो कपाल काट्ने ट्रेनिङ भयो संघ संस्थाको साझेदारीमा,
2: त्यस
3: पछाडि आएर अब करेसावारी घरमा चाहिँ करेसावारीको सन्दर्भ भयो, त्यो सँगसँगै ब्युटी पार्लरका कुराहरू भए, ती ट्रेनिङहरू हामीले सञ्चालन गरिरहेछ, जस्तो होटलसँग जोडिएका चाहिँ कुराहरू भए यी गरिरहेछ। तर त्यसमध्ये चाहिँ अब ब्युटी पार्लर केही बहिनीहरूले सिकेका बहिनीहरूले यहीँ पनि सञ्चालन गर्नुभएको छ, केही सिकेर चाहिँ ब्युटी पार्लरमा काम गर्ने काठमाडौँ सिन्धुलीमा गएर काम गर्नुभएको अवस्था छ। त्यसपछि सैलुन कपाल काट्ने तालिम पनि धेरै भाइहरूले कपाल काटेर यहीँ पनि चाहिँ अब पराई मूलकै मान्छे आएर सैलुन खोल्नुपर्ने त्यो अवस्थालाई ग्वालटारमा यहीँ सिकेका भाइहरूले यहीँनेरि सैलुन खोलेर राम्रो कमाई गरेको अवस्था छ। त्यसपछि ती सिकेका भाइहरूले सिन्धुली काठमाडौँमा गएर पनि त्यो आय आर्जनको बाटो अरूको सैलुनमा काम गरेर पनि त्यो आमदानी लिएको अवस्था पनि छ। त्यसपछि अब कृषिमा लाग्नेहरू, गाई पालनमा लाग्नेहरूलाई पनि दुधमा उहाँहरूले दुध बेचे बापत सहकारले दिएको रेकर्डको आधारमा हामीले दुधमा अनुदान दिएका छौँ, र अरूलाई पनि जस्तो सैलुन खोल्नेहरूलाई केही गाउँपालिका मार्फत उहाँहरूलाई त्यो व्यवस्थापनमा केही सहयोग गरेको अवस्था छ। केही मात्रामा चाहिँ अब त्यो ट्रेनिङ हामीले गरेको कुराले केही उपलब्धि हासिल भएको अवस्था छ, र त धेरै युवाहरूमा यहाँ केही गर्ने भन्दा पनि विदेश जाने, विदेश गएर कमाएर लिएर आउने ट्रेन छ, गरी खाने भन्दा पनि अब बाहिरै जाउँ, बाहिरै गएर चाहिँ आउँ भन्ने टाइपको चाहिँ भएको हो र हामीले गरेको प्रयत्न पूर्ण रूपमा सार्थक भएको अवस्था चाहिँ छैन। तर आंशिक रूपमा हामीले केही ट्रेनिङहरू दिँदा त्यसले मान्छेहरूले जीवनस्तर उकासेको उदाहरणहरू पनि छन्।
2: हजुर, ओडामा सञ्चालन भएका विकास योजनाको गुणस्तर र समयमै सम्पन्न भए नभएको अनुगमन चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरूले?
3: अनुगमन अब हामीले वडा स्तरबाट पनि गर्छौँ, त्यसपछि गाउँपालिका उपाध्यक्षको नेतृत्वमा एउटा गाउँपालिका स्तरको अनुगमन पनि छ, कार्यालयको तर्फबाट पनि अनुगमन गरेको अवस्था छ। अब अहिले काम गर्ने कानुनी विभिन्न कक्षाहरूले गर्दा उपभोक्ताहरूले काम गर्न नै अलि अप्ठ्यारो हुने समस्याहरू चाहिँ छन्, तर गुणस्तरमा त्यस्तो नराम्रो काम गरेको त्यस्तो खाले अवस्था चाहिँ छैन, राम्रै छ।
2: हजुर, वडामा बजेट तथा योजना छनौट गर्दाखेरि चाहिँ नागरिकको आवश्यकता र सहभागितालाई तपाईँले कसरी समेटिरहनु भएको छ?
3: त्यसमा चाहिँ अब हामीले पहिला आम सबै सरकारहरूलाई बोलाएर उहाँहरूको राय सुझाव लिन्छौँ, लिइसकेपछि अनि त्यस पछाडि त्यसलाई वडा समिति बसेर त्यसलाई कङ्क्रिट गरेर उहाँहरूले प्राथमिकता तोकेका योजनाहरू चाहिँ सबैतिर भेग मिलाएर अब 40 लाख छ 80 ठाउँमा पुर्याउनु पर्ने हुन्छ। अब टुक्रे योजनाहरू बनाएका छन् भन्न चाहिँ, तर पनि अब त्यो दिगो हुने टाइपका निरन्तर अगाडि बढिरहेका तिनै योजनाहरूलाई पुरा गर्ने गरिएको छ।
2: बस्ती स्तरबाटै योजनाहरू छनौट भइरहेछ।
3: हजुर,
2: ओडामा बजेट तथा योजना छनौट गर्दाखेरि कुरा मैले हजुरलाई गरिहालेँ, अब विशेष गरी ओडामा चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा विभिन्न परिवारका लागि चाहिँ के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् त?
3: महिलाहरूको पनि अब उहाँहरूको आय आर्जनसँग जोडिएका जस्तो ढाका बुनाइ तालिमको कुरा भयो, त्यसपछि अब ब्युटी पार्लरकै कुराहरू भए, उहाँहरूले रोजेकै व्यवसायहरूमा हामी त्यसलाई केन्द्रित गरेर अगाडि बढे अवस्था छ। अब अपाङ्ग उहाँहरूलाई पनि उहाँहरूको कार्यक्रम बजेट छुट्याइन्छ, छुट्याएर चाहिँ उहाँहरूलाई नै जम्मा पारेर उहाँहरूले इच्छाइएको शीर्षकमा कुनै संघ संस्था मार्फत संघ संस्थालाई जिम्मा दिएर त्यसपछि उहाँहरूको इच्छाइएका कार्यक्रमहरू नै सञ्चालन गरेर अगाडि बढेको अवस्था छ। बाल बालिकाको हकमा पनि बाल बालिकाहरूलाई राखेर हामीले उहाँहरूले भने जति सबै कुरा त गर्न सकिएको अवस्था छैन, तर उहाँहरूले छनौट गरेकै योजनाहरूमा केन्द्रित भएर ती कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ, र बाल मैत्री वडा घोषणा गर्ने हामी अन्तिम चरणमा छौँ, सूचकहरू हामी पूरा गरिरहेछौँ। त्यो भएपछि त बाल बालिकाहरूलाई त केन्द्रमा राखेरै अगाडि बढेकै अवस्था छ।
2: हजुर, तपाईँको वडामा विपदको जोखिम चाहिँ छ छैन अथवा विशेष गरी यो विपद अन्तर्गत पनि पहिरो बाढी आगलागी लगायतका जोखिमबाट नागरिकलाई सुरक्षित राख्न चाहिँ तपाईँहरूले केही न केही तयारीहरू गरिरहनु भएको छ त्यस्तो केही
3: विपद पूर्व तयारीका चाहिँ केही सामानहरू गाउँपालिका चाहिँ तहबाट ल्याएर राखेको अवस्था छ। विगत फोहोर दुई वर्ष अगाडि त हाम्रो अब त्यहाँ धेरै घरहरू पुर्ने, स्कुल भवन नै पुर्ने, स्कुलै बगाउने, त्यसो च्याएर खेतहरू सबै पुर्ने, त्यो सबै गरेको अवस्था थियो। त्यसमा गाउँपालिकाबाटै खेतहरू सरसफाई गरेर उहाँहरूलाई पुरानो अवस्थामा पुर्याइदिने काम गाउँपालिकाले गर्यो। त्यसपछि अहिले चाहिँ हामीले त्यो पूर्व तयारीका केही सामानहरू जोरजाम गरेर पूर्व तयारी अवस्थामा राखेको र चाहिँ अवस्था छ। अब त्यो भयावह आयो भने त के गर्न सकिने कुरा भयो र त्यही पनि प्रहरी सशस्त्रसँग सबैसँग कोअर्डिनेसन गरेर विपद पूर्व तयारीका चाहिँ केही सामानहरू गाउँपालिका मार्फत नै ल्याएर त्यो पूर्व तयारीको अवस्थालाई आयो भने के गर्ने भन्ने हिसाबले त्यो गरिएको छ। बेला बेलामा छलफल बहसहरू हुन्छन्, यिनै गरिएको
2: छ। हजुर, अब तपाईँको कार्यकाल सकिँदाखेरि ओडामा यस्तो कुन महत्वपूर्ण परिवर्तन देख्न चाहनुहुन्छ तपाईँले जसलाई चाहिँ नागरिकले लामो समयसम्म सम्झनु?
3: अब हाम्रो कार्यकाल सकिँदा एउटा त मैले भने अब एउटा गाउँपालिका भवन बनो, यही केन्द्र नै यही भएको एउटा गाउँपालिका भवनबाट जनताले सहज सेवा प्राप्त गर्ने एउटा सुनौलो अवसर मिल्यो। त्यसपछि एउटा आधारभूत अस्पताल हाम्रा सानो भयो, हामी 24 घण्टा त्यसलाई चलाइरहेछौँ। अब हामी सामान्य अलिकति अप्ठ्यारो भयो भने हामी कुर्कुट हुँदै धुलीखेल काठमाडौँ जानु पर्थ्यो, त्यो चाहिँ हामीले 24 घण्टा यहाँ सेवा पाउने एउटा अवसर पायौँ। कृषि तथा भेटनरीको एउटा भवन निर्माण भएको छ, त्यसमा हामीले गोबर जाँचदेखि लिएर माटो जाँच, हामीले काम गर्दा हामीलाई पर्ने किसानलाई पर्ने कठिनाइहरू त्यो हामीले सहज त्यहाँबाट समाधान गर्न सक्ने भयौँ। त्यो सँगसँगै अब केही बाटाघाटाहरू केही सुधार भएको अवस्था छ, हामी गरेर खानेलाई एउटा गर्ने मेसो तयार भएको छ। गाई पालन तरकारी खेतीमा पनि चाहिँ एउटा आकर्षण बढेको छ, केही धेरै मान्छेहरू त्यहाँबाट केही न केही आमदानी गरेर अगाडि बढ्ने आफ्नो जीवनस्तरलाई सजिलो बनाउनेतिर लाग्नु भएको छ। त्यो सँगसँगै अब मलाई लाग्छ विगत भन्दा केही केही आशाका अवस्थाहरू निर्माण भएको
2: देखिने कामहरू पनि भएका छन्। अब अन्तिममा अब चाडपर्व पनि सुरु भएको छ, विशेष गरी चाडपर्व लक्षित तपाईँको ओडामा त्यस्तो केही योजनाहरू छ कि वा नागरिकलाई तपाईँले केही अनुरोध अथवा केही सन्देश दिन चाहनुहुन्छ कि केही छ हजुरको?
3: अब यो बाहिरबाट हेर्दा बाहिरबाट देख्दा जति आशा अपेक्षा हामीले नै गर्थ्यौँ अहिले पब्लिकली त्यो स्वाभाविक रूपमा, किनभने मान्छेलाई द्रुत गतिमा सबै कुरा एकैचोटि समाधान होस् भन्ने लाग्छ, पब्लिकको इन्टेन्सन त्यस्तो छ। अब त्यो सबै चिज त आशा अपेक्षा गरे अनुसारको चाहिँ गर्न नसकिँदैछ, तर पनि मलाई लाग्छ यहाँ आम पब्लिकले मतदाताले जुन भरोसा विश्वास गरेर मलाई यो ठाउँ उपलब्ध गराइदिनु हो, मैले मेरो बलबुता बरकतले भ्याएसम्म राम्रै गरेको जस्तो लाग्छ। अब त्यस्तो सोचे चाहे जस्तो नभए पनि नराम्रो त्यस्तो केही गरिएन, केही न केही आशाका अवस्थाहरू सृजना भएका छन्। यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनहरू अझ फलदायी होलान्, अझ हामीले सोचे सम्झे भन्दा अझ राम्रो हुँदै जाला र आशा अपेक्षा गरौँ। र यो बडा दसैँ तिहार छैट लगायत यी हाम्रा चाहिँ चाडबाडहरू नजिकै आइरहेछन्, यो चाडबाडलाई बितवै ढङ्गले मनाऊ, यसमा चाहिँ दसैँ चाहिँ दशा नबनोस्, सबैमा दसैँको शुभकामना व्यक्त गर्दै हजुर रेडियोलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हस्त।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484000026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट सुनिनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एन्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन सुरक्षित, प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवन मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
4: फाइनली नेपाल पुग्यौं हामी।
5: Dad, Nepal smells different.
4: It's home.
5: Wow.
4: Bua, doge.
6: Bhagya mani bhai baba.
4: Ghar ko rang naya ho ra.
6: Timi yahi huda gareko.
4: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बज पेन्ट, रंग रहिरहन्छ।
2: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
7: अहिले बिहानको 8 बजे
8: हजुरको रेडियो 102.3।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: पहिरो मात्रै हुन्छ नि, अनि त्यो खालको घटनाहरू घटेर त्यसपछि खोला थुनिने र थुनिएपछि सर्टेन टाइमपछि खोला ब्रिज हुने र त्यसबाट चाहिँ बाढी आउने होइन, यस्तो क्रम चाहिँ बढी भएको र यो चाहिँ सामान्य बाढीभन्दा विभिन्न तरिकाबाट हामीले फरक हेर्न सक्छौँ। किन भन्दाखेरि यसमा चाहिँ जुन लेदो भनेर हामीले भनिरहेको छौँ त्यसमा चाहिँ जुन सेडिमेन्टको प्रोपोर्सन छ त्यो चाहिँ पानीभन्दा सेडिमेन्ट चाहिँ बढी देखिन्छ अहिले पनि हेर्दाखेरि। अब यो भोटेकोसीको बाढी र यसमा चाहिँ अलिकति फरक त छ, किनभने भोटेकोसीमा चाहिँ जुन गेग्रानहरू अथवा थेग्रानहरू जुन थियो त्यो चाहिँ ठूला साइजका भनौँ न चट्टानका टुक्राहरू बढी भएको पनि देखिन्थ्यो भने अहिलेको बुढी गण्डकीको बाढीमा चाहिँ त्यो लेदो चाहिँ बढी देखिएको छ र त्यो लेदो बढी जुन देखिएको छ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिने एउटा प्रक्रिया हुन्छ, पिसिएर चाहिँ धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष र त्यस्तै चाहिँ पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक भनौँ न म्याट्रिसहरू पनि हामीले भन्न सक्छौँ, त्यस्ता म्याट्रिसहरू अथवा भनौँ न एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको एउटा चाहिँ उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ। तर यो चाहिँ के छ भने सामान्य बाढी हामीले जुन पानी धेरै पर्ने बाढीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढी अथवा 500 वर्षको बाढी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला तपाईँको चाहिँ ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ।
3: यो बाढीपछि तपाईँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो पानी मात्र होइन पहाड़ पनि बुझाउँ भनेर लेख्नु भएको थियो, यसको सामान्य अर्थ के हुन्छ श्रोताले बुझ्ने गरी भने पहाड़ चाहिँ के बुझ्नुपर्ने?
2: हजुर, पहाड़ बुझ्नुपर्छ भनेको मुख्य अर्थ चाहिँ के भने हाम्रो जमिन जुन छ हाम्रो पहाड़ी भूभागको अहिले हामीले कुरा गर्दैछौँ भने पहाड़ी भूभागका हाम्रा जमिनहरू जुन छन् तिनीहरू कतिको स्टेबल छन् कतिको स्थिर छन् त्यहाँ चाहिँ पहिलादेखि नै केही इन्डिकेटरहरू अथवा संकेतहरू छ कि जमिन चाहिँ पहिलादेखि नै चल्दै गरेको केही संकेतहरू छ कि अथवा जमिन चाहिँ राम्रोसँग चाहिँ बलियो भएर बसिरहेको छ भन्ने कुरा यदि हामी बुझ्न सकेनौँ भने चाहिँ मुख्यतया भनेको हाम्रो जमिन स्थिर भएर बस्न सक्ने अथवा नसक्ने भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन र त्यो थाहा नहुँदाखेरिसम्म हामीलाई पहिरो अथवा भुछेको बारेमा पनि हामीलाई खासै थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि जुन सिर्जित हुने बाढी छ त्यसको बारेमा पनि हामीले भन्न सक्दैनौँ भन्ने हिसाबले चाहिँ हाम्रो पहाड़हरू जुन छन् त्यो पहाड़मा भएका ढुङ्गा माटो समग्र तिनीहरूको अवस्थिति र तिनीहरूको चाहिँ स्थिरता र तिनीहरू कुनै समयमा चाहिँ कुनै हिसाबले तिनीहरू बग्दै थिए अथवा चल्दै थिए अथवा थिएनन् भन्ने कुराको आधारमा चाहिँ भविष्यमा चाहिँ त्यो ठाउँमा यस्ता खालका घटनाहरू हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ हामीले भन्न सकिने कारणले गर्दाखेरि अब हामीले पानी मात्रैको कुरा गर्यौँ भने चाहिँ खालि के हुन्छ भने उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा चाहिँ सामान्य अथवा औसतभन्दा बढी पानी पर्यो त्यस कारणले बाढी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ के छ भन्दाखेरि जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीले थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन, हामीले चाहिँ जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ भन्न चाहिँ खोजेको।
3: बुढी गण्डकीको बाढीको कुरा गर्दाखेरि चाहिँ त्यसको कारणमा एउटा पहिरो झर्यो, नदी केही समय थुनियो र बनेको पोखरी चाहिँ फुटेर बाढी आयो भन्ने अहिलेसम्मको सरकारी विवरण तपाईँहरू विज्ञले भन्नुभएको कुरा त्यो छ। यस्ता घटनाहरूमा पुरानो पहिरोहरू पुनः सक्रिय भएको अथवा ठूलो चट्टान खसेको नदी थुनेर फुटेको यी कुराहरू कसरी थाहा पाउन सकिन्छ तलको बाढीको अवस्थालाई हेरेर?
2: हजुर, बाढीको प्रकृति हेर्दा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि उदाहरणको लागि चाहिँ पहिला त बाढीमा जुन हामीले के पदार्थ छ भनेर जुन हेर्छौँ हामीले गर्ने चाहिँ के हो त भन्दाखेरि त्यो बाढीमा आएको जुन ढुङ्गा माटोको प्रकृति छ त्यो प्रकृति चाहिँ कुन ठाउँको जमिनमा भएको प्रकृतिसँग मिल्दोजुल्दो छ त भनेर हामीले त्यसलाई कोरिलेसन गर्ने अर्थात् त्यसको बारेमा चाहिँ आइडिया लिने एउटा चाहिँ मुख्य कुरा चाहिँ त्यो हुन्छ। र उदाहरणको लागि चाहिँ हाम्रो के हुन्छ भने कति ठाउँमा चाहिँ हामीले जस्तो माइका सिस्ट भनेर भन्छौँ, माइका सिस्ट भनेको जस्तो उदाहरणलाई अफरक पनि भन्छौँ हामीले माइका भनेपछि, बायोटाइट भन्ने एउटा खनिज पदार्थ हुन्छ अथवा मिनरल हुन्छ चट्टानमा, अनि त्यो छ भने त्यो चाहिँ तपाईँ के हुन्छ भने माटो नै कालो हुन सक्ने सम्भावना पनि रहन्छ। अथवा चाहिँ तपाईँले हामीले कुनै क्ले मिनरल्सहरू भनेर भन्छौँ, त्यो कार्लिनाइट भन्ने जस्तो कमेरो माटो भने जस्तो हुन्छ। अब कमेरो माटोहरू अवस्थित छ भने त्यो कमेरो माटोबाट यदि पहिरो भएर आएको रहेछ र खोलामा चाहिँ थुनिएर फेरि खुलेर आएको रहेछ भने त्यसबाट हामीलाई के बुझिन्छ भन्दाखेरि जहाँनिर कमेरो माटो चाहिँ बढी छ त्यो ठाउँबाट यो आयो होला भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। भनेपछि के छ भने यसको सोर्स चाहिँ कहाँ हो भन्ने पत्ता लगाउनको लागि पनि बाढीमा आएको ढुङ्गा माटो गेग्रानको चाहिँ कम्पोजिसन छ त्यसलाई चाहिँ हामीले हेऱ्यौँ र त्यसको चाहिँ नेचर र त्यसको प्रकृति चाहिँ हाम्रो पहाड़मा भएका अरू ठाउँमा चाहिँ यस्तै प्रकृतिका चाहिँ ढुङ्गाहरू अथवा माटोहरू छन् त्योसँग हामीले कोरिलेसन गर्न सक्यो भने चाहिँ अथवा दाँच्न सक्यो भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन।
3: हामीले भोटे कोसीको चाहिँ माथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो, माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भएन।
2: हजुर, अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन, किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकिएको त छैन, ठ्याक्कै त भन्न सकेको छैन। तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ। हालै चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेका छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड़ चाहिँ जुन भोटेको सीमा जस्तै गर्लाम गुलुम खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन। र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइअनुसारबाट पनि हामीले के थियो भने यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ। भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो यस्तो खालको भइरहेको छ। त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ। त्यसको कारण चाहिँ एउटा के हुनसक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठूलो गयो त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो, साना साना पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ, त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुन्यो र फेरि त्यो चाहिँ खुल्यो। यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिजमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ। तर जुन ढुङ्गा माटोको जुन हामीले प्रकृति लेदो देखिरहेका छौँ, लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन, यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट शुरूआत भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो।
3: हामी भूगर्भविद डाक्टर सुब ढकालसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ नेपालका यी श्रृङ्खलाबद्ध विपद र विगतका पाठ बारेमा केही चर्चा गरिन्छ भने डेढ दशक अघि चाहिँ सेती नदीमा आएको बाढी अहिले तपाईँले भन्नुभएको थियो, तर पाँच वर्ष अघिको मेलम्ची, दुई वर्ष अघिको थामे, रसुवाको भोटेकोसीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो, मनाङ मुस्ताङमा पनि बाढी आएका छन् पछिल्लो समयमा। यही आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोसी खोला, ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन्। यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्?
2: हजुर, अब हामी जुन ठाउँमा अवस्थित छौँ त्यो भनेको हिमालयको कन्टिनेन्ट कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौँ, दुईटा ठूलो जमिनको भागहरू बीचमा टक्राव भएको ठाउँमा छौँ हामी होइन, भनेको दक्षिणतिरको चाहिँ तपाईँको इण्डियन प्लेट भन्छौँ र उत्तरतिरको टिबेटन प्लेट भन्छौँ, र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड़ बन्यो हिमाल बन्यो त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ। भनेको मतलब के छ भने हाम्रो जमिन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ होइन, यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो। र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेऱ्यौँ भने दुई तीनटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए, हाम्रो सड़क संरचनाहरू बन्दै गए, सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ्दै गएको होइन। मैले चाहिँ विशेष गरी यो चाहिँ भौगर्भिक कुरा म एकछिनमा भन्छु तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरामा चाहिँ म पहिला कुरा गर्दैछु। अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो, एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुने रहेछ, माइग्रेसन हुने रहेछ। र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भुइँचालो हुन्छ, त्यो भुइँचालोपछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको, पहिरोहरू गएको अथवा भुवाङहरू परेको, चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ। भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढाउँदै जान पर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यस त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढ़ी भएको देखिन्छ। तर अब हाम्रो भौगोलिक हिसाबको जमीनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौं त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन बेला चाहिँ पहिला बेला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढ़ी छ अथवा पानी चाहिँ बढ़ी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेसन पनि भन्छौं त्यो चाहिँ एकदम एकनाशको छैन कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेको छ भने हाम्रो जमीनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ हुँदाहुँदै चाहिँ के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठुला गल्ली हुने र जमिनमा चाहिँ गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भुछियाको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भुसिया चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरो नै खस्ने र अर्को भनेको चाहिँ के हो भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भनेर चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेको चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भनिरहेको छौँ तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेहरूले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पग्लेपछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के भयो अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि इभिडेन्सको रूपमा नै राख्न पर्ने कुरा चाहिँ के त भने जलवायु परिवर्तनको कारणले जुन तापक्रम बढ़िरहेको छ तापक्रम बढ्दाखेरि चट्टान र तपाईँको चाहिँ बरफको बीचको जुन इन्टरफेस भन्छ बााउन्ड्रीमा जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो त्यो सपोर्ट चाहिँ अब के छ भन्दाखेरि यो तापक्रम बढ्दाखेरि चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि चाहिँ के भने सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो अनि त्यो ग्याप भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको भार भएन अथवा लोड थाम्न सक्ने क्यापासिटी भएन अनि त्यस कारणले त्यो कारणले गर्दाखेरि हाम्रा पहाड़हरू चाहिँ के भने अथवा हिमालहरू चाहिँ के भयो भने एकदम अस्थि भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ र त्यो कुरा चाहिँ हाम्रो पछिल्लो यो के भन्छ भोटेकोसीको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेको छौँ त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ त्यो कारणले गर्दाखेरि भौगर्भिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगर्भिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ हामीले देख्न सक्छौँ।
3: तपाईँले मेलम्ची बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो भोटेकोसी बाढीको नै अध्ययन तथा त्यसका तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ एकजना सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइरहनु भएको छ। यस वर्ष भोटेकोसी र बुढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा
2: गर्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगर्भिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै

0: त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्दाजुल्दा नै प्रकृतिका छन्। जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ बोडेगोसीको चाहिँ एकदम ठूलो डिजास्टर भयो, ठूलो चाहिँ तपाईँ माउन्टेन कोल्यास भएको भयो। तर त्यो र थामेमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेर चाहिँ अहिलेसम्म भनौँ न पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्यल छ, तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टानी पहिरो जाँदाखेरि त्यहाँ बजारिएर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि। अब मेलाम्चीको हामीले कुरा गर्छौँ भने मेलाम्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ। तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमाली भागमा चाहिँ ग्लेसियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ। भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा सेती नदीकै हामीले कुरा गर्छौँ भने सेतीबाडी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के हुन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ यो र हाम्रो के अरे भोटेगोसीको त लभलभ मिल्दोजुल्दो नै हामीले पाउँछौँ। त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाड़ नै के भने खसेको त्यहाँ पनि होइन खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेगोसी भन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ। अनि मेलाम्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचबीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्दोजुल्दो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के भन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठूलो मात्रामा बग्यो तलतिर खोला थुनियो खोला थुनेपछि फेरि अझै ठूलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुछिया गर्यो त्यसले पहिरोहरू ल्यायो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढेर बाढीको चाहिँ एकदम ठूलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तीनटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको चाहिँ हामीले देख्छौँ।
1: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो, सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सबैलाई हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अब चाहिँ भए होइन हामीले भन्न सक्ने अवस्था भयो नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ्यो जोखिम बढ़्यो भन्नलाई।
0: हजुर, अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ प्रिलिमिनरी भनौँ न तत्कालीन हिसाबले हेर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हामीले साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ। तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेगोसीमा हामीले हेर्छौँ भने लाङटाङ लिरिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो भनेर हामीले भन्दा छौँ त्यसमा चाहिँ के थियो भन्दाखेरि धन्य 2017 हामीले स्टडी गर्दाखेरि 2017 यता हेर्दाखेरि नै त्यो चट्टानहरू चाहिँ एकदमै डिफर्मेसन हामीले भन्छौँ त्यो चाहिँ पहिलाको जस्तो थिएनन्, कति ठाउँमा चाहिँ चट्टानहरू कुहिएको देखिएको छ, कति ठाउँमा टुक्रा परेको देखिएको छ, अनि जोड्नेहरू भएको अथवा क्र्याकहरू थुप्रो मात्रामा देखिएको छ भने त्यहाँ चाहिँ के छ भने जमिन पनि डिफ्रेन्ट डिरेक्सनमा एउटा मात्रै दिशामा त छैन तर माथि त जाने कुरा भएन तल अथवा दायाँ बायाँ चाहिँ विचलित भएको अथवा त्यो सरेको होइन अथवा डिस्प्लेसमेन्ट हामीले भन्छौँ डिस्प्लेसमेन्ट भएको देखिएको छ। अनि त्यसको आधारमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका छौँ त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्री कन्डिसनिङ भन्छौँ अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीलाई बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ। हाम्रो
1: मेलम्ची नै भनौँ अथवा भोटेकोसी बुढी गण्डकी यो आसपासमा बाढी अलिकति बढ़ी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको थियो त्यसले हल्लाएको अथवा त्यसको कारणले अस्थिरता बढ़ेको भनेर कतै जोड्न सकिने अवस्था तपाईँ एकजना भूगर्भविद हिसाबले देख्नुहुन्छ कि देख्नुहुन्न?
0: यो चाहिँ सकिन्छ, धेरै ठाउँमा देख्न सकिन्छ। किन भन्दाखेरि 72 सालको भुइँचालोले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन, तर हामीले नदेखिएको कुरा चाहिँ के छ भने पहाड़मा भुइँचालोले गर्दाखेरि परेका ठूल्ठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भङ्गै भएका कुराहरू जुन मानव बस्तीको वरिपरिसम्म त हामीले केही

0: होला त्यो पनि हामीले सबै निकाल्न सक्यौँ कि सकेनौँ भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए पहिरो गएको 72 सालको भिजालपट्टि गइसकेका पहिरो त हामीले देख्यौँ र यहाँ पहिरो गए पनि भन्यौँ तर हामीले नदेखिएको कुरा भनेर चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनायो त्यसले त्यो भनेको चाहिँ ठूल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लावटको कारणले गर्दाखेरि जमिन चाहिँ खुकुलो भयो जुन पहिला चाहिँ अलिकति बलियो भएर बसेको जमिनहरू चाहिँ खुकुलो भयो त्यस्तै पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामीले भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तनको कारणले गर्दाखेरि बरफ पौलिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिन मुनि छिरेर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिनलाई अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टै छिट्टै भइरहेको छ नि यहाँ भनौँ 2-3 वर्षको बीचमा अथवा वर्षेनी पनि कति केसमा भइरहेको छ भनेपछि यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ तर यसलाई प्रमाणित गर्नको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको चाहिँ अहिले के छ भने हामी जुन उच्च हिमाली भूभागमा जहाँ चाहिँ यो शुरूआत हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिसक्न सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि 72 सालको भुइँचालले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले सक्छ
1: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्दै जाँदा निकै माथि हुन्छ हिम नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको यसरी हेर्दाखेरि नदी कसरी थुनियो गिग्रान कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउनु कतिको आवश्यक छ
0: एकदमै आवश्यक छ किन भन्दाखेरि जति पनि घटना घट्छन् घटनाले विपद ल्यायो मान्छेको ज्यान लयो सम्पत्तिको क्षति भयो यो सबै त भइहाल्यो होइन हाम्रो चाहिँ पूर्वाधार सबै सखाब भयो यो छँदैछ तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ त्यसमा चाहिँ यस्ता घटनाबाट चाहिँ हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने हो होइन अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला कसरी घट्यो होला कहाँबाट घट्यो होला यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के सहयोग हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीलाई के चाहिँ सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन् त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर जस्तो भौगर्भिक नक्साहरू बनेका छन् त्यो भौगर्भिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालका भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नको लागि चाहिँ हामीलाई के हुन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्रै हेरेर भएन भन्दाखेरि यसबाट क्षति भयो यति भयो भने चाहिँ हामी पूर्वमा हात लाएर बस्ने अथवा चाहिँ यो प्रकृतिले यस्तो गर्यो अथवा भगवान्ले यस्तो गर्नुभयो भन्ने कुरा चुनिहाल्नु पनि यो मेल खाँदैन यो भनेको चाहिँ के छ भने धेरै हदसम्म चाहिँ हाम्रै कारणले भलै चाहिँ नेपालले नै त्यसमा कति कन्ट्रिब्युसन गर्यो भन्ने कुरा थाहा छैन होला एकदमै कम छ नगर्ने होला तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै चाहिँ सहरीकरण भइरहेको छ यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर बस्न मिल्ने अवस्था पनि छैन र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन कुरा चाहिँ के हो त भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि चाहिँ अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ
1: यी भनिएका यी कहाँबाट शुरू भयो कसरी थुनियो गिग्रान कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्रै होइनन् आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन र त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्नु कतिको आवश्यक छ
0: एकदमै आवश्यक छ हामी त धेरै पहिलादेखि नै गराइरहेको यो विषयमा चाहिँ होइन विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्नु जरुरी जरूरी छ भने पहिला देखि नै भूगर्भको जुन पाटो छ त्यसको अध्ययन चाहिँ एकदमै कमजोर हुँदै गएको र यो भौगर्भिक अध्ययनको पाटो चाहिँ एकदमै कमजोर ओभरअलमा भन्दाखेरि नेपालमा अध्ययनको पाटो नै सबै कमजोर छन् त्यो मध्ये पनि भौगर्भिक अध्ययनको पाटो चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँले चाहिँ पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म पनि भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ सरकारी निकाय हो त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन दरबन्दी छैन अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भ समय जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ भनेको त्यो एउटा उदाहरण मैले त्यो मात्रै मैले तपाईँलाई दिन खोजेको अर्को पाटो के हेर्यो भने जस्तै स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भनेको त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने चाहिँ पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ दरबन्दी त्यहाँ पनि राखिएको छैन भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन पछि बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले पहिरोदेखि लिएर यससँग जोडिएका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ त्यो ठाउँमा पनि हामीले हेऱ्यौँ भने के छ भने भूगर्भविदहरू एक दुईजनाको छन् त छ होला तर पर्याप्त मात्र त्यहाँ पनि छैन अब भनिसकेपछि चाहिँ के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्र ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाइको आधारमा योभन्दा अगाडि बढ्न हामीले सक्दै सक्ने अवस्थाै होइन यो त जसरी पनि हुने नै हो यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ बम विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढ़ी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सजग भएन भने भविष्यमा यो बढ्दै जाने हो त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ हामीलाई
1: पानी र पर्वत विशेष पछिल्लो नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँच्ने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
2: विशेषताहरू
3: ट्युसन शुल्कको 100% कर्जा प्रवाह
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसूनमा मात्रै देशमा 3 पटक ठूला बाढ़ीका घटना भए, मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ़्यो भनेर भन्ने? अब
2: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौँ भन्दाखेरि, यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौँ भने, यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरै जसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौँ। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ, त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौँ। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि, खोलाको बगर छ, 2 वर्ष अगाडि ठूलो बाढ़ी आयो, एकछिनलाई मानौँ, त्यो बाढ़ीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान थुपारेको थियो। त्यो खोला चाहिँ के हो त भन्दाखेरि, 2 वर्षपछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ, होइन? त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाऊ भन्ने के पनि हामीलाई बाधावर के पनि छैन। भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु, र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि, कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने, पहाड़को चाहिँ फेरीमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के हुन्छ भने, पहाड़को फेरीदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ। भनेपछि अब त्यो बस्तीमा भएका मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो। भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने, एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो, एउटा कुरा त्यो छ भने, अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ। भनेपछि अब यसले के गरिरहेछ भने, एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा चाहिँ भूगर्भबाट सिर्जित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनुको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ, जति पनि भूप्रयोग नीति भनिरहेको छ, भूप्रयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि, अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ, अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ देशमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ, त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ, बस्तीहरू बसाइदिन्छौँ। भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने, कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने, अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रो पावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने, त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म, जसलाई जहाँ मन लाग्यो त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने, खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रिच भनेको छ, भनौँ 20-25 मिटर भन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए, अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भने भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त। उदाहरणको लागि त्यो बस्तीको मात्रै कुरा होइन, हाम्रा चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थेँ, हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनलहरू बनाइरहेको छौँ, त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन, अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेछौँ हामीले भन्ने अर्को एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने, जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन, भनेको मतलब उपल्लो तटमा के हुँदैछ, के हुनसक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकनै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरेका छौँ, हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेका छौँ, होइन? अब भनेपछि त जल विद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुनसक्छ भन्ने कुरालाई त चटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने, अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको हो। त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन। यो चाहिँ के छ भने, हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेकोसीवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो। र त्यसमा पनि के छ भने, खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगरका हाम्रो टेरेस लेभर भन्छौँ, 1-2-3 भनेर हामीले भन्छौँ, त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छ घर रोडहरू बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जानी नै भनेर बनाएको हो।
1: जस्तो तपाईँले भन्नुभयो जस्तै भोटेकुसीमा ठुलो बाढी आयो एउटा कुरा मानौ, तर बुढी गण्डकमा आएको बाढीले नै मोटरबेल पुल दुईटा बगायो होइन, त्यसै गरी थामेमा आएको बाढीले सानै बाढी हो तर अलि तल झरेर निकै तल गएर दुधकुसी नदीको एउटा पुल भत्काइदियो। भनेपछि हाम्रा ती संरचनाहरू अर्थात् हामीले त्यहाँ प्राविधिक रूपमा इन्जिनियरहरूले नक्सा बनाउँदै गर्दा अथवा त्यहाँको लागि काम गर्दै गर्दाखेरि पनि ती कुनै पनि अनुमानहरू गरिँदैन नि कि हो यति ठुलो बाढी आउँछ यतिसम्म चाहिँ गर्नुपर्छ भन्ने कुराहरू?
2: हजुर, अब त्यो चाहिँ यस्तो छ, नर्मली के छ भने सड़कको केसमा त हामीले पहिलेदेखि भन्दा आएको अझै पनि त्यस्तै कुरा छ, भनेको डोजर ड्राइभर इन्जिनियर भन्छौँ, भनेको इन्जिनियर साहबहरू हुनुहुन्छ, तर नर्मली त्यहाँ रोल कसको हुन्छ भने डोजर ड्राइभरको हुन्छ भनेर विशेष गरी ग्रामीण सड़कमा त्यस्तो छ भने अब सेन्ट्रल लेभलबाट सड़क विभागले बनाउने सड़कहरूमा पनि धेरै ठाउँमा चाहिँ हाम्रो त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन। हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाडलाई काटिसक्यौँ, काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने, कति एङ्गलमा काट्ने, होइन कति भिर बनाउने, भिजालोपन एउटा हुन्छ नि कति बनाउने, त्यो कुराको पनि लेखाजोखा नगरिकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बहिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिले हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भासिरहेको छ भासिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्ता नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने, अनि भौगोलिक हिसाबले सम्वेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने, त्यसमा चाहिँ हामी टनलमा जानुपर्छ भन्नेमा नलाग्ने, भनेपछि यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेछ नि त। भनेपछि हामीसँग नलेज नभएको पनि होइन, हामीसँग ज्ञान नभएको पनि होइन, इन्जिनियर प्राविधिकहरू नभएको पनि होइन, तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट स्पष्ट रूपमा देख्छौँ। र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गाछन् अब अहिलेको घटनालाई मात्रै मानेर होइन कि ओभरअलमा हामीले हेर्दाखेरि देशैभरि हेर्ने भने अब पुलको हाई चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि। भनेपछि अब खोलामा चाहिँ उदाहरण लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमाजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यौँ भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि। तर हामीले चाहिँ के हुन्छ भने थ्योरिटिकल्ली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गरिन्छ भने जुन भनिरहेको छ, फिल्डमा गएर अध्ययन गर्दाखेरि चाहिँ धेरै ठाउँमा यस्तो नभएको हामीले चाहिँ पाइरहेका छौँ। जस्तो पृथ्वी हाईमा चाहिँ सन् 1993 अलिकति पहिलाको कुरा हो, अहिले पनि खासै धेरै चेन्ज भएको छैन, मा चाहिँ जति हाईवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाउड बर्स्ट भन्थ्यो हामीले, त्यो बेला चाहिँ धेरै पुलहरू भएको थियो। हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन, त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन। अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हामीले डिजाइन गर्नुपर्ने हो हाम्रा पूर्वाधार निर्माण गर्दाखेरि, त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा चाहिँ यसबाट।
1: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि, अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्ता किसिमको जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनुपर्छ भन्ने छैन कि, अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको प्रेसरमा काम गर्छ कि, केही न केही त होला त्यहाँ, नत्र त कम्तीमा ठूला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिल्लर भएका पुलको सट्टा पिल्लर नभएको हुन्थ्यो होला, अलि उचाइ हुन्थ्यो होला।
2: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि, किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न, त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा, यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुराहरू, र उहाँहरूले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नि पढिरहेको कारणले कोर्सहरू चाहिँ मिल्दो नै भएको कारणले र त्यसलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ। अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के हो भने जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउनेलाई है यस्तो हुनसक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ। त्यसमा सुधार गर्नु पर्दैन भनेर चाहिँ होइन, त्यसलाई सुधार गर्नुपर्छ, तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन। या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलादेखिकै चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामी फलो गर्दै जान्छौँ होइन, कन्टिन्यू गर्दै जान्छौँ होइन। त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने, अगाडि नबढ्ने, पहिला जे गरिरहेको छ त्यो अनुसारले गर्दाखेरि सजिलो हुने भयो। त्यस कारणले गर्दाखेरि होइन यसबाट चाहिँ यस्तो यो चाहिँ हामीले परिवर्तन गर्यौँ भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो होला भन्ने कुरामा चाहिँ हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ। र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ, नीति निर्माणमा चाहिँ सही प्राविधिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैनन् भन्ने कुरामा चाहिँ म चाहिँ प्रष्ट छु। अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्न भएन भने भूगर्भको उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले जति घटना घटिरहेको छन् यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ प्रयोग गर्ने भन्न खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बालुवादेखि हाम्रो देशमा त धेरै कुरा छन् त कन्स्ट्रक्सन मेटेरियल भनिरहेको छ निर्माण सामग्रीको कुरा भनिरहेको छौँ होइन अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भन्ने रहेको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ।
1: पछिल्लो समयमा यो नदी करिडोरबाट ठूला ठूला सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड़ हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ। भनौँ मानौ मधुतकोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुर्याइन्छ अनि तराईबाट एकैछिनमा पुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढ़ी बाँडेको पाइन्छ। अब त्यस्ता किसिमका कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला?
2: हजुर, अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेको चाहिँ हामीले के भन्छ दिगोपन भनेर हामीले भन्छौँ होइन अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेको छ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेको छ। त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लान हुँदैन भनेको चाहिँ होइन तर हामीले त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापेसिटी के छ बाढीबाट आएका गेग्रानहरू थुप्रिने क्रम कस्तो छ अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ होइन त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाड़बाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको मेटेरियल त्यहाँ थुप्रिएर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको त्यही नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो के अरे यो सड़कहरू लाने त्यो क्रमलाई त हामीले रोक्नैपर्छ यसले पनि पाठ सिकाएकै छ हामीलाई। र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड चाहिँ काटेर सड़क बनाउनु पनि भएन र त्यो ठाउँमा चाहिँ उचित प्रविधि प्रयोग गर्नु पर्यो। उदाहरणको लागि चाहिँ हामीले भौगर्भिक हिसाबले संवेदनशील छ र भविष्यमा पहिरो जाने सम्भावना बढी छ भने हामीले पत्ता लगायौँ भने त्यो ठाउँमा चाहिँ कमसेकम पनि हामी के छ भने सबै सड़कको तपाईँको सञ्जाल भरि अथवा त्यसको चाहिँ स्ट्रेच भरि नै हामीले त्यही गर्नुपर्छ भनेको छैन तर त्यस्तो क्रिटिकल ठाउँमा चाहिँ हामीले के गर्ने भन्दाखेरि टनलहरू सुरुङ मार्गहरू हामीले बनाउने सट्ट रूपमा सुरुङ मार्ग बनाउने अथवा हामीले भ्याडक्ट भन्छौँ होइन ठूल्ठूला पुलहरू बनाउन सक्ने अवस्था के छ भन्ने त्यसको बारेमा पनि हेर्ने होइन त्यो कुरा गर्न सक्यौँ भने चाहिँ अनि के हुन्छ भने हाम्रो प्रविधि पनि अलिक अगाडि बढ्छ र अहिले जुन एडक बेसिसमा हामीले काम गरिरहेछौँ त्यसबाट जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहयोग हुन्छ। मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त सकेसम्म त गर्नु पर्यो नि होइन अब सक्दै नसक्ने केही पनि उपाय नलाग्ने बेलामा त के लाग्दैन तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ। त्यस सँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ भोलि कतै फुत्त जाने सजिलो हुन्छ भनेर बेसी तिरेर छरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ। अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रोमा प्रशस्त देखिए घटाउनको लागि कस कसले के गर्नु पर्ला?
2: हजुर, अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हामीले व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्यतया चाहिँ अब पहाड़ी भागमा चाहिँ जुन पछिल्लो टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरू नै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराको चाहिँ मा चाहिँ चनाख हुनुपर्ने देखियो। उदाहरणको लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो जान सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ केही नयाँ कुराहरू हामीले देख्छौँ केही चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ खाल्डोहरू परेको हुनसक्छ अथवा चाहिँ पहाड़हरू कुप्रेर बसेका हुनसक्छन् होइन अथवा खोलाले बहाव चेन्ज गर्यो तलबाट बहाव परिवर्तन गर्यो खोला चाहिँ पहिला सिधा भएको खोला चाहिँ अहिले घुमिरहेको छ होइन हाम्रो बस्तीको मुनितिरबाट खोला घुमिरहेको छ भनेपछि के छ भने यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले गर्दाखेरि यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भनेदेखि यसबाट अहिले देखिएका घटनाहरू यस्ता खालका विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसकारण चाहिँ सबैमा ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफै नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफूले सक्ने भए उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नु पर्यो होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणका हामीले भर्खर पनि कुरा गरेका छौँ जथाभावी हामीले गाउँतिर चाहिँ पहाड़लाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ। यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मानिस सबैको स्वभाव हो मेरो घर नजिकैबाट बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो बाटो सड़कसम्म जानलाई होइन त आवत जावत गर्नलाई मलाई सहिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन कति ठाउँमा चाहिँ तपाईँले सड़क खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सड़क लैदिए भन्नुहुन्छ अनि सड़कबाट त्यसरी नै लैरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरो परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन। तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सड़कहरू लाने हो भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छौँ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कंक्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्न त तिर त लाग्नै पर्यो होइन अब अहिले तत्कालको लागि त्यतातिर लाए पनि कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्न पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालका अध्ययन र यो निगरानी होइन र त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भने चाहिँ अध्ययन हुन्छ अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँसँग सहकार्य गर्नेहरू अरू संस्था पनि होलान् तर के छ भने उहाँले चाहिँ मेन लिड लिइदिनु पर्यो अनि त्यो लिइदिइसकेपछि के हुन्छ भन्दाखेरि स्थानीय तहलाई पनि अलिकति सपोर्ट गर्नु उहाँले सपोर्ट गर्न सक्नुहुन्छ भने अब स्थानीय तहमा नै समस्या चाहिँ अहिले के भएको छ भन्दाखेरि एउटा भनेको चाहिँ आवश्यक प्राविधिकहरू उहाँसँग हुनु र विशेष गरी विपदको लागि हेरिदिने त कोही पनि हुनुहुन्न अनि त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति प्राविधिकहरूको पनि एउटा जोग गरिदिने कुरा र अर्को भनेको चाहिँ तपाईँको उहाँलाई बजेटिङको हिसाबले भनौँ न फिनेन्सियल हिसाबले पनि यो सेक्टरको लागि चाहिँ भनेर केही न केही हामीले चाहिँ बजेटमा अलिकति पुनर्विचार गर्नुपर्ने कुराहरू हामीले देख्छौँ अनि यो समग्र रूपमा यसरी व्यक्ति त्यसपछि समुदाय अनि त्यसपछि हाम्रो स्थानीय सरकार र त्यसपछि प्रदेश पनि छ बीचमा बीचको काम गर्न सक्ला अनि त्यसपछि संघीय सरकार र विपद प्राधिकरण जुन मुख्य उसले चाहिँ कोर्डिनेसनको काम गर्नुपर्ने हुन्छ र नीति निर्माण गर्नुपर्ने हुन्छ उहाँले यसरी मिलेर काम गरियो भने र अफकोर्स त्यहाँ नीति निर्माण गर्दाखेरि भनौँ न जस्तो विज्ञहरू हुन सक्छन् जस्तो हामी जस्ता मान्छेले के अध्ययन गरेका छौँ भने त्यो अध्ययनको पाटोलाई पनि समेटेर अनि त्यसपछि उहाँहरू पनि राय सुझाव लिएर अनि त्यसपछि नीतिहरू त्यो अनुसारले बनाउन सकियो भने चाहिँ भविष्यको लागि चाहिँ हामी कमसेकम तयारी हुन्छौँ अहिले नै सबै काम गर्न सकिन्छ भन्ने छैन तर हामीले बाटो बढाउँदै गयो भने बाटोलाई सुधार गर्दै जान सक्छ।
1: यही कुरालाई जोड्दै गर्दाखेरि तपाईँले भनिहाल्नुभयो घटना भइसकेपछि उद्धार राहतमा चाहिँ तदारुकता देखिएको छ पछिल्लो समयमा यो कुरालाई हामीले जोड्दा धेरै टाढा पनि जानु पर्ने 2072 सालको भूकम्प भन्दा पछाडिको कुरालाई मात्रै हेर्दा त्यसभन्दा पछाडि चाहिँ हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गर्नुपर्छ भनेर तपाईँ विज्ञले बारम्बार भन्नुभयो सञ्चार माध्यममा पनि त्यस्ता कुरा उठिरहेका छन् तर अहिले पनि खोलाकी छेउमा गएर घर बनाउनेदेखि लिएर भूकम्प प्रतिरोधी घर बनाउने जुन मापदण्ड छ त्यस्ता मापदण्डहरू त्यति धेरै वास्ता नगरेको कुराहरू धेरै छन्। हाम्रो सामाजिक संरचना हाम्रो भूगोलै त्यस्तै छ कि हाम्रो नेतृत्वले त्यति धेरै नचाहेको जस्तो लाग्छ तपाईँले?
2: हजुर अब यस्तो चाहिँ छ हामीले भन्दाखेरि के भन्छ भने इन्स्टिट्युसनल मेमोरी भन्छौँ होइन पहिलाका घटनाहरूबाट पाठ सिक्ने एकछिन अगाडि हामीले कुरा गरिरहेको थियौँ। पाठ सिक्ने भनेर चाहिँ के छ भने जति बेला घटना घट्छ त्यो बेला तात्तातै हुँदाखेरि चाहिँ मान्छेलाई अलिकति जागरूक बनाउने व्यक्तिदेखि लिएर होइन नीति निर्मातादेखि लिएर सरकारदेखि लिएर होइन राज्यका सबै संरचनाहरू चाहिँ ओहो यस्तो रहेछ भन्ने खालको त्यसमा चाहिँ जाने होइन अनि त्यसपछि के हुन्छ भने बिस्तारै बिर्सिन जाने हाम्रो चाहिँ एकदमै बानी नै छ यो चाहिँ होइन अनि यो बानी चाहिँ के छ भने व्यक्तिमा मात्रै छैन यो व्यक्ति राज्य होइन यसका निकायहरू अनि यसका संरचनाहरू नीति निर्माताहरू अब इभन कति केसमा चाहिँ के छ भने विज्ञहरू र कति ठाउँमा चाहिँ के हुन्छ विज्ञहरू पनि बायस भइदिने होइन उदाहरणको लागि चाहिँ अब आफ्नो जुन विधा छ त्यो विधालाई चाहिँ प्रायोरिटाइज गरिदिने अरू विधाहरू चाहिँ खासै होइन माइनस गरिदिने अब यस्ता कुराहरू जुन छ नि त्यो भनेको त यो विपद व्यवस्थापन अथवा विपदको जोखिमलाई न्यूनीकरण गर्ने भनेको चाहिँ कुनै एउटा विषयको मात्रै कुरा होइन यो त के छ भने मल्टी सेक्टरल कुरा हो र धेरै मान्छेहरूको ज्ञानको चाहिँ यसमा चाहिँ आवश्यकता पर्छ भनेपछि धेरै क्षेत्रका मान्छेहरूको विज्ञहरूको राय पनि हामीले लिनुपर्ने हुन्छ भने सरकारी संरचनामा पनि कुनै एउटा संस्थाले मात्रै यसलाई गर्न सक्छ भन्ने पनि छैन त्यस कारणले गर्दाखेरि अहिले पनि मैले भने विपद प्राधिकरणले भने त उसले कोअर्डिनेसन गर्ने हो र कस्ता कस्ता मानिसहरूले कहाँ कहाँ चाहिँ यस्तो कामहरू गरिरहनु भएको छ अध्ययनहरू गरिरहनु भएको छ अथवा चाहिँ योसँग रिलेटेड कामहरू गर्नुहुन्छ र उहाँको एक्टिभिटीले चाहिँ हाम्रो चाहिँ विपदलाई चाहिँ बढावा गर्छ अथवा त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ भन्ने कुराहरू जुन चाहिँ उहाँले हेर्नुपर्ने हो र उहाँले कोअर्डिनेसन गर्नुपर्ने हो अथवा संयोजन गर्नुपर्ने हो त्यो कुराहरू उहाँले गर्दाखेरि चाहिँ यस्ता उसबाट चाहिँ के हुन्छ नि घटनाहरूबाट हामीले चाहिँ पाठ सिक्दै त्यसलाई अगाडि बढाउँदै जाने हो उदाहरणलाई चाहिँ अब यी घटनाहरूबाट अब हामी अर्को वर्ष भनौँ अब यो चाहिँ मनसुन त भनौँ न सकियो यो वर्षलाई भनेपछि अब अर्को वर्षलाई हामी जुन बाँकी रहेका आठ महिना छ नि यो चार महिना सकियो बर्खाको सकियो भने अब आठ महिना चाहिँ हामीले के काम गर्छौँ त भन्ने कुरा र हामीले चाहिँ पहिलाका घटनाहरूलाई राखेर यादमा राखेर त्यसको आधारमा त्यसले दिएको हामीलाई लेसन्सहरू जुन हुन्छ पाठहरू हुन्छ त्यो पाठलाई चाहिँ समाहित गरेर हामीले नीति बनाउँछौँ कि हामी पहिलाकै हिसाबले फेरि के छ भन्दाखेरि उयो कपी पेस्ट हुन्छ नि हाम्रो त धेरै जस्तो चाहिँ के छ भने कपी पेस्टको योजनाहरू बनाउने भनेको के भने कपी पेस्टमा चाहिँ तपाईँलाई मेहनत गर्न परेन होइन त्यो खालको गऱ्यौँ भने त फेरि के हुन्छ भने यो त दोहोरिने कुरा भइहाल्यो भनेपछि के हुन्छ भने यो त भित्रैदेखि काम गर्न नखोजेको परिपाटी देखिन्छ नि अहिले उदाहरणलाई चाहिँ मान्छेहरूको ज्यान गयो उहाँहरूको चाहिँ के हाम्रो इन्फ्रास्ट्रक्चर पनि लस भयो अनि त्यो कारणले गर्दाखेरि अलिकति लागेको जस्तो देखिने तर भित्री रूपमा नलागेको देखिने भयो नि त त्यस कारणले गर्दाखेरि सबै तत्त्व ठाउँमा भएका व्यक्ति समुदाय त्यसपछि सरकार सरकारी निकाय सबैले चाहिँ आफूले गर्नुपर्ने कामहरू यसबाट पाठ सिक्दै गर्न सकियो भने चाहिँ अनि त्यसपछि के हुन्छ सुधार हुन्छ होइन भने चाहिँ यहाँले राम्रोसँग जुन भन्नुभएको थियो हामीले धेरै भनिरहेको पनि कुरा हो 72 सालको भुइँचालोमा को बेलामा के थियो भन्दाखेरि तपाईँको घर बनाउँदाखेरि चाहिँ मान्छेहरूले के थियो भने पिलर हालिसकेको घरलाई पनि अब भुइँचालो प्रतिरोधक अथवा प्रतिरोधी त हुँदैन त्यही पनि भुइँचालोबाट बिग्री नहाल्ने अथवा त्यतिको भुइँचालो आउँदा ठेक्न सक्ने खालको बनाउनुपर्छ भनेर पिलरै उठाएर चाहिँ तपाईँको त्यसको डबल साइजको पिलर हाल्ने अथवा बिम पनि त्यही अनुसारले हाल्ने होइन त्यस्तो चाहिँ परिपाटी चलाएको थियो भने त्यतिखेरै थियो तर पछि हुँदै गएपछि त अहिले त फेरि के आयो भने ब्याक टु उही पहिलाकै ठाउँमा आइसकियो भनेपछि यो कुरामा चाहिँ यहाँले एकदम राम्रोसँग भन्नुभयो त्यो कुरा चाहिँ इन्स्टिट्युसनल मेमोरीको कुरा र यस्ता घटनाहरूबाट पाठ सिकेर हामीले चाहिँ नीति त्यो अनुसारले बनाउने कुरामा चाहिँ हामी धेरै पछाडि छौँ यसलाई चाहिँ हामी सुधार गर्नु छ
1: हामी कार्यक्रममा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेछौँ अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ र अन्तिममा हामीले अघि छलफल गरेकै विषयमा अलिकति जोड़ दिएर छोटोमा भनौँ हामी सामान्यतया बाढ़ी भन्न साथ चाहिँ यो अत्यधिक वर्षालाई बढ़ी दोष दिन्छौँ अर्थात् भनौँ अत्यधिक वर्षा भइसकेपछि बाढ़ीको जोखिम छ भन्छौँ तर भूगर्भविदको नजरमा चाहिँ वर्षा नदी पहाड़को भित्री बनोट यी सबै बीच कस्तो सम्बन्ध हुन्छ तपाईँहरूको नजरमा चाहिँ
2: हजुर अब यसमा चाहिँ के छ भने भूगर्भको हिसाबमा कुरा गर्दाखेरि अहिले भौगर्भिक बनोट त अब हाम्रो के छ भने अहिले पनि हामीले भने हिमाल बन्ने प्रक्रिया त चालू छ भनिरहेका छौँ तर भित्र चाहिँ हाम्रो जमिनभित्र जे छ त्यो चाहिँ बनिसकेका कुरा हो तर त्यसलाई चाहिँ पानी यहाँले भन्नुभयो जस्तै पानी बरफ अथवा हिउँले र हाम्रो वातावरणले चाहिँ भनौँ न प्रतिक्रिया दिइरहेको छ होइन तिनीहरूले चाहिँ के असर गरिरहेको छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ त्यो कारणले गर्दाखेरि अहिलेको बाढी यतापट्टि के भन्छ भन्दाखेरि भोटे कोसीको पनि र बुढी गण्डकी पनि हामीले हेऱ्यौँ भने यो सामान्य बाढी त होइन धेरै पानी परेर आएको बाढी पनि होइन यो होइन त्यो कारणले गर्दाखेरि के छ भने यो त जमिन तपाईँको अस्थिर बनेर अनि आएको बाढी हो नि त त्यो कारणले गर्दाखेरि यसको मेन सोर्स भनेर चाहिँ के छ भने जमिन छ अथवा जमिनमा भएको तपाईँको चाहिँ बरफहरू छन् अथवा हिउँहरू छन् र त्यहाँ पर्ने पानी छ त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ के हो त भन्दाखेरि आकाशबाट पर्ने सिधा पानी भनेको रेगुलर रूपमा चाहिँ जुन खोलामा बाढी आउँछ त्यो चाहिँ रेगुलर कुरा हुनसक्छ तर यो जस्तो अहिलेका घटनाहरू जस्तो भनेर चाहिँ यो रोल चाहिँ बाढी आउनुमा मुख्य रोल चाहिँ के को आयो भन्दाखेरि जमिनको आयो कि अनि त्यो कारणले गर्दाखेरि जमिनको चाहिँ तपाईँको बनोट त जमिनको चाहिँ पानी अथवा बरफले कसरी रियाक्सन दिइरहेको छ प्रतिक्रिया के दिइरहेको छ भन्ने कुरा र त्यसको इन्डिकेटर अथवा त्यो संकेतहरू जुन हुन्छ हाम्रो चट्टानमा हुने संकेतहरू अथवा माटोमा हुने संकेतहरू जुन हुन्छ त्यसलाई हामीले राम्रोसँग पढ्न जान्ने कुरा पढ्न पर्ने कुरा र त्यसपछि चाहिँ यो ठाउँमा यस्ता घटनाहरू घटे भने तल्लो तटमा उपल्लो तटमा यस्ता घटना घट्दाखेरि तल्लो तटमा चाहिँ कहाँसम्म र कति लेभलसम्मको चाहिँ तपाईँको असर गर्न सक्छ भन्ने कुराहरू यी सबै कुराहरूलाई चाहिँ हामीले के छ भने एकीकृत रूपमा हामीले अपस्ट्रिम मिड स्ट्रिम र डाउन स्ट्रिम भन्छौँ अथवा उपल्लो तट बीचको तट तल्लो तट यो तीनै क्षेत्रमा चाहिँ तपाईको के हुन्छ नि जोखिम मूल्यांकन हामीले चाहिँ इन्टिग्रेटेड रूपमा अथवा एकीकृत रूपमा हामीले गर्न जरुरी देखिन्छ र के होइन भन्दाखेरि सोर्स एरियामा अथवा इनिसिएसन जहाँबाट सुरु भएको छ त्यो ठाउँमा चाहिँ हामीले भौगोलिक अध्ययन गर्न पर्यो अथवा हिउँको अध्ययन गर्न पर्यो बरफको अध्ययन गर्न पर्यो खोलाको नेचर अथवा खोलाको ग्रेडिएन्ट हेर्न पर्यो अनि तल चाहिँ हेर्नै परेन भन्ने कुरा चाहिँ होइन फेरि होइन माथि मात्रै गएर पनि भएन त्यस कारणले गर्दा के हुन्छ नि परिपाटी चाहिँ के हुनु भएन भन्दाखेरि तल जहाँ असर पर्छ जस्तो उदाहरणलाई हामीले तराईतिर भन्यौँ अथवा फ्ल्याटल्यान्डमा भन्यौँ भने त्यो एरियामा चाहिँ असर पर्छ त्यहाँ त्यस कारणले यत्रो बाढी आउँदाखेरि पनि बाढीले असर नगर्ने खालको म संरचना बनाउँछु भनिदिने अनि उपल्लो तटमा चाहिँ जहाँ चाहिँ सुरुवात हुन्छ जहाँ चाहिँ कारण छ त्यो कारणको ठाउँमा चाहिँ हामीले केही पनि काम नगर्ने अथवा अहिले भने यस्तै जमिनको स्थिति के छ यिनीहरूले पानी अथवा हिउँ बरफसँग के रियाक्सन गरिरहेका छन् होइन त्यसको चाहिँ इन्डिकेटर के छ भन्ने हिसाब गरेनौँ भने चाहिँ यो के हुन्छ भने यस्ता घटनाहरूले बाट हामी चाहिँ एकदमै क्षतिलाई न्यूनीकरण गर्न सक्दैनौँ त्यस कारण यो भनेको एकीकृत रूपमा चाहिँ हामीले अध्ययन गर्न जरुरी छ भन्ने कुरा चाहिँ अहिले पाठ पठाएको कारणले गर्दाखेरि यसलाई सामान्य बाढी मात्रै नमानौ आकाशबाट पानी परेर आएको बाढी मात्रै नभइकन यो चाहिँ भूगर्भलाई कमजोर बनाएर बन्दै गरेको प्रक्रिया र त्यसबाट बनिसकेपछिको उपज हो यो लेभलको बाढी आउन चाहिँ भन्ने कुरा चाहिँ हामीले बुझौँ भन्ने
1: अब कार्यक्रमबाट जाँदै गर्दाखेरि तपाईँले सामाजिक सञ्जालमा पनि भन्नुभएको छ विपद बुझ्न अब वर्षा र नदी मात्र होइन पहाड़को भूगर्भ पनि बुझ्न पर्छ भन्नुभएको छ यस्तै भनिन्छ अहिले यसको लागि राज्यको नीति र हाम्रो सोचाइमा के परिवर्तन ल्याउनुपर्छ
2: हजुर अब यसमा चाहिँ के छ भने यो जति पनि हाम्रो यो जमिनहरू छ त्यो जमिनको चाहिँ स्थिरताको लागि अध्ययन एउटा एक लेभलको अध्ययन त्यो पनि एकीकृत अध्ययन अहिले भने जस्तै गर्न जरुरी छ र त्यो सँगै यसलाई एकचोटि अध्ययन गरेर छोडिदिन भएन यसलाई चाहिँ निरन्तर निगरानी गर्नु पर्यो किन भन्दाखेरि तपाईँले हाम्रो के चाहिँ अवस्था होइन भन्दाखेरि जस्तो खोलाको नजिक भएका सबै बस्तीहरूलाई अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था छैन किनभने एउटा खोला बेसिनको मात्रै कुरा होइन कि धेरै ठाउँमा हामीले हेऱ्यौँ भने प्रक्रिया त यस्तै नै छ होइन त्यो कारणले त्यो सबैलाई चाहिँ अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था अहिले नभएको कारणले गर्दाखेरि हामी चाहिँ के हुन्छ भने जोखिम पहिला स्तरीकरण गर्नु पर्यो कुन ठाउँमा चाहिँ बढी जोखिममा छ त भन्ने पत्ता लागिसकेपछि त्यो जोखिममा भएका सबैलाई हटाइहाल्ने भन्ने कुरा पनि नहोला त्यहाँ चाहिँ के हुन्छ भने कुन ठाउँबाट चाहिँ यस्ता घटनाहरू घट्न सक्छ सुरुवात हुन सक्छ भन्ने कुरा पत्ता लगाइसकेपछि त्यो स्थानहरू चाहिँ हामीले निरन्तर निगरानी गर्ने अथवा मोनिटरिङ हामीले भन्छौँ मोनिटरिङ गरेपछि त्यो मोनिटरिङ गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि लै अब यो लेभलको चाहिँ घटना घट्न सक्ने सम्भावना छ भन्ने जस्तो उदाहरणलाई चाहिँ अहिले जमिन चाहिँ स्थिर छ केही भएको छैन तर तपाईँको दुई वर्षपछि जमिन चाहिँ तल सर्दैछ भन्ने हामीले पत्ता लगाउन सक्यौँ भने हामीलाई के थाहा हुन्छ नि ल यो जमिन सर्दैछ भने चाहिँ यो ठाउँमा त ठुलो पहिरो जान सक्छ भन्ने हामीलाई थाहा हुने भयो नि त अनि त्यसपछि हामीले के गर्न सक्छौँ भने हाम्रो त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई अनि सुरक्षित स्थानमा लाने भन्ने कुरामा हामी जान सक्छौँ त्यस कारणले गर्दा अब तर त्यो बीचमा हामीले के गर्नुपर्ने हो त भन्दाखेरि यो जोखिम बढी भएको ठाउँ एउटा पत्ता लगाउने हो र अर्को भनेको यदि त्यो ठाउँमा भएका मानिसहरू जोखिममा बढीमा हुनुहुन्छ भने उहाँलाई सार्न पर्यो भने कुन ठाउँमा सार्ने हो त भनेको सुरक्षित स्थान हामीले पहिला नै पत्ता लगाएर राख्नु पर्यो उदाहरणलाई चाहिँ ल जमिन बग्न थाल्यो यहाँ चाहिँ परिधानी भयो भन्ने हामीलाई थाहा हुन्छ त्यो मोनिटरिङ गर्दाखेरि निगरानी गर्दाखेरि भन्नासाथ अब त्यो भन्नासाथ हामीले कहाँ लगाएर राख्ने त भनेपछि पहिला तयारी गर्नु पर्यो नि त भनेपछि उहाँहरूलाई जुन ठाउँमा लान हामीले सक्ने हो त्यो ठाउँ सुरक्षित स्थान चाहिँ हामीले पहिला नै पत्ता लगाएर राख्न जरुरी भयो क्या अनि त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि अनि जुन हाम्रो नीति बन्छन् त्यो नीतिमा चाहिँ यी खालका घटनाहरू लाई केन्द्रबिन्दुमा राखेर पूर्वाधार निर्माण अनि हाम्रो बस्ती निर्माण अब नयाँ बन्ने बस्तीहरू जुन छ बस्ती निर्माण अथवा बस्तीका जुन परिकल्पना हामीले गर्छौँ ती कल्पनाहरू अथवा मान्छेको बसाइ अथवा मान्छेको एक्टिभिटी हुन्छ बिजनेस एक्टिभिटी पनि हुन सक्छन् होइन ती सबैलाई चाहिँ त्योसँग मिल्दोजुल्दो खालका चाहिँ नीति हामीले बनाइदिने र त्यो नीतिलाई फेरि लगेर लागू त गर्नु पर्यो होइन नीति मात्रै बनाइदियो भएन लागू गर्ने यति गर्यौँ भने चाहिँ के हुन्छ भने कमसेकम पनि अब फ्युचरमा अब भविष्यमा आउन सक्ने यस्ता घटनाबाट हामीले कमसेकम पनि मानवीय र भौतिक क्षतिलाई चाहिँ घटाउन सक्छौँ
1: हुन्छ त यहाँले एकदमै महत्वपूर्ण समय दिनुभयो र यो पछिल्ला समयमा जोखिम बढ्दै गएको घटनाक्रमले देखिएको यो विषय यसमा गर्नुपर्ने काम अवस्था बारेमा सरल रूपमा बुझाउनुभयो यहाँलाई उज्याला तर्फदेखि धन्यवाद
2: हजुर धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो भूगर्भविद डाक्टर सुबोध ढकाल उहाँ त्रिशङ्कर क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ अब भने आजको बधिको नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानीको पर्वतवर्गको विषयमा छलफल गर्छौ आजको बधिको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु नमस्कार

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु नै हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष श्यामलाल घिसिङ एवं दोरम्बा सैगन गाउँपालिका वडा नम्बर 4 परिवार गौशाला रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष गंगा बहादुर तामाङ, दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 5 घुमसाल परिवार रामेछाप। हार्दिक शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष टीका प्रसाद गौतम एवं दोरम्बासेन गाउँपालिका वडा नम्बर 6 परिवार रिठे रामेछाप।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष प्रेम कुमार लामा एवं दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 1 परिवार डडुवा रामेछाप।
3: अहिले बिहानको 9 बज्यो। हजुरको रेडियो 102

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95.5 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। नवरात्रको चौथो दिन आज कुष्मांडा देवीको पूजा आराधना गरिँदै सुदूरपश्चिममा हट्यो बजेट शून्यता। प्रतिपक्षको बहिष्कारका बीच बजेट पारित। दशैंको चहल पहल बढ्दो। खाना पकाउने ग्यासको अभाव अझै हटेन। रोकियो फरक सिलिण्डर साटफेर। भटुकोशी बाढ़ी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इस्टिमोटको अध्ययन प्रतिवेदन। ओखलडुङ्गामा चाड पर्व लक्षित विशेष सुरक्षा योजना लागू। 300 बढ़ी प्रहरी परिचालन। जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जित।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है कि।
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नवरात्रको चौथो दिन आज दशैंघर वा पूजा कोठामा 9 दुर्गा मन्दिरको चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्र विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैंको घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीकी आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्माचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमदेवी भागवत लगायत देवी स्रोत पाठ पनि गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ। आज दिउँसो 1:40 शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह आगामी कार्तिक 11 गते बुधबार राति 12:49 पूर्व दिशामा उदय हुनेछन्। यस अवधिमा नेपालीहरूको महान चाड बडा दशैं परे पनि दशैंको पूजा आजा गर्न तथा टीका जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ। ज्योतिष शास्त्रीय मान्यता अनुसार सूर्यसँग 10 डिग्री भन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ। शुक्र ग्रहलाई धन ज्ञान धर्म विवाह प्रेम विलासिता सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ। त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा मांगलिक कार्यहरू गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा 3 दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको 3 दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ। तर शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकटोक हुँदैन। यस अवधिमा स्नान सन्ध्या पाञ्चायन पूजा चातुर्मासे व्रत तुलसी पूजा एवं विवाह तुलसीको मठमा हवन राम नवमी आदिका व्रत जस्ता नित्य कर्मका साथै श्राद्ध तर्पण आशोच मृतकको क्रिया र ग्रहण स्नानी कर्महरू गर्न सकिन्छ। साथै यसै बीचमा बडा दशैं परेकाले देवी पूजा फूलपाती महाअष्टमी महानवमी र विजया दशमीका दिन गरिने नवदुर्गा पूजा सप्तशती चण्डी पाठ साधना अष्टमीको बलि पूजा हात हतियार पूजा तथा देवी विसर्जन गरी दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्न कुनै शास्त्रीय बाधा पर्ने छैन। यद्यपि शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यहरूको थालनी गर्न भनी शास्त्रले निषेध गरेको छ। यस समयमा इनार बगैंचा तलाउ वा कुवा निर्माण क्रियारम्भ वा गृहप्रवेश मन्दिर निर्माण देवता स्थापना प्राण प्रतिष्ठा चन्द्रायन निधि व्रतको आरम्भ र उदापन वधु प्रवेश तुलादान महादान प्रतबन्ध विवाह तथा कर्णभेद जस्ता संस्कार गर्न हुँदैन। त्यस्तै कहिल्यै नगरिएको देवताको दर्शन नयाँ तीर्थयात्रा दीक्षा ग्रहण सन्यास व्रत अग्निहोत्र राज्याभिषेक र समावर्तन जस्ता कार्यहरू पनि शास्त्र अनुसार वर्जित मानिएका छन्। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37.70 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यसता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवाद विषयको छानबिन गर्न र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। सुदूरपश्चिम प्रदेशको बजेटको खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1.72 अर्ब नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10.24 करोड़ 92,67,000 रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7 करोड़ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9.06 करोड़ 33 लाख आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000 सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,000 संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान रहेको छ। दशैंको चहल पहल बढ्दो छ। चाड मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरोलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिन्डर खोज्दै पसल र डिपो बारम्बार धाउनु पर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीका ग्यास पनि साटफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। यसअघि 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनु भएको छ। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न सकेका छैनन्। उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाइ छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकाले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ। गएको भदौ 10 गते रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। इसिमोडका महानिर्देशक पेमा ज्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 को केरुङ रसुवा विपद बुझाई शीर्षक अध्ययन सार्वजनिक गर्नुभएको। अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्द खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गिगान सहितको तीव्र बहाव सिर्जना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्ताएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोट जन्ने बाढ़ी नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्था बारे विश्लेषण गरिएको छ। भू उपग्रहबाट पहाड़को सतहमा भएको विस्थापन पत्ता लागे पनि त्यसका आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने अध्ययनले जनाएको छ। यद्यपि यस्ता प्रविधिबाट जोखिमयुक्त पहाड़ भीर पहिचान गरी थप निगरानी गर्न सकिने वैज्ञानिकहरूको भनाई छ। विभिन्न प्रकृतिका 16 विपदका घटनामा परि 1 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। विपदका कारण 8 चौपायामा क्षति पुगेको छ भने करिब 6,46,000 बराबरको नोक्सानी भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमण लगायतका विपदका घटना घटेका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी, पूर्व रोल्पा र कञ्चनपुरमा आगलागीका घटना भएका छन्। यस्तै मोरङ, डोल्पा, कैलाली र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् भने मुगुमा छ भने 6 घाइते भएका छन्। विपदका कारण 8 चौपायामा क्षति पुगेको छ भने करिब 6,46,000 बराबरको नोक्सानी भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देश

0: सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। आगलागी पहिरो तथा अन्य विपदबाट भएको क्षतिको विवरण संकलन र व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ। मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपदको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सर्पदंशको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन, बाढ़ी पहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन तथा विपदका संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। नेपाल हिमालय सीमा पार वाणिज्य संघले तातापानी सीमा नाका तत्काल खुल्ला गर्न आग्रह गरेको छ। संघले मंगलबार नेपालका लागि चिनिया राजदूत झाङ माओमिङलाई पत्र लेख्दै सो आग्रह गरेको। दशैं तिहार जस्ता चाडपर्वमा तातापानी सीमा नाका बन्द हुँदा व्यापारीहरू मारमा परेको उल्लेख गर्दै संघका अध्यक्ष रामहरि कार्कीले राजदूत झाङलाई एक पत्र लेख्दै नाका सहज बनाउन विशेष पहल गरिदिन अनुरोध गर्नुभएको। खराब मौसम र पहिरोका कारण अन्य स्थल पार्कका मार्गहरू अवरोध भएको अवस्थामा तातोपानी नाका नै दुई देशको व्यापारका लागि सबैभन्दा सहज र व्यावहारिक विकल्प रहेको उल्लेख गर्दै उहाँले चाडपर्वका लागि लक्षित गरिएका सयौं कन्टेनरहरू सीमा क्षेत्रमा अलपत्र परेको भनी ध्यानाकर्षण समेत गराउनु भएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8-11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर धीरच्याङ र दौवाको भीरकोटमा 220 केबी क्षमताको दाना खुर्कोट प्रसारण लाइनको चारवटा टावर ढलाएको र लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनु भएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय रामेछापद्वारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ। विभिन्न दर्जाका प्रहरी कर्मचारीहरू सहभागी उक्त रक्तदान कार्यक्रममा 15 जना प्रहरीहरूले रक्तदान गरेका थिए। 71 प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा भएको थियो। लामो समयदेखि निर्माण कार्य अवरुद्ध रहेको राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुद्देश्य आयोजनाको ठेक्का

प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ। यसअघि निर्माणको जिम्मेवारी पाएको कम्पनीसँगको सम्झौता रद्द भएपछि अनिलमा परेको आयोजनाले सिभिल तथा हाइड्रो मेकानिकल संरचना निर्माणका लागि नयाँ ठेकेदार छनौट प्रक्रिया अघि बढ़ाएको, आयोजनाले नयाँ ठेक्काका लागि प्राप्त प्राविधिक प्रस्तावहरूको मूल्याङ्कन सम्पन्न गर्दै योग्य कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ। प्रारम्भिक प्रतिस्पर्धामा सहभागी छ कम्पनी मध्ये तीनवटा मात्र प्राविधिक मूल्याङ्कनमा सफल भएका छन्। योग्य ठहरिएका तीनवटै कम्पनी चिनिया हुन्। आयोजनाले असोज 27 गते सार्वजनिक गरेको सूचना अनुसार प्राविधिक मूल्याङ्कनमा सफल कम्पनीहरूको आर्थिक प्रस्ताव आगामी कार्तिक 16 गते खोलिनेछ। ओखलढुङ्गामा बुधबारदेखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको, चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका सबै प्रहरी युनिटमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब प्रेक्षक राजबाबु महर्जनले बताउनु भएको छ। चाडपर्वमा हुन सक्ने सम्भावित घटना दुर्घटना तथा अपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त मजबूत बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको र 300 बढ़ी प्रहरीसँगै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ। यसका साथै चाडपर्वहरूलाई लक्षित गरी जिल्लाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनु भएको छ। सदरमुकामको रमाइलो डाँडा र माने भन्ज्याङको हर्कपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सड़क सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी प्रेक्षक महर्जनले बताउनु भएको छ। चाडपर्वमा आपराधिक क्रियाकलाप बढ़न सक्ने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर छिमेकमा त्यस्ता गतिविधि भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निशुल्क नम्बर 100 खबर गर्न समेत ओखलढुङ्गा प्रहरीले आग्रह गरेको छ। चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। नकली नोटको कारोबार, अनलाइन ठगी हुन सक्ने भएकाले सजग रहन, मादक पदार्थ, जुवातास, जय जगडा लगायतका सामाजिक विकृति हुने कार्य समेत नगराउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशमा पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। देशका पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्चमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनुपर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ यूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिबान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाए। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भयो। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले 7 विकेटका लागि 83 रनको साझदारी गरे। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह ऐरूले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए।
यसअघि अल अमिराद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाए। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भए। यस्तै अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड्नुभयो। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान 2-2 विकेट लिनुभयो। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यसँगै नेपाल लिग दुईमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डेसको उत्कृष्ट ब्याटिङको मदतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित्नु निकालेको हो। हिजो राहुल पिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको थियो। श्रीलंकाको लागि कुशलले 48 बलमा 7 चौका र 4 छक्का सहित अभिजित 87 रन बनाउनु भयो। त्यस्तै कामेन्दु मेन्डिसले 27 बलमा अभिजित 40 रन र सिनेत जयवर्धनले 26 बलमा 38 रन जोड्नु भएको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक 76 रन बनाउनु भयो। उहाँले 47 बलमा 7 चौका र 3 छक्का प्रहार गर्नुभयो। श्रीलंका दासुन सानाकाले 3 विकेट लिनुभयो। यस जितसँगै श्रीलंकाले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नवरात्रको चौथो दिन आज कुष्मांडा देवीको पूजा आराधना गरिँदै सुदूरपश्चिममा हट्यो बजेट शून्यता। प्रतिपक्षको बहिष्कारका बीच बजेट पारित। दशैंको चहलपहल बढ्दो, खाना पकाउने ग्यासको अभाव अझै हटेन, रोकियो फरक सिलिण्डर साटफेर। भटेको सिबाडी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको स्किमोडको अध्ययन प्रतिवेदन। ओखलढुङ्गामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, 300 बढी प्रहरी परिचालन। जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। र आईसीसी विश्वकप क्रिकेट लिग बी श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालको लगातार दोस्रो जित। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। तुन्जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844-2137-10। दिल किराना पसल, रामेसाप अस्पताल जाने रोड, रामेसा बजार, रामेसाप।
2: आँखामा चोट लाग्यो अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई?
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आश्रय व्यवसाय, विश्व दृष्टि दिवस 2083।
4: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।
5: लोकगीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: रामबसेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404303।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल लेडिज जेन्ट्सका लागि रेडिमेड कपडाहरू पाइन्छ। साथै जुत्ता चप्पल छाता कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862223283। आकाश सु सेन्टर एन्ड रेडिमेड फेन्सी पसल रामेछाप 20 बजार रामेछाप।
1: बडा दशैं 2083 शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कुखुरा, खसी, राँगोको मासु सुखद मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926227। आफन्त कोल स्टोर, रामेछाप तल्लो बजार, रामेछाप। सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलो माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज रामेछाप तल्लो बजार रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कक्षा 1-12 सम्मका किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429903। घिमिरे पाठ्य पुस्तक पसल रामेछाप बीच बजार रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095। सिधी मिठाई पसल रामेछाप, माथिलो बजार रामेछाप।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोपाइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छोइला बजी खाजाघर रामेछाप नगरपालिका 8 माने डाँडा रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554, निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनित कटुवाल, सम्पर्क नम्बर 9868849467। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर सानी माया तामाङ, सम्पर्क नम्बर 97569503, नेवारी खाजा घर रामेछाप माथिलो बजार रामेछाप।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ मोमो, चाउमिन, थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97664038487, पवित्र खाजा घर रामेछाप बीच बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98443472030, 98619487017। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस रानी रोड, रामेछा बजार, रामेछा।
4: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 98407990, कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ तामा, पितल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 98444111112, लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बीच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात कालीपुर टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नुको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर बाबुराम स्पष्ट। सम्पर्क नम्बर 9545-23395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी सम्पर्क नम्बर 9840-2164-39। शैलेश लिम्बु सम्पर्क नम्बर 9860-3590-77। मनिल भोजनालय एन्ड लज रामेछाप तल्लो बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9844-4145-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी रामेछाप माथिल्लो बजार रामेछाप।
4: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ। सम्पर्क नम्बर 9845-40682। गोविन्द श्रेष्ठ। सम्पर्क नम्बर 9845-40892 र 0848-43385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी। सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
11: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर।
3: हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी।
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ।
14: अहिले बिहानको 10 बज्यो।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बुधबारको व्यवसाय छ। आजको व्यवसायमा रहेर हामीले विभिन्न ठाउँमा बज्ने गीत संगीत राख्ने गर्छौं, तर हामीले दशैंका गीतहरू बजाउँछौं। तपाईँका शुभकामना सन्देशहरू लिन्छौं। तपाईँले विभिन्न ठाउँमा आफ्नो आफन्तजन इष्ट मित्रलाई शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ। फोन डायल गर्नुहोस्। तपाईँलाई यदि दशैंका मिठा रमाइला गीत संगीत सुन्न मन छ भने पनि तपाईँले रोज्न सक्नुहुन्छ। यसको लागि 0848 40 40 0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाको सेभिम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। छोटो मिटमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट बताएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम साताको साथी दिन आउँछ। तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको व्यवसायमा के गर्नुपर्छ भनेर तपाईँलाई थाहा भइसकेको छ। फोन डायल गर्दै आउनुहोस्। फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पनि पठाउँदै गर्नुहोस्। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो दशैंको गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं परदेशीले गिन्यो भन्ने बोलको गीत विष्णु माझी खेमसेन सूरीको आवाजमा रहेको थियो। यो मनसुनी गीत बाँच कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, मात्र तपाईँले सहभागिता जनाउनुहोस्, आफ्ना आफन्त जनिष्ठ मित्रलाई सम्झनुहोस्, साथसाथै तपाईँले बुढा दशैंको शुभकामना सन्देशहरू पनि छोड्न सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार। लोक साङ्गीतिक अभिवादन, यति दशैं दशैंको शुभकामना दिदी हजुरहरूलाई है त।
0: यति धेरै मैले फर्काउन सकुँला त देवसे।
1: हजुर हजुर,
0: नमस्कार छ लोक साङ्गीतिक अभिवादन, यहाँलाई पनि बुढा दशैंको धेरै धेरै शुभकामना छ है त।
1: थ्याङ्क यू दिदी हजुर।
0: अनि के छ अब हिजोको तुलनामा आजको मौसम के छ, के हुँदैछ, आज के फरक छ भन्नुहोस् न।
1: भन्दा आज झन् रमाइलो दिदी हजुर, झन् घाम पनि एकदम चर्को चर्को घाम लागिरहेको छ, एकदम जता हेर्दै हेर्दा पनि हरियाली होइन, एकदम रमाइलो रमाइलो। गाडीहरू पनि झन् आजबाट झन् धेरै ताप बढिरहेको छ, एकदम रमाइलो भइरहेको छ भन्नुहोस् है त दिदी हजुर। हिजोको भन्दा आज झन् रमाइलो भइरहेको छ भन्नुहोस् है त गाउँघरतिर।
0: ल, गाउँघर पक्कै पनि एकदमै रमाइलो छ, रमझम छ, अब रमाउँदै बस्दै गरिराख्नु भएको छ। अब टिकाको दिन पनि नजिकै गर्दाखेरि पक्कै दसैँ आइरहेको महसुस त भइ नै हाल्छ होइन।
1: हजुर हजुर, पक्कै पनि।
0: अनि आज चाहिँ खाना खानुभयो कि बाँकी छ त?
1: खाना पाकिसकेको, खानु मात्रै बाँकी हो दिदी, अब खानुपर्छ, एकछिनमा खाने हो भन्नुहोस् है त।
0: ल, एकछिनमा खाने भन्दै हुनुहुन्छ, खानुहोला आए। अनि हामीलाई पनि सम्झनु भयो, आउनुभयो। अब दिउँसोभरिको समय चाहिँ के गर्नुहुन्छ? घाम चर्को चर्को लागेको छ
1: हजुर। आज दिउँसोभरि पनि अब यस्तै हो, कार्यक्रम आए भ्याएसम्म सुन्ने हो भन्नुपर्छ, बस्ने हो, खासै कतै पनि गइँदैन नुहाइ धुवाइ कार्यक्रम अब भन्नुपर्छ है, यस्तै हो, घरमै बस्ने नुहाउने अनि कार्यक्रम यसरी नै दिन बिताउने हो भन्नुपर्छ। आज पनि घरतिर अब रङहरू लगाउने कामहरू पनि हुँदैछ, हिजो अलिअलि लगायो, अब आज चाहिँ पुरै सकिन्छ भन्नुपर्छ है त दिदी हजुर, रङहरू लगाएर भन्नुपर्छ है त।
0: ल, भनेपछि घरलाई श्रृङ्गार प्रचार गर्दै हुनुहुन्छ, राम्रो श्री च्याप्टो बनाउँदै हुनुहुन्छ।
1: हजुर हजुर, अब मैले त गर्दिनँ, अब नानीहरूले लगाउनुहुन्छ भन्नुपर्छ है, छोरीहरू हुनुहुन्छ, म चाहिँ अब कार्यक्रम सुन्ने यताउता हेर्ने बस्ने भन्नुपर्छ है।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब यहाँलाई कुनै गीत सुन्न मन छ भने भन्न सक्नुहुन्छ, नभए अब साथी सङ्गीलाई शुभकामना सुन्दै छोड्नुहोस्, साथसाथै साथी सङ्गीलाई पनि सम्झनुहोस्।
1: गीत रोजमा साथीहरू सम्झिनुभन्दा अगाडि चाहिँ यता दोलखा श्यामाको बहिनी सम्झना प्रधानले दिदी हजुरहरू सम्पूर्णलाई, सबै रेडियो परिवार सम्पूर्णलाई चाहिँ नमस्ते नमस्कार सुनाइदिनु, आज मैले रेडियो सुन्नु पनि पाएको छैन भन्दै थियो अघि भर्खर बहिनीले चाहिँ सम्झे, के अरे दिदी हजुरहरूलाई एकदम शुभकामना पनि भनेर चाहिँ सम्झिँदै थियो है बहिनीहरूले चाहिँ, बहिनीले चाहिँ शुभकामना पनि दिँदै थियो दिदी हजुरहरूलाई नमस्ते नमस्कार भनिदिनु भनेको छ है त।
0: ल, मेरो तर्फबाट साथै हाम्रो रेडियोको तर्फबाट उहाँलाई पनि विजयदशमीको शुभकामना, साथसाथै सम्झनु भए यहाँलाई पनि नमस्कार सुनाइदिनु होला है त।
1: हुन्छ, क्रमेन्ट अब हेर्दै सुन्दै पाएको भए सुनिसकेको होला, नभए पनि म एकछिनमा कन्ट्याक्टमा आयो भने म सुनाइदिने छु भन्नुपर्छ भन्छु र। अनि गीत चाहिँ आज बसेकी थिए जमरा छडेर दीर्घायुको कामना गरेर भन्ने विष्णु माझीको आवाजमा रहेको गीत र कमन अधिकारी र विष्णु माझीको आवाजमा रहेको गीत बजाइदिनु है दिदी हजुर।
0: ल, बसेकी थिए जमरा छरेर
1: हजुर दीर्घायुको कामना गरेर भन्ने गीत बजाइदिनु होस्।
0: ल हुन्छ, हामी गीत कार्यक्रममा राख्छौँ, यहाँले साथीहरूलाई सम्झनुहोस्।
1: किन भन्नु पर्दाखेरि चाहिँ अब बज्ने गीत विशेष गरी दिदी हजुरकै लागि, अनि प्राविधिकमा रहनु दाई लगायत, अनि सम्झना खरी, अनि दाई राजन महतरा लगायत हजुरको रेडियो होल युनिटको लागि नै दसैँको फेरि पनि शुभकामना, ह्याप्पी दसैँ, भोलिका दिनहरूमा कार्यक्रम सुन्नु पनि पाउँदिन पनि होला, तालिमहरू पनि हुँदैछ हाम्रो सहजहरूमा, अब न्यूनतमहरू सिक्ने तालिमहरू पनि हुँदैछ त्यहाँतिर गयो भने कार्यक्रम कुनै पनि पाउँदिनँ होला. अनि सम्पूर्ण साथीहरूलाई हेप्पी विजयादशमी भन्न चाहन्छु. बहिनी अलि एलिना खत्रीको लागि, बहिना प्रधान, अनि त्यो क्रिकेट साथी ध्रुव पाण्डे, निर्मला पौडेलको लागि, साथी नवीन थापा नयन अनि लगायत, अनि साथीहरू धेरै सबै सबैको लागि, जतिले पनि रेडियो सुनिराख्नु भएको छ सम्पूर्णको लागि, अनि मेरो घर परिवारमा छोरी ममता सुताको लागि, श्री पासाङ डोल्मा तामाङको लागि पनि भन्छु. र अनि त्यसै गरी ग्वाल्टरतिर रहेर पनि धेरै रेडियो हामी सिक्छौँ भन्ने त्यो बहिनी दुर्गा माझीको लागि लगायत घर परिवार सम्पूर्णको लागि लगायत सबै सबै साथीहरूलाई चाहिँ ह्याप्पी विजयादशमी, भव्य गीत सुनेर इन्जोय गर्नुहोला. नव 2082-83 चाहिँ अब आउने विजय दशमीको धेरै धेरै शुभकामना सम्पूर्ण साथीहरूलाई र ध्रुव पाण्डे लगभग सबैको लागि सम्झना मित्र माया भन्दै सिकिन्छु. ल दिदी नमस्ते. रहेर पनि धेरै रेडियो हामी सिक्छौँ भन्ने त्यो बहिनी दुर्गा माझीको लागि लगायत घर परिवार सम्पूर्णको लागि लगायत सबै सबै साथीहरूलाई चाहिँ ह्याप्पी

0: हुनुहुन्थ्यो देवजी, उहाँले बसेको थिए जमरा छरेर दीर्घायुको कामना गरेर भन्ने बोलको गीत चाहिँ बजाइदिनुहोस् भन्नुभएको छ। हामी सकेसम्म राख्ने प्रयास गर्छौं। बसेको थिए जमरा छरेर दीर्घायुको कामना गरेर गीत कार्यक्रममा राख्नेछौ। त्यसपछि हामी आउने नै छौ, तर यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म त सिन्धुली खालकेबाट, दर्दलानी मगर श्याम।
0: श्यामजी, के छ खबर?
1: म त एकदम फिसा हुँदैछ, दसैँ गएको छ, यस्तै हो।
0: हाम्रो श्यामजीलाई पनि दसैँ लाग्दैछ।
1: हजुर हजुर,
0: पकि लाग्नु पर्यो नि, यो बल्ल बल्ल आउने नेपालीहरूको महान चाडमा नलाग्ने त कुरै भएन, होइन?
1: हजुर हजुर।
0: अनि कहिले काहीँ मात्रै आउनुहुन्छ हाम्रो श्यामजी? खास केमा व्यस्त हुनुहुन्छ त्यस्तो भन्नुहोस् न, भन्नु मिल्छ भने?
1: होइन, त्यो फोनै लाग्दैन अनि त्यो हुनाले नि हो, न त अनि म सुनेर एकदम साथ दिन्छु नि
0: हजुरहरूलाई। सुनेर साथ दिनुहुन्छ, फोन लाग्दैन, त्यही छ विडम्बनाको कुरा।
1: हजुर हजुर,
0: ल ठिक छ, आज त लाग्यो, यस्तो हुन्छ। अब कहिलेकाहीँ नलाग्नु अलग कुरा छ, फेरि कहिलेकाहीँ लाग्छ। जस्तो हाम्रो श्यामजीको फोन आज लाग्यो, होइन, खुसी लाग्यो। योभन्दा धेरै अगाडि बोल्नु भएको थियो, मलाई पनि याद छ, होइन? अब धेरै भन्दा नि धेरै समयपछि आज फोन लाग्यो, बोल्न पाइयो। दसैँको नजिक नजिक हुँदाखेरि फोन लाग्न लेखेको रहेछ, त्यही भएर हिजो अस्तिका दिनहरूमा हाम्रो श्यामजीको फोन नलागेको हो कि जस्तो लाग्यो।
1: हजुर हजुर, अब दसैँको शुभकामना, यसो आदान प्रदान गरिने बेला फोन लाग्यो, एकदम खुसी छु म पनि। दसैँको धेरै धेरै शुभकामना।
0: ल, यहाँ लगायत यहाँको परिवार सबैको लागि, अनि गाउँ बस्तीतिर चहल पहल कतिको छ? के पिङ हाल्ने कार्यक्रमहरू छ कि छैन यसपालि?
1: यसपालि पिङ हालिँदैन होला, अब गाउँको नि दसैँमा चहल पहल अलिक छैन, अब फुलपातीको दिनतिर भित्रिनुहुन्छ होला, अहिले चाहिँ छैन।
0: ल, भैलीसम्म छैन, लगभग अलि दसैँ चाहिँ फुलपातीदेखि टिकाको दिनसम्म चाहिँ अलि रौनक नै हुन्छ, होइन?
1: हजुर हजुर।
0: ल ठिक छ, अनि खाना खानुभयो कि बाँकी छ?
1: छैन, म फाँसेर छु, अनि हजुरलाई सम्झ्यो, फोन पनि ठ्याक्कै लागिहाल्यो।
0: ल, बाहिर हुँदा सम्झनु भयो, फोन लाग्यो, आउनुभयो, खुसी लाग्यो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ, साथसाथै साथी सङ्गीलाई पनि सम्झन सक्नुहुन्छ।
1: विजयादशमीको होइन, ज जसले दरलाई नर्स्याम भन्ने चिन्छ, उहाँहरू सम्पूर्णलाई शुभकामना दिन चाहन्छु भने त्यति जोगे भाइ।
0: हस्त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दरलामी मगर श्याम चाहिँ हुनुहुन्थ्यो, है त, श्याम मगर चाहिँ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। हामी कार्यक्रममा यति बेलाको बसाइमाथि लाग्न चाहन्छौ। हाम्रो देवजीले रोज्नु भएको थियो गीत, बसेको थिए जमरा छरेर दीर्घायुको कामना गरेर, यो गीत अहिले पनि मैले भनेको छु। यति बेला हामी हाम्रो प्राविधिक मित्र अलिकति अर्कै केटी व्यस्त व्यस्त पनि हुनुहुन्छ, त्यही भएर उहाँले हाँस्दै हुनुहुन्छ। हाम्रो देवजीले बुझ्नु भएको गीत रहेको छ, बसेको थिए जमरा छरेर दीर्घायुको कामना गरेर।

यो गीत हामी कार्यक्रममा राख्छौं, त्यसपछि चाहिँ हामी छोटो व्यावसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ। विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
2: It's home.
3: Wow.
0: What, Doge?
3: Maki mani bhai baba.
0: Ghar ko rang naya ho ra.
3: Timi yahi huda gareko.
0: 12 barsa ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger with a coat long life. यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्ज पेन्ट रंग रहिरहन्छ.
4: बडा दशी 2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशी विशेष लोक भाका बडा दशैको शुभकामना.

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: ओडा अध्यक्ष दीपक पुलामी नगर एवं इस्तामको सिकरपालिका ओडा नम्बर 4 परिवार बिजुलकोट रानी छात्र।
3: यो दसैको शुभ कामना,
1: हार्दिक शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप, पम्प, खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रंजितकार, रंजितकार इन्टरप्राइजेस, सिन्धुली।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामिसापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। सब जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामिसाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: यो दशैको शुभ कामना,
1: हार्दिक शुभ कामना।
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपड़ाहरू पाइनुका साथै सिलाईको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: यो दशैको शुभ कामना,
1: हार्दिक शुभ कामना।
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ सिरक दशमा बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार, सिन्धुली।
8: महाचार महापहार
9: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
10: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
11: शाओमी किन्दा उपहार एभ्रीडे Bumper my Thailand holiday.
7: गीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामसाबका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका नाची हैन
12: साथी

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथी होइन
1: राम बसेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404030।

0: কার্যক্রমে যারা কেমন দিন আমি ছিল মাইলো গীত গীত পিছিয়ে আমি ছোট ব্যবসায়িক বিশ্রাম তরফ গই বিশ্রাম পছি ফিরি আইসিকা আছ আজকে বসাইমা তাইলে সহভাগিতা জনাউনু হল আর আপনার আপন্তজন সাথী সঙ্গীলা তাইলে সম্ঝন সক্নুহুন্ছ এত বেলা অর্ক সাথী সম্পর্কমা হুন্ছ কো হুন্ছ স্বাগত গর্ছু হ্যালো
1: হ্যালো দিদি নমস্তে
0: নমস্তে হাজুর কাঁদেকি কো বলদি হুন্ছ রিতাজুকো খবর কি ছ ভন্নুস না
1: म लगातार सुन्दै एकदम ठीक छ दिदी घाम लागिरहेछ एकदम ठीक छ भनेको छ अनि दिदी हजुरहरूको चाहिँ के छ
0: हाम्रो पनि एकदम ठिक छ मजाले घाम लाग्या छ घाम भन्दा भित्र बस्यो भने चिसो हुन्छ फेरि घाममा बस्यो घामले पोल्छ अनि त्यता झन् अब काम गर्नुपर्छ काम गरेपछि त्यसै पनि गर्मी हुन्छ होइन
1: एकदमै भन्नुपर्छ है दिदी
0: ल ठिक छ अनि कार्यक्रम कति त सुन्ने गर्नुहुन्छ नि रिताजीले अस्ति पनि बज्दैन भन्नुभएको थियो पो क्यारे मैले पो बिर्सेछु है यस्तो हुने रहेछ क्या रिताजी अब के साथीले के भन्नुभयो एकछिनसम्म त याद हुन्छ फेरि त्यसपछि अर्को साथीसँग बोल्नुपर्छ रमाइलो छचेउली हँस्यौली व्यङ्ग्यात्मक कुराहरू हुन्छ फेरि के भन्नुभएको थियो भन्ने कुराहरू चाहिँ लामो समयसम्म चाहिँ याद राख्न चाहिँ बिर्सिने रहेछ क्या किनकि सबै कुरा चाहिँ दिमागमा बस्न गाह्रो हुने रहेछ नि ल कार्यक्रम अब सुन्न पाउनु भएको छैन अन्य साथीले भनेर कार्यक्रम आएको छ भनेर त्यसो भए अन्धाधुन्ध फोन लगाउनु भयो ल ठिक छ अब साथी मार्फत आउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी सङ्गीलाई सम्झनुहोस् साथसाथै शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रिता सुनवारजी उहाँले आफ्नो साथीसँगलाई सम्झनु भयो साथसाथै शुभकामना सन्देश पनि छोडेर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि फटाफट सहभागिता जनाउनु होला आजको बसाईमा रमाइला मिठा दशैंका गीत संगीतहरू राख्दै राख्दै हामी कार्यक्रममा अगाडि बढ़िरहेका छौं प्रविधि संरक्षण आज मलाई साथ दिइराख्नु भएको छ श्री राजुले यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्कार दिदी
0: नमस्कार हजुर अमिलाजी
2: हजुर
0: के छ खबर
2: मेरो ठिकै छ दिदी सन्चै हुनुहुन्छ
0: म एकदम सन्चै आरामै छु हेर्नुहोस् न अब बिछिक भए पनि सन्चो नभए पनि सामान्य आराम विरामले चाहिँ खासै फरक नपार्ने रहेछ अरू त यस्तै हो
2: हजुर हजुर
0: खाना खानुभयो कि बाँकी छ
2: मेरो खाना भइसक्यो दिदी तपाईँको भयो
0: मेरो पनि भइसकेको छ मेरो त अघि नै हो त
2: हजुर
0: किन आज हाम्रो रमिलाजीलाई बोल्न अल्छी अल्छी लागेको हो कि हो कि जस्तो छ
2: होला सायद
0: किन त्यस्तो अल्छी लागेको भन्नुहोस् न
2: अल्छी लागेको छैन क्या दिदी तैपनि मोबाइल ब्याट्री लो लो हुन लाग्यो त्यही भएर
0: क्या ब्याट्री लो छ भने त त्यसो भए अहिले साथीसँगै सम्झन नपाउनु होला फ्याटै फोन अफ होला साथीसँगै सम्झनुहोस् त्यसो भए पहिले
2: हजुर दिदी
0: साथीहरूलाई सम्झनुहोस् भने अहिले फेरि बोल्दा बोल्दै तपाईँको फोन स्विच अफ भयो भने के गर्नु मैले
2: हुन्छ, पहिला प्रथममा त अब बोल्न पाइन्छ पाइँदैन, तपाईँलाई नि बडा दसैँ राम्रोसँग मनाउनु होला, दसैँको धेरै धेरै शुभकामना। अनि प्राविधिक दाईलाई नि बडा दसैँको धेरै धेरै शुभकामना। अनि साथीहरू सम्पूर्णलाई बडा दसैँको धेरै धेरै शुभकामना, राम्रोसँग हुनुहोला बडा दसैँ भन्ने सिकिन्छ। नमस्ते।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला आजे, उहाँले साथी सङ्गीत लगायत सबैको लागि विजयादशमीको शुभकामना सुन्दै छोडेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ। आजको विषयमा हामीले फटाफट साथी सङ्गीहरूलाई नै लिड भएका छौ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म दोलखाको ब्लुकबाट राजकुमार खट्टो बोल्दैछु दिदी। हजुर,
0: राजकुमारजीको खबर के छ भन्नुहोस् न। हजुरको रेडियो कतिको बज्छ त्यतातिर?
3: एकदम घन्किन्छ दिदी। हजुर,
0: अहिले पनि घन्किँदैछ।
3: हजुर,
0: ल ठिक छ। आज चाहिँ के गर्दै हुनुहुन्छ यति बेला?
3: यति बेला चाहिँ घाम बसिरहेको भन्नुपर्छ है दिदी। हजुर,
0: घाममा बस्दै हुनुहुन्छ?
3: हजुर।
0: जस्तो अहिलेको यो जुन घाम लागिरहेको छ, यो घाम लागेको बेलामा चाहिँ जुना र सुन्तला खान भए कति मिठो हुन्थ्यो होला है। अब भोलि पर्सि व्यापक चिसो हुन्छ, चिसोमा फेरि सुन्तला खान मन लाग्छ। हेर्नुहोस् न।
3: हजुर
0: ठिक छ। खाना चाहिँ खानु भयो कि छैन? मेरो पनि भइसकेको छ। ल अब दसैँको माहौल कस्तो छ हाम्रो, विशेष गरी हाम्रो राजकुमारजीलाई चाहिँ दसैँ लागेको छ कि छैन? लागेको छ। ल अब मैले त यहाँ देखेको छुइनँ त हाम्रो राजकुमारजीलाई दसैँ लागेको छ भनेर, कसरी भन्नु त खै त?
3: लागिसक्यो दिदी हजुर, फुलहरू फुलेर ढकमक्क, यहाँ पिङ हाल्ने कार्यक्रमहरू पनि हुँदैछ।
0: पिङ हाल्ने तयारी छ? ल पिङ खेल्न चाहिँ म पनि आउँछु है त त्यसो भए।
3: हुन्छ।
0: पिङै खेल्नको लागि मात्रै फेरि यतिकै लामो बाटो के गरी आउने भन्ने चिन्ता पो लाग्छ। ठिक छ राजकुमार, जे कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई पनि सम्झाउनुहुन्छ, साथसाथै यहाँले चाहिँ शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ। नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राजकुमारजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा। धेरैभन्दा धेरै साथी फेसबुक लाइभमा पनि जोडिराख्नु भएको छ, हामी साथीहरूको कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ, किनकि साथीहरूले हामीलाई फेसबुक लाइभबाट शुभकामना सन्देशहरू पनि पठाइराख्नु भएको छ। तर यति बेला चाहिँ सम्पर्कमा नै साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
3: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते हजुर, नवीनजी बोल्नु भयो?
3: ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर।
0: के छ त हाम्रो नवीनजीको खबर, सुनाउनुहोस् न।
3: मेरो एकदम छ भन्नुपर्छ दिदी हजुर,
0: तपाईँहरू? मेरो पनि ठिकै छ, यस्तै छ भन्नुपर्छ। खास त्यस्तो नयाँ नौलो चहल पहल देख्दिनँ, बजारतिर हिँड्दा त हिजो आज त सुनसान पो छ त।
3: हजुर एकदमै भन्नुपर्छ दिदी हजुर,
0: सबैजना गाउँघरतिर गएर गाउँघर भरिएको हुँदाले सहर बजार चाहिँ सुनसान भएको कि जस्तो लाग्छ।
3: हुन सक्छ दिदी हजुर, त्यस्तै भन्नुपर्छ।
0: भनेपछि गाउँतिर हिजो आज चहल पहल धेरै छ?
3: हजुर त्यही भन्नुपर्छ हजुर, चहल पहल
0: हुनुपर्छ। चहल पहल भएन भने फेरि दसैँ आएको जस्तो पनि लाग्दैन। खाना खानु भयो कि बाँकी छ?
3: बाँकी नै छ दिदी हजुर, अहिले साढे एघार बजेतिर खानुपर्छ है दिदी हजुर।
0: अझै आधी घन्टा समय बाँकी छ त, अनि ढिलो खानु भनेको त आज
3: अलि गाउँमा चाहिँ ढिलै खाने गरे दिदी हजुर, बिहान अलि खाजा खाएपछि अलि ढिलै खाने गरे।
0: ल खाना यहाँले ढिलो खान्छु भन्दै हुनुहुन्छ, ठिक छ, ढिलो खानु होला। ढिलो खाएपछि दिउँसो खाजा पनि त्यस्तो छिट्टै खानु पर्दैन होइन? ल कार्यक्रममा आउनु भएको छ, सहभागिता भइदिनु भयो, विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। राम्रोसँग दसैँ मनाउनु होला, आगामी दिनमा पनि यहाँको फोन लाग्छ हामीले कामना गर्छौं। यति बेला चाहिँ अर्को मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्, साथसाथै शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ।
3: कार्यक्रम सुन्नु सम्पूर्णलाई भन्दै हुन्छ है त दिदी, नमस्ते।
0: हस्त नमस्ते एकमुष्ट रूपमा सम्झनु भएको छ नवीनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला तपाईँ फोन डायल गर्दै गर्नुहोस्। फेसबुक लाइनमा लेख्नुहुन्छ जनक रोजालीमा गर्जी, गुड मर्निङ नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिलन गायल मोटोजीले पनि हेलो दिदी नमस्ते सन्चै हुनुहुन्छ, म तिनजुरी मीडिया ग्रुपको सदस्य मिलन गायल मोटो तेह्रथम घर भई हाल्थे दुहा कतारबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबै सबैको लागि भन्नुभएको छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
4: नमस्ते नमस्कार, बडा दशैंको धेरै धेरै शुभकामना गरौँ।
0: नमस्ते नमस्कार, बडा दशैंको यहाँलाई पनि धेरै धेरै शुभकामना छ।
4: हस् धन्यवाद हजुरलाई।
0: अब हजुरको नाम चाहिँ सुन्न पाए हुन्थ्यो?
4: म यता रामेछाको डरुवाबाट सुन्ने खाने।
0: सुनिजी के छ खबर? हाम्रो सुनिजीको जस्तो आवाज छैन त, अर्कै नयाँ साथी आउनु भएछ कि क्या हो पो भन्दै थिएँ। ठिक छ, यहाँको लागि नयाँ तर मेरो लागि चाहिँ पुरानै हुनुपर्ने हो, मैले चिन्न नसकेर नयाँ भयो
4: सायद हो कि।
0: ल ठिक छ, कार्यक्रम आउनुभयो अनि खाना भयो कि बाँकी छ?
4: मेरो खाना बाँकी छ दिदी।
0: ल अब अलि नर्भ हुने ठाउँतिर जानु पर्यो सुनिजी।
4: हजुर
0: सुन्दै हुनुहुन्छ है?
4: हजुर सुनिरहेको छु।
0: ल एउटा मिठो गीत बज्छ, साथसाथै साथी सङ्गीलाई सम्झनुहोस् र शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ।
4: हस् विशेष अर्गिनसन मित्र एकछिन मलिष्ठा विशेष डरावासी सम्पूर्णको लागि दाई पदे लञ्चल अर्जुन थापा सिद्धान्त कृष्णजी बलान माधव भण्डारी सुन्दै हुनुहुन्छ। दाई दुर्गा पा पनि एकदमै मिस गर्न चाहन्छु, मिन बहादुर मगरलाई पनि एकदम मिस गर्न चाहे, सुन्दै हुनुहुन्छ दिदी कविता मगरलाई पनि एकदम मिस गर्न चाहन्छु, हरिमा मगरलाई पनि एकदम मिस गर्न चाहे, सीता भण्डारीलाई सुन्दै हुनुहुन्छ, सोनी रेग्मी शङ्ख ढगा लिपुराज पोखरेल दुर्गा थामीलाई पनि एकदम मिस गर्न चाहन्छु, दुर्गातिर पनि सुमिकी निम्रा अर्थबाट चाहिँ पर्छ सम्पूर्णको लागि दुर्गी र जीवन क्षेत्रीलाई पनि सुनाउँदै विदा गरेर जान्छु। नमस्ते भाइ।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुमिजी, म फुटाफट साथीहरूलाई नै लिएर आएको छु, कार्यक्रमको लगभग अब समय धेरै छैन त्यही भएर धेरै साथीहरूलाई समेट्ने जमर्को छ। यति बेला म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। कमलजी लेख्नुहुन्छ कमेन्टमा, आज मलाई पूर्वेली झ्याउरे नृत्य भाका नवीन खतिवडा रमिला आवाजमा रहेको भन्दै हुनुहुन्छ। दसैँको गीतमा झ्याउरे गीत भन्दा पनि दसैँको गीत सुनौँ जस्तो लाग्छ है कमलजी, यो गीत चाहिँ हामी पछि बजाउँछौ भन्न चाहन्छु है। त्यसै गरी नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तिरथमको फिदाबाट कमल श्रेष्ठ, अब बस्ने गीत देवराज कोठामुरज बोजेल छ च्याएर त्यो लिम्बु लगाएर जति पनि साथीले मलाई कमल श्रेष्ठ भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। पूर्वेली सन्देशजीले पनि सबैमा मिठो सम्झना, म यता पाँच पखनबाट कार्यक्रम सुन्दैछु क्या भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मगर कोशिशजीले पनि हेलो दिदी झोरले है म पनि कार्यक्रम सुन्दैछु पाँच थर फालेलुङबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। संगीता लामा संगीतजीले पनि गुड मर्निङ नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ। अप्सरा खड्काजीले पनि लेख्नुभएको छ हेलो नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है, रामेछापको नामाडीबाट अप्सरा खड्का हो, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। टीकाराम सुनवारजीले आउँदै गरेको विजया दशमी 2083 को सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका आमा बुबा तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्दै हुनुहुन्छ। साथी दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरी मीडिया ग्रुपको मेम्बर रामेछाप घर भई हालजी काठमाण्डबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। अर्जुन याखाजीले पनि गुड मर्निङ हजुर, म यता शङ्खुवासभा धर्मा दिदी दुई तामा पोखबाट कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। जनक रजाली मकरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो गइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। लगभग अब चाहिँ तपाईँका एकजेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु, सम्भवतै तिनजेलसम्म आएका मैले तपाईँको देखेका कमेन्टहरू वाचन गरिसकेको छु। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो भन्दै थिए, गइसक्नु भएको छ। यति बेला अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको लगभग कार्यक्रमको समय सकिसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकोशेली अवधिभर बजेका बीच गीतका सर्जक अनि श्रेष्ठलाई पनि मैलेदेखि धन्यवाद भन्दा विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा रुमालै छ चिन्ह भन्ने फुलको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापना यता हिजोसम्म 1,88,000 जनाले काठमाडौँ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 1,88,000 जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्राको चाप बढ़दै गएको छ। साथै 24,600 गाडीबाट 1,60,000 यात्रु उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथल फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप बढ़ेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमडुङ्गा, तिलपिप्ले, साखु, भक्तपुर र भट्टेडाँडा लगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढ़ेको छ। सरकारले 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6,54,00,000 रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000 रूपियाँ निकास भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। निकास भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। उहाँका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़िरहेको छ भने केही विद्यालय विद्यार्थी अभावको समस्यामा छन्। उहाँले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयहरू बीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषदमा देशभर 17,082 व्यवसाय दर्ता भएका छन्। परिषदले पशुपालन गर्ने किसानलाई लक्षित गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय थप व्यवस्थित र मर्यादित बनाउन व्यवसायलाई दर्ता अनिवार्य गरेको। दर्ता नभई व्यवसाय सञ्चालन गरेमा व्यवसायलाई ₹50,000 जरिवाना वा 6 महिना कैद तथा दुवै सजाय परिषदले गर्नेछ। सरकारले तोकेको मापदण्ड अनुसार प्रक्रिया पूरा गरेका व्यवसायीलाई अनुमति दिएको रजिस्ट्रार जनक बहादुर रावलले जानकारी दिनुभएको छ। गत वर्षको तुलनामा करिब 7,000 व्यवसायीलाई इजाजत प्रदान गरिएको छ। अहिलेसम्म व्यवसायका कागजातको अध्ययन गरी मापदण्ड पूरा गरेका व्यवसायीलाई अनुमति प्रदान गरिएको जनाएको छ। परिषदले पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्तिदेखि विषय विज्ञसम्मका जनशक्तिलाई दर्ता र नियमन गर्दै आएको छ। नेपाल संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सन् 2027-29 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मतमध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा धेरै मत पाएको। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानो दारे नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको। बसिटप्पु वन्यजन्तु आरक्षणबाट झन्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। बसिटप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्र हात्तीको मृत्युको कारण खुल्नेछ।
भत्किएको झोलिङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असय सागर राज थारूको शव फेला परेको छ। भत्किएको झोलिङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको, नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाई भइरहेको छ। कञ्चनपुरका प्रमुख जिल्लाधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहाँ अड्किएको हुन सक्ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार आवश्यक परे पानीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारी समेत गरिएको छ। दुई साता अघि दोधारा चाँदनी जोड्ने झोलुङ्गी पुल भत्किएको थियो। पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत चुडिएको थियो। सोही तार तान्ने क्रममा डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, भारतको बिहार गंगा नदीमा डुंगा पल्टिँदा बालिका सहित 14 जनाको ज्यान गएको छ। दुर्घटनामा 6 जना घाइते भएका छन्। 3 जनालाई सकुशल उद्धार गरिएको छ। भारतीय संचार माध्यम इण्डिया टुडेका अनुसार हिजो बेलुका बिहारको राघोपुर विधानसभा क्षेत्र अन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै दुर्घटना भएको हो। डुंगामा 25 जना भन्दा धेरै थियो। उनीहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको खबरमा उल्लेख छ। घटना लगतै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनै 4 लाख भारतीय रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो वेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनेश खबरबाट बिदा हुन्छु। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आइलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ्क स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लायर्स, मन्थली रामेछाप।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छैला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
4: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090। कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछा।
4: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ तामा, पित्तल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 9944141112। लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नुको पनि व्यवस्था रहेको छ। टुर फाइटर बाबुराम श्रेष्ठ, सम्पर्क नम्बर 9845-23395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 9840-21-64-39। शैलेश लिम्बू, सम्पर्क नम्बर 9860-35-90-77। मनिल भोजनालय एन्ड लज, रानीसाप तल्लो बजार रामेछाप।
3: Finally, Nepal पुग्यौं हामी।
4: Dad, Nepal smells different.
3: It's home.
5: Wow.
3: What, Doge?
5: भाग्य मानी भाइ बाबा।
3: घरको रंग नयाँ हो र?
5: तिमी यहीँ हुँदै गरेको।
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको पिउ र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
6: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: यहाँ कुखुरा, खसी, राँगोको मासु सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863-9926-27। आफन्त कोल्ड स्टोर, रामेछाप तल्लो बजार, रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9845-43-012। विविध हार्डवेयर एन्ड सप्लाइज, रामेछाप तल्लो बजार, रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण
0: सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9845-43-012। विविध हार्डवेयर एन्ड सप्लाइज, रामेछाप।

0: दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुलभ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095। सिबी मिठाई पसल रामेछाप, माथिलो बजार रामेछाप।
2: शत परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर विनोद गोविन्द श्रेष्ठ, विज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली रामेछाप।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लाई मन्थली रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844121310। दिल किराना पसल रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कक्षा 1-12 सम्मका किताब, सहयोगी पुस्तिका सहित स्टेसनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9944429903। घिमिरे पाठ्य पुस्तक पसल रामेछाप, बिच बजार रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9844-41-54-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ। सम्पर्क नम्बर 9844-043-554। निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ दूध, दही, मही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त श्रेष्ठ। चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप शाखा, रामेछाप बजार। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ। सम्पर्क नम्बर 9869-00-9470। हाम्रो छैला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
4: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर। सम्पर्क नम्बर 9840-17-89-90। कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछा।
4: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ तामा, पित्तल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ। सम्पर्क नम्बर 9844-14-11-12। लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। टुर प्राइटर बाबुराम श्रेष्ठ, सम्पर्क नम्बर 98543395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 98421649। शैलेश लिम्बू, सम्पर्क नम्बर 98735097। मनिल भोजनालय एन्ड लज, रामेछाप तल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487। पवित्र खाजा घर रामेछाप बीच बजार रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 30 40 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दानी रोड, रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पू र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मानपोत सम्बन्धी लेखा पढ़ीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभ जीवन अस्पताल, फुरकोट, सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपड़ाहरू पाइनुका साथै सिलाईको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेस्टुरेन्ट एन्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
3: यो दसैको शुभ कामना
2: हार्दिक शुभकामना
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन सुरक्षित प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022347, संजीवन मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना
1: हार्दिक शुभकामना
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनित कटुवाल, सम्पर्क नम्बर 9868849467, न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना
0: हार्दिक शुभ कामना नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सिरक दशना बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार सिन्धुली।
3: यो दशैंको शुभ कामना
0: हार्दिक शुभ कामना
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप पम्प खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रञ्जितकार, रञ्जितकार इन्टरप्राइजेस, सिन्धुली।
1: हार्दिक शुभकामना
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप प्रिन्ट फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9844141495, नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना
2: हार्दिक शुभकामना
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554, निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोपराइटर सानी माया तामाङ, सम्पर्क नम्बर 97569503। दिवाली खाजाघर रामेछाप माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारु मगर एवं सम्पूर्ण सारु मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेरी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपाली गुरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधानाध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
3: अहिले 12 बजे
4: हजुरको रेडियो 102।

नमस्कार, म सञ्जना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मत मध्ये 173 मत प्राप्त। सरकारले 2000

0: हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027 देखि 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ। सन् 2027 देखि 29 कार्यकालका लागि ब्राजिल, बुरूण्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्याण्ड, जापान, जोर्डन, कुवेत, मालदोवा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया पनि निर्वाचित भएका छन्। नेपाल यसअघि सन् 2018 देखि 2020 र 2021 देखि 2023 गरी लगातार दुई कार्यकाल परिषदको सदस्य रहिसकेको छ। अब नेपाल सन् 2027 जनवरी 1 देखि तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ। स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन्। परिषदको सदस्यका रूपमा नेपालले मानवाधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,000,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,00,000 रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6,00,00,000 रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहु कारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो ग्लेसियर हिउँ, बरफ र गेग्रान खसेको र उङदिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका 6, उङदिलुङ खोला, चामर हिमाल र सेराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 गते रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन व्यवस्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 को केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित 13 करोड़ 20 लाख घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोट जन्य बाढ़ी ग्लेसियर्स लेक आउटबर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क भूकम्पीय अभिलेख ड्रोन सर्वेक्षण जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 को उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगसे 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको स्किमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको
2: हार्दिक सरसफाई उपभोक्ता समूह परिवार, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश फुयाङ एवं लिटिल स्टार इङ्ग्लिस स्कुल मन्थली रानी छ।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोर रामेछाप।
3: आँखामा चोट लाग्यो अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोट पटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई?
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
0: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
5: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामे छाप।
6: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
7: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
7: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपाली गुरुको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शीर्ष सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार, रामेसा बजार, रामेसा।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेसा बजार, रामेसा।
3: हजुरको रेडियो।

0: नेपाली मूलको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शीर्ष सदस्य बचतकर्ता सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेरी बचतकर्ता ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844398553, 9819601692। फेमस मुन्द्री चटपटे एन्ड पानीपुरी पसल मन्थली बजार रामेछाप। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863348390। काष्ठमण्डप होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा सांस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 66 342, लाङ्गाली हेन्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 98 51 31 49 68, लक्ष्मी आयल स्टोर, भैंसेश्वर 1, मन्थली, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 98 40 00 87 71, आमाको बुटिक पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशव पौडेल, सम्पर्क नम्बर 98 64 027 659, अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली, ग्रामीण।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बजाचार्य, सम्पर्क नम्बर 98 65 37 30 97 66 90 12 90, विवेक फर्निचर एन्ड फर्निसिङ सेन्टर, मन्थली 1, खापबारी, रामेछाप।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 305, दिलश्री मेडिकल हल, मन्थली, देवकोटा चोक, रामेछाप।
0: शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अल्मुनियम तथा यूपीबीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोपाइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016, एलाइट अल्मुनियम यूपीबीसी उद्योग मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार आफन्तजन इष्ट मित्र छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: रामजी कुमार सारू मगर एवं सम्पूर्ण सारू मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
1: Wow.
0: बुआ डोगे
2: भाग्यमानी भाइ बाबा
0: घरको रङ नयाँ हो र
2: तिमी यही हुँदा गरेको
0: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट, रङ रहिरहन्छ.
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना.
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
6: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन सीसी क्यामेरा प्रोजेक्टर डिजिटल हाजिरी मेसिन पाइनु साथै युपीएस बिक्री तथा जडान गरिन्छ. प्रोप्राइटर निरोज सापकोटा. सम्पर्क नम्बर 9845404821. लुमुर आईटी सोल्युसन प्राली मन्थली बजार रानी छ.
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना.
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
6: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ. जुनसुकै मोबाइलहरू 1 घण्टामै मर्मत गरिन्छ. आइफोन मोबाइल पनि मर्मत गरिन्छ. यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर पासाङ तामाङ. सम्पर्क नम्बर 9869776778, 9763838338. पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक मन्थली रानी छाप.
4: हार्दिक शुभकामना.
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
6: यहाँ सबै खाने खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषारी फर्टिलाइजर, प्लास्टिक टनेल, पोखरी, नेट जालीहरू, गमला क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ. प्रोप्राइटर शर्मिला बस्नेत. सम्पर्क नम्बर 9860514814. रामेछाप कृषि सामग्री सप्लायर्स, मन्थली नगरपालिका 1, तामाकोशी अस्पताल अगाडि, रामेछाप.
3: यो दशैंको शुभ कामना,
6: हार्दिक शुभकामना.
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
4: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ. अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ. होम डेलिभरीको पनि व्यवस्था रहेको छ. प्रोप्राइटर यादव पौडेल. सम्पर्क नम्बर 9054040162. रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, एसएस भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840-7095-29, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थरी बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर महेश थोकर, सम्पर्क नम्बर 9869-0652-640, 9944-7734। मञ्जुश्री अटोमोबाइल्स फर्म, मन्थली नगरपालिका 1, खाँदबारी, रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ यदि गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडा लाग्छमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोप्राइटर राज लामा जी ठाटाए, सम्पर्क नम्बर 9861-0723-772, 9554-40-453, मन्थली पावर इभी चार्ज स्टेशन, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ टायर मर्मत वासिङ गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साये, सम्पर्क नम्बर 9844441390, 9845404546। अनिल साही, 9768769529। मन्थली वासिङ सेन्टर भैँसेश्वर रनजर पुल नजिकै।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार ढुङ्गेरी रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेड्रो रेस्टुरेन्ट एण्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।

0: नेपाली हरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554, निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिस कटुवाल, सम्पर्क नम्बर 9868849467, न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बीच बजार, रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सानीमाया तामाङ, सम्पर्क नम्बर 9765909503, दिवाली खाजा घर, रामेछाप माथिल्लो बजार, रामेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ मम चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 9764038487, पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 9844304030, 9861947717। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दानी रोड, रानीसा बजार, रानीछाप।
5: आँखामा चोट लाग्यो, अब के गर्ने?
6: चोट लागेमा आँखा मिस्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
5: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
6: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
5: अनि साना बालबालिकाहरूलाई,
6: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
5: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं लभ यो आज के व्यवसाय विश्व दृष्टि दिवस 2083
7: सामुदायिक आँखा केन्द्र मन्थली राम्रो छ
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान बाबुहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास मोइस्चराइजर सनस्क्रिन बोसो रहित साबुन सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मानपोत सम्बन्धी लेखा पढेको काम पनि गरिन्छ प्रोप्राइटर वर्ष बहादुर मगर सम्पर्क नम्बर 98440044238 रामेछाप खाजागर क्याम्पस गेट नजिकै रामेछाप बजार रामेछाप

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेसा बजार रामेसा।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जन सुरक्षित, प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवन मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोपाइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोपाइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसपी स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
4: वडा अध्यक्ष सन्तलाल थापा मगर एवं दोरामासरी गाउँपालिका वडा नम्बर 3 परिवार, टोकरपुर, रानीछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप।
0: शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं
2: पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप।

0: आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष श्यामलाल घिसिङ एवं दोरम्बा सैगन गाउँपालिका वडा नम्बर 4 परिवार गौसारा रामेछाप।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपाली मूलको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेली बचतकर्ता ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने दोरम्बा सैलुङ गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवातास सही झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष मोहन कुमार मोक्तान, उपाध्यक्ष कमला थापा मगर, प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमार महत एवं दोरम्बा सैलुङ गाउँपालिका परिवार टोकरपुर रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी पूर्वामा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: ओडा अध्यक्ष प्रेम कुमार लामा एवं दोरम्बा सैगुन गाउँपालिका ओडा नम्बर 1 परिवार डडुवा रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: ओडा अध्यक्ष मेजमान योन्जन दोरम्बा सैलुङ गाउँपालिका ओडा नम्बर 2 दोरम्बा परिवार रामेछाप।

0: finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi hunda gareko.
0: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger with coat long life. यसको फ्यू र सिलिकन प्रविधिले घाम पारी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: वडा अध्यक्ष छत्र बहादुर बस्नेत एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 1 परिवार चुचुरे रानी छ। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष छत्र सुन्दर कार्की एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 परिवार ठोसे रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी पूर्वआमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: कार्की गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 रत्नालु परिवार रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कूल मन्थली रामेछाप।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
5: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
5: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-64-96-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-95-77-71।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष नवराज खड्का एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 परिवार बेताली रामेछाप।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष गंगा बहादुर तामाङ, दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 5 कुनसार परिवार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपाली मूलको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष टीका प्रसाद गौतम एवं दोरमासन गाउँपालिका वडा नम्बर 6 परिवार रेठे रामेछाप।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडाध्यक्ष प्रवीण कुमार मुक्तान एवं दोरम्बा सेलुङ गाउँपालिका वडा नम्बर 7 परिवार रामेछाप।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने गोकुलगंगा गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवा तास, झैँ झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
2: अध्यक्ष काजी बहादुर खड्का दिनेश, उपाध्यक्ष उषा देवी कार्की एवं गोकुलगंगा गाउँपालिका परिवार रचना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: ओडावासी सोम प्रसाद बराल एवं गोलजोर गाउँपालिका वडा नम्बर 1 परिवार रोड भन्जाङ सिन्धुली।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार बितिजोर सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, कुलुन्दुर गाउँपालिका वडा नम्बर 3, परिवार ग्वालटार, सिन्धुली।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार र हामी साथ।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष दीपक कार्की एवं गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 5, परिवार नामाडी रामेछाप।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका वडा नम्बर 6, फर्कु, परिवार रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कुलुन्दुर गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
4: जुवा तास, जय जगता तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाइमा ध्यान दियो र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल एवं गोलुन्दुर गाउँपालिका परिवार ग्वालटार, सिन्धुली।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष रामकुमार श्रेष्ठ एवं खानादेवी गाउँपालिका वडा नम्बर 1 परिवार रामे साथ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष केशव कुमार प्रधान, खाडादेवी गाउँपालिका वडा नम्बर 2 परिवार रामे छाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष भक्त बहादुर भुजेल एवं गोलन्जर गाउँपालिका वडा नम्बर 4 परिवार तीन कन्या सिन्धुली।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष गोविन्द बहादुर मुङ्गेली एवं गोलुन्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतनचुरा सिन्धुली। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ, गोलन्जोर गाउँपालिका वडा नम्बर 6 परिवार बासेश्वर सिन्धुली।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष रेगन राज थापा एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
3: वडा अध्यक्ष नारायण कार्की एवं खाडादेवी गाउँपालिका वडा नम्बर 6 परिवार हामी छात्र। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो। अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष रामकुमार श्रेष्ठ एवं खाँदेवी गाउँपालिका वडा नम्बर 1 परिवार रानी साथ।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 190 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34 करोड़ रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। विद्यालय झण्डै 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाई वातावरणलाई अझ सुरक्षित व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्कने यात्रुको चाप बढ़ेको छ। अध्ययन रोजगारी र पेशा व्यवसायको लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेपछि उपत्यका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनाएका सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन्। यसैबीच असोज 23 गतेदेखि खुल्ला गरिएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,23,129 यात्रुले टिकट लिइसकेका छन्। यात्रुको चाप बढ़ी पनि बिग्रिएका सड़कका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाड़ी समयमै काठमाडौँ फर्कन नसक्दा सञ्चालनमा समस्या भएको हो। महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न तोकिएको भाड़ादर बुझ्न र गाड़ीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। नेपालबाट भारत जाने यात्रुले अब 7 पावर ब्याङ्क बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन वाहन निर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको छ। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्ड्स ब्याग चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। महाकाली नदीमा विपत्ता भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक असय सागर राज थारूको शव फेला परेको छ। नेपाल टेलिकमको चुनिएको इन्टरनेट तार तान्ने क्रममा शनिबार महाकाली नदीमा बगेर विपत्ता भएका थारूको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसटी टेक बहादुर राउतले जानकारी दिनुभएको छ। दोधारा चाँदनी स्थित सशस्त्र प्रहरीको बीओपी देवीस्थानमा कार्यरत थारू झोलुङ्गे पुल भत्किएपछि चोडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा नदीमा बगेर विपत्ता भएका थिए। सशस्त्र प्रहरीका अनुसार बोटमा सवार सशस्त्र प्रहरीका 6 जनासहित 7 जना तार तान्ने काममा खोजिएका थिए। सोही क्रममा बोटबाट खसेर थारू नदीमा विपत्ता भएका थिए। घटनामा अन्य 6 जना भने सकुशल रहेका थिए। गत असोज 14 गते 3 दत्त र दुधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झुलुङ्गे पुलको एक पिल्लर नदीमा खसेपछि पुल भत्किएको थियो। पुलसँगै जोड़ान गरिएको टेलिकम
जडान गरिएका टेलिफोन तथा इन्टरनेटका तार समेत चुडिएपछि दुधारा साधनमा तार मार्फत सञ्चालित संचार सेवा प्रभावित हुँदै आएको थियो। उदयपुरको बेलुका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानो दारे नामले चिनिने 20 देखि 25 वर्ष उमेर गुवा हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशी टप्पु भन्ने जन्तु आरक्षणबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्षण क्षेत्रमा बस्दै आएको थियो। कोशी टप्पो वन्यजन्तु आरक्षणबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण खुल्नेछ। सुनको भाउ 3 दिनमा तोलामा 7,000 रूपियाँले घटेको छ। आज सुनको भाउ तोलामा 2,700 रूपियाँले घटेको हो। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुनतोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाले आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदर गरेको छ। साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मुहम्मद विरूद्धको टिप्पणीका लागि इस निन्दाको कसुरमा दोषी ठहर गरेपछि 27 वर्षीय अनुजन शिवरासालाई गएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो। यस घटनाले श्रीलंकामा ठूलो हलचल मचाएको र श्रीलंकाले क्षमादानको प्रयासका लागि कूटनीतिक पहलहरूलाई अघि बढ़ाएको बीबीसीले जनाएको छ। साउदी अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय खारेज गरेको श्रीलंकाका उप विदेश मन्त्री अरूण हेमाचन्दले फेसबुक पोस्ट मार्फत जानकारी दिनुभएको छ। त्यो पोस्टमा उहाँले दुवै देशका अधिकारी तथा कानूनी टोलीहरूलाई उनीहरूको प्रयासका लागि धन्यवाद पनि दिनुभएको छ। गएको जुन महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीहरूको पछि लागिरहेको एउटा कुकुरलाई एक युवा मुस्लिम पुरूषले लात्ती हानेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि अनलाइनमा धार्मिक बहस निम्तिएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाउ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष जङ्गललाल तामाङ, खानादेवी गाउँपालिका वडा नम्बर 8 परिवार रामेछाप। हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार, भालुखोप रामेछाप।
4: यो दशैंको शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष पुष्कर कुमार कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 3 परिवार रामेछाप।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारु मगर एवं सम्पूर्ण सारु मगर परिवार, सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
1: शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल एवं खानादेवी गाउँपालिका वडा नम्बर 4 परिवार रामेछाप।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष मनोज पौडेल, खानादेवी गाउँपालिका वडा नम्बर 5 परिवार रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भंगेरी रानी साहब,

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाओ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष अकल बहादुर भण्डारी एवं खानादेवी गाउँपालिका वडा नम्बर 9 परिवार रामी छाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने खारादेवी गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: छठ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
1: जुवातास झैँ झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
2: अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव एवं खानादेवी गाउँपालिका परिवार माकादुम रामे।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने लिखुतामकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया

0: गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ,
1: जुवा तास झैं झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ, सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
2: अध्यक्ष के साथ महत उपाध्यक्ष दीपा पाखरेल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठ एवं लिखुतानुकोशी गाउँपालिका परिवार धोबी बजार रानेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष प्रदीप कुमार तामाङ एवं लिखुतानुकोशी गाउँपालिका वडा नम्बर 1 परिवार दुरागाउँ रानीछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष सन्तोष पौडेल एवं लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 2 परिवार सैपु रानेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: तामाङ लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 3 काङ्बा परिवार रामे छ।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष दीपक पुलामी नगर एवं लिखुतामाकोशी गाउँपालिका वडा नम्बर 4 परिवार बिजुलकोट रानी छात्र।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम व्यवसाय तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि समितिबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.org.nz का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर हामीले रोजाय तपाईँको शुरूआत गरिसकेका छौँ। अब पनि पालो तपाईँको रहेको छ। 0848 40 0026 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र शुभकामना सन्देश तपाईँले आफ्नो साथीभाइ आफन्त इष्ट मित्रलाई राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दुर्गाजी। नमस्कार, आरामै हुनुहुन्छ? खाजा लिनुभयो त? हजुर, हाम्रो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ। अनि यो समय के गर्दै हुनुहुन्छ? प्रोग्राम मात्रै सुनेर बस्नु भएको छ? ठिक छ, खुसी लाग्यो। अनि अरू नयाँ नौलो खबर केही छ? सबै ठिकठाक छ है? ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो। कार्यक्रम सुन्दै गर्नुहोस्। अब यताको मौसम पनि एकदम राम्रो छ होइन, रमाइलो छ, घमाइलो छ। अब मन्थलीतिर पनि लगभग घाम लागिरहेकै थियो होइन, अघिको समयमा चाहिँ ठिकै छ। अहिले चाहिँ के कस्तो छ? अनि हाम्रो छ, रमाइलो छ। हामी कार्यक्रमतर्फै लागौ धर्मजी, एउटा मिठो गीत बस्छ हजुरले साथी सङ्गीलाई सम्झनुहोस्। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दुर्गाजी हुनुहुन्थ्यो, मन्थलीदेखि उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0848 40 0026 फोन गरेर सहभागिता जनाउनुहोस्। मिठा गीत संगीतहरू दसैँको बस्नेछ र तपाईँले पनि कार्यक्रममा सहभागिता भएर आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम? एलिना भुजेल भन्नुभयो? एमुना भुजेल कहाँदेखि हुनुहुन्छ?
1: रामेछाप
0: फुलासीबाट हुनुहुन्छ एलिना भुजेल जी। के छ हजुरको खबर? एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले घाम लागिरहेको होला होइन? दसैँ कतिको लागेको छ त नि एलिनाजी? ठिकै लागेको छ है? अनि सपिङ सबै भइसक्यो त? ठिकै छ, राम्रोसँग मनाउनु होला, दसैँको धेरै धेरै शुभकामना छ हजुरलाई। अनि अरू सुनाउनुहोस्, नयाँ नौलो खबर के छ? सबै ठिक छ भने हामी कार्यक्रमतर्फ लाग्दा हुन्छ। कार्यक्रममा एउटा एकदमै मिठो गीत बस्छ दसैँको, हजुरले साथीसँगलाई सम्झना राख्नु छ है त?
1: फर्स्ट अफ अल दिदीहरूको लागि, रश्मिको लागि, सबैको लागि भन्दै दिदीहरूको नमस्ते।
0: हवस् सर, नमस्कार। उहाँ हुनुहुन्थ्यो एलिना भुजेलजी हुनुहुन्थ्यो फुलासीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला पनि हामी कार्यक्रममा एउटा मिठो गीत राख्छौ भन्दै थिए, साथी हुनुहुन्छ भन्दै छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो मनोजी बोल्नुभयो।
2: हजुर दिदी,
0: के छ खबर? आरामै हुनुहुन्छ?
2: एकदम ठिक छ दिदी,
0: एकदम ठिक छ है?
2: हजुर दिदी,
0: मौसम कस्तो छ त्यता?
2: एकदम ठिक छ दिदी, राम्रो के छ?
0: यता पनि त्यस्तै राम्रो छ, मजाले चर्को चर्को घाम लागिरहेको छ, दसैँ आएको हो कि जस्तो महसुस गरिरहेर आएको छ होइन, यस्तै छ भन्नुपर्छ। अनि खाजा लिनुभयो त? मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो मनोजीले।
2: सुन्दैछ दिदी,
0: सुनेर साथी नै होला एकदम मिठा गीतहरू बस्ने छ दसैँकै। अरू सुनाउनुहोस् नानीहरू, खबर के छ?
2: एकदम ठिक छ दिदी, घाम लागेको छ दिदी, ठिकै छ भन्नुपर्छ।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त।
2: फर्स्ट अफ अल हजुर दिदी हजुरलाई भन्नुपर्छ, रानीसा परिवार मित्र सम्पूर्णलाई भन्दै, मेरो साथीहरू भन्नुपर्दा दुर्गा मगर, सविता मगर, कविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुस्तान र माया थापा मगर, र सयात्री उमेश चन्दन राई खोटाङबाटै हुनुहुन्छ, र मिलन समर्पण ओखलढुङ्गाबाटै हुनुहुन्छ, मिनबहादुर मगर र कैलालीबाट हुनुहुन्छ, प्रेम बुढा मगर र सपना स्याङ्जाबाट हुनुहुन्छ सपना मगर भन्दै, मलाई चिन्ने नचिन्ने अघि भर्खरै कल गर्ने ध्रुव पाण्डे भन्दै, अघि मलाई अरू भन्नुभन्दा पनि अरू चिन्ने नछन् सम्पूर्ण छुटिन्छु भन्दै छुटिन्छ। हर्षदी नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। त्यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीत गीतपछि हामी छोटोमा व्यवसायिक विश्राम विश्रामपछि फेरि आउनेछौ। तपाईँ हामी रेडियो सुन्दै गर्नुहोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह रसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की मन्थली नगरपालिका वडा नम्बर 2 कठोजोर परिवार रामेछाप।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का सम्पर्क नम्बर 9840-64-96-05 र छापुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन सम्पर्क नम्बर 9767-95-77-71।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष कृष्ण गोपाल थापा एवं मन्थली नगरपालिका वडा नम्बर 3 कठजोर परिवार रामेछाप। हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
4: वडा अध्यक्ष राजन घिमिरे एवं मन्थली नगरपालिका वडा नम्बर 4 परिवार सालु रामेछाप।
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
3: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
3: उज्यालो नेपाल पार्टी रामेछाप।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मर्मय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष रोम बहादुर तामाङ एवं लिखु तामाङ कुशी गाउँपालिका वडा नम्बर 5 परिवार नागदह रामी छ। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खिम्ती परिवार रामे छ।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने मन्थली नगरपालिका वासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिउ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: नगर प्रमुख नव श्रेष्ठ, उप प्रमुख ईश्वरी बस्नेत एवं मन्थली नगरपालिका परिवार मन्थली रामे छा।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: डैड, नेपाल स्मेल्स डिफरेंट।
3: इट्स होम।
5: वाह।
3: बुवा, डोगे।
5: भाग्यमानी भाइ बाबा।
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
6: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष ओम प्रसाद पौडेल एवं मन्थली नगरपालिका वडा नम्बर 1 परिवार मन्थली रानी साथ।

0: कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि प्रविधि समिसनबाट साथ दिनुभएको छ ललिता हायले, साथमा तपाईँ हुनुहुन्छ र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: हजुर।
0: नमस्कार हजुर, शुभ नाम
1: म रामेछापको डरुवाबाट सुमी थामी।
0: सुमीजीको खबर के छ? हाम्रो पनि त्यस्तै छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ। हजुरसँग कुराकानी गर्न पाएका छौँ, एकदमै खुसी छौँ पनि भन्न चाहन्छु है त। ओके छ, हजुरहरूको मायाले हामीलाई अब अहिलेसम्म खुसी दिइराखेको छ। योभन्दा पछिल्लो समयमा पनि हामीलाई यसरी नै खुसी दिनुहुन्छ भन्ने आशा लिएका छौँ। कार्यक्रम सुन्नुहुन्छ नि? सुनिराख्नु भएको छ। अनि खाजा भयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी छ, केही समय पछि छ। हजुरको भयो?
0: मेरो पनि अब बाँकी नै छ, सँगसँगै होला जस्तो छ। ठिकै छ, हामीसँगै खानेछौँ। कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भनिराख्नु भएको छ। यति बेला अरू नयाँ नौलो खबरहरू केही छ?
1: खासै नयाँ नौलो ठिकै छ भनौँ न, अहिलेसम्म राम्रै छ।
0: ल ठिकै छ, राम्रो छ, रमाइलो छ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, साथीसँगलाई सम्झनु छ है त।
1: हुन्छ, विशेष अडियो टेक्निसियन मित्र एजु मल्लिका, विशेष डरावासी घरबाट सम्पूर्णको लागि दाइपति लम्चल, अर्जुन थापा, श्रीराम दाल, नडी बलाम, माधव भण्डारी हुनुहुन्छ, हाम्रो शङ्कर कालीराज लोकेल सुन्दै हुनुहुन्छ, चन्द्र बस्नेतलाई पनि एकदमै मिस गर्न चाहे मोरङको साथी सुन्दै हुनुहुन्छ होला, पानीलाई पनि एकदमै मिस गर्न चाहे सुन्दै हुनुहुन्छ होला, भाउजू दुर्गा थारामलाई पनि एकदम मिस गर्न चाहन्छु, सुन्दै हुनुहुन्छ दुर्गा नाचे गे सम्पूर्ण।
0: नमस्कार, हुनु त सुमीजे डरुवाबाट, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छोडिसक्नु भएको छ। अब पालो तपाईँको रहेको छ, हामी एकजना साथीसँग कुराकानी गर्नेछौ र तपाईँले पढ्नुभएका सन्देश वाचन गर्दै हामी पनि होजेल पढ्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सिन्धुली तीन कन्याबाट संगीता ठकुरी।
0: सिन्धुली तीन कन्याबाट संगीता ठकुरी जी बोल्नुभयो?
2: हजुर।
0: के छ अनि संगीताजीको खबर, आरामै हुनुहुन्छ?
2: हजुर एकदमै आरामै छु भन्नुपर्छ। अनि दिदी हजुरलाई कस्तो छ?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि यो समय कार्यक्रम सुन्नु भएको छ कि छैन त?
2: कार्यक्रम सुन्दै बसिराख्छु भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, अनि कार्यक्रम के कस्तो लागिरहेको छ?
2: एकदम राम्रो रमाइलो लागिरहेछ।
0: ल त्यसो भए अरू केही हजुरको नयाँ नौलो खबरहरू केही छ भने सुनाउनुहोस् हामीलाई।
2: खासै नयाँ नौलो खबर त केही छैन, यस्तै राम्रै छ, रमाइलै छ भन्नुपर्छ है दिदी।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ त?
2: हुन्छ।
0: ल साथीसँगलाई सम्झाउनुहोस् न त है।
2: हुन्छ, फर्स्ट अफ अल त दिदी हजुरकै लागि, टेक्निसियन मित्रको लागि, घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु। केही साथीहरूको नाम दिनुपर्दा सुजन ठकुरी, ललिता ठकुरी, तुलसा मगर, सरिता मगर, साथी कृष्ण सुन्नु लागि पनि, अनिता तामाङको लागि, बहिनीहरू हुनुहुन्छ गङ्गा जमुनाको लागि पनि भन्दै छुटेर जान्छु दिदी। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार, हुनुहुन्थ्यो विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ भने हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। यति बेला हामीलाई धेरै साथीले कार्यक्रममा फोन पनि गरिराख्नु भएको छ र फेसबुक पेजबाट पनि साथीसँगलाई सम्झना गर्नुभएको छ। हुनुहुन्छ यति बेला बाबुराम मगरजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु। म चाहिँ हाल चाहिँ अहिले साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु भन्नुभएको छ। धेरै माया, धेरै सम्झना छ, मेरो घर परिवार अनि साथी सङ्गीमा धेरै धेरै सम्झेको छु, दसैँको सबैलाई शुभकामना भन्नुभएको छ। र त्यसै गरी सोना कन्दङवाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार, आज सम्झना शेष, म पनि कार्यक्रम सुन्दैछु। भन्दै हुनुहुन्छ। उहाँले चाहिँ साथीहरूलाई सम्झना गर्नुभएको छ। हुनुहुन्छ साथीहरूको नाम टीकाराम सुनवार, लेखक पान्तव राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा। त्यसै गरी हुनुहुन्छ अर्को साथी तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुकज मेरो, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान थोलोङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार। त्यसै गरी हुनुहुन्छ विनिता मगर, सृजला सापकोटा, सुनिता बेगा, सृजना युङखाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साहे। त्यसै गरी हुनुहुन्छ रिमा साहे हुनुहुन्छ, उहाँको पठाउनुभएको साथीहरूको नाम वाचन गर्दैछु। सृजना सापकोटा, सुनिता बेगा, सृजना वहाङ, दिया लिम्बू, दिया राय, सुसन तामी, श्रीराज मग, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साए। त्यसै गरी सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मेन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्की, युक्त वर्षा श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिमान, देवेल किशोर, अन्जान समीर, स्वर्गीय किरात, आर्जी जीवन चामलिङ राई, बेलिया छामी, त्यसै गरी मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता युमी कुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी दिनेश मारिहाङ देवानजीले पनि हेलो हजुर नमस्कार, नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु, वीरता मोड छापा, हाल चाहिँ रोमानियाबाट हजुरको कार्यक्रम सुन्दैछु, सोना कन्दुङमा। त्यसै गरी सन्जु गोले, सबिना लिम्बू कन्दुङमा, बान्तवा जेलु, प्रतीक्षा चामलिङ राई, रेडियो कर्मी छिया लिम्बू, काली कमला उनिम लिम्बू, सानी बोनो, सरस्वती श्रेष्ठ, सुस्मिता लिम्बू खिम यखा, त्यसै गरी सिम्पल सरिना, सोनिया शेर्पा हुनुहुन्छ, सुनिसा साइरस, अनुष्का शेर्पा हुनुहुन्छ, अर्को साथी स्वच्छा माया केरुङ भन्नुभएको, सन्चमाया केरुङ भन्नुभएको होला। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ योगेन्द्र खुसी, निरा तामाङ हुनुहुन्छ, कविता मगर, रोज छेत्री, रचना चौहान विष्ट, अल साथीको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हिरा बहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते हजुर, म पनि भुटोलदेखि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ विनोद बरवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सालीबाट भन्दैनुहुन्छ। र कल्पना साम्पाङजीले पनि लेख्नु भएको छ, नमस्कार नाना, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, र साथीहरूलाई पनि सम्झना गर्नुभएको छ। जनयात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, भनिसा बान्तवा, सोना कन्दुङमा, रञ्जित राई, अनु मलाई चाहिँ लिन छिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ पनि हामी छुटिनु पर्ने हुन्छ। तिनजेसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधि बढिबसेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दछु, र प्रविधि समितिबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्त्यमा एउटा मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना गरेको पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज। 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: A complete piping solutions।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीयता सुदृढ़ बनाउन नौ बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने। चालू वर्षको दुई महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेको बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौ बुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ।

माथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै तीन महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन एक गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16.59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1.80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हस्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
2: होइन ए दाई यति कुरामा किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनुभएछ वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस् वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि

0: हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
0: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
0: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
3: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउने यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असय सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। अब विदेशको खबर। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई छ। यदि ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्नो दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शन धारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। करादेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ़ बनाउन 9 बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वटा वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
2: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा
4: कामना
5: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
4: रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप परिवार रामेछाप।
5: हार्दिक शुभकामना
6: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
6: वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ एवं रामेछाप नगरपालिका वडा नम्बर 9 परिवार ल्याङल्याङ रामेछाप। हार्दिक शुभकामना
5: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
5: वडा अध्यक्ष राजन घिमिरे एवं मन्थली नगरपालिका वडा नम्बर 4 परिवार सालु रानी छाप।
4: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
6: वडा अध्यक्ष अशोक तामाङ एवं मन्थली नगरपालिका वडा नम्बर 6 हलुवाजर परिवार रामेछाप।
4: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
4: वडा अध्यक्ष गोपाल श्रेष्ठ मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानी परिवार रामेछाप।
6: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आदरणीय ओडावासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा

0: मन्थली नगरपालिका वडा नम्बर 9 परिवार पुराना गाउँ रानीछाप।
1: यो दशैंको शुभ कामना
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
3: वडा अध्यक्ष गोपीलाल तामाङ एवं मन्थली नगरपालिका वडा नम्बर 10 परिवार सनखु रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष भीम बहादुर थापा मगर मन्थली नगरपालिका वडा नम्बर 11 गेलु परिवार रामेछा।
4: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
1: वडा अध्यक्ष रबिन कार्की, मन्थली नगरपालिका वडा नम्बर 5 सुनार पानी परिवार रामेछा।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
0: वडा अध्यक्ष भुवन हरि प्रसाई एवं मन्थली नगरपालिका वडा नम्बर 7 परिवार भटौली रामेसार। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: वडा अध्यक्ष खिलेन्द्र खत्री एवं मन्थली नगरपालिका वडा नम्बर 12 परिवार रामेछा।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
0: वडा अध्यक्ष नवराज थापा नगर एवं मन्थली नगरपालिका वडा नम्बर 13 परिवार रामेछा।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
1: वडा अध्यक्ष मोतीलाल तामाङ, मन्थली नगरपालिका वडा नम्बर 14 परिवार रामेछा। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने रामेछाप नगरपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: चाड पर्वलाई सुरक्षित सभ्य सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
1: जुवा तास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: नगर प्रमुख लवश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण बुढाथोकी, एवं रानीसाथ नगरपालिका परिवार रानीसाथ बजार रानीसाथ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष राजेश तामाङ एवं रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरनी परिवार रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष रेखबहादुर खत्री एवं रामेछाप नगरपालिका वडा नम्बर 1 परिवार गोठगाउँ।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी पूर्व आमा दाजुभाइ तथा दिदीबहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष निरबहादुर श्रेष्ठ रामेछाप नगरपालिका वडा नम्बर 2 देउराली परिवार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष दल बहादुर प्रधान, रानेछाप नगरपालिका, वडा नम्बर 3 साङुटार परिवार, रानेछाप।

आदरणीय श्रोताहरू नमस्कार, म्युजिक हस्पिटल प्रस्तुत गर्दछ किरण बाबुको शब्द संगीत कृष्ण भक्त राईको सुमधुर स्वरमा दशैं तिहार विशेष मर्म स्पर्शी संग्रह परदेशी।

बिहारबीच नम्बर 01400729 बिहारबीच नम्बर 7121324 बजारमा सर्वत्र उपलब्ध छ।

0: शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
2: वडा अध्यक्ष कुल बहादुर थिए एवं सुनाकत गाउँपालिका वडा नम्बर 3 परिवार हिरेदेवी रानी छात्र।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
0: वडा अध्यक्ष डन्डुक तामाङ एवं सुनापोती गाउँपालिका वडा नम्बर 4 परिवार बेथान गाउँ छ।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष चित्र बहादुर मानन्दर, सुनापोती गाउँपालिका वडा नम्बर 5 खनिया पानी परिवार रामेछा। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सुनकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
1: जुवा तास, भई झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: अध्यक्ष दिपा बोहरा, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल एवं सुनकोशी गाउँपालिकाको कार्यालय रामटार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
0: जुवातास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: अध्यक्ष शेर बहादुर सुनवार, उपाध्यक्ष सावित्री सुनवार, प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङ एवं उमाकुण्ड गाउँपालिका परिवार प्रीति रामेछा।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष कृपा थापा मगर एवं रामेछाप नगरपालिका वडा नम्बर 4 परिवार हिमगंगा रामेछाप। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: श्रेष्ठ रामेछाप नगरपालिका वडा नम्बर 5 रामपुर परिवार रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष समीर कार्की एवं रामेछाप नगरपालिका वडा नम्बर 7 परिवार सुकाजो रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संघाल हो। रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रसुवाको भोटेगोछीमा गत भदौ 10 गते आएको बाढ़ीपछि टिमुरी लगायत प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका रामेसापका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको कानूनी अवस्था एकिङ गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया अनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागि मंगलबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेसापको बैठकले भोटेगोछी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिङ गर्ने विशेष प्रक्रिया 2083 अनुसार प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रिया अनुसार नै बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरण मार्फत विवरण एकिङ गरिने बताइएको छ। यसका लागि सम्बन्धित स्थानीय तहले उडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको समय लिएर निवेदन आह्वान गर्ने व्यवस्था पनि गरिएको छ। बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्व घोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र उडा सचिव पूर्वभरमा सरजमिन मुचलका तयार गरिनेछ। प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले 3 दिनको धावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ। त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिले 5 दिनभित्र निर्णय गरेर विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको छ। यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण एकिङ गरी उनीहरूको कानूनी अवस्था निर्धारण गर्ने बाटो खुल्नेछ। रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीका अनुसार नेपाल राजपत्रमा गत असोज 23 गते प्रकाशित विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया 2083 अनुसार विवरण प्रमाणीकरणको काम अघि बढ़ाउन लागि छ। उहाँका अनुसार सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिको सम्पर्क व्यक्तिहरूको विवरण कार्तिक 11 गते भित्रै अनिवार्य रूपमा पालिकामा पेश गर्नुपर्नेछ। यसैगरी अध्यादेश र विशेष प्रक्रिया अनुसार स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कार्तिक 18 गते भित्रै विवरण जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेश गर्नुपर्नेछ। पालिकाबाट तोकिएको समयभन्दा अगाडि नै विवरण प्राप्त भएमा कार्तिक 18 गते अगावै बाँकी प्रक्रिया थालिने उहाँले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापद्वारा प्रहरी दिवसको अवसरमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरिएको छ। विभिन्न दर्जाका प्रहरी कर्मचारीहरू सहभागी उक्त रक्तदान कार्यक्रममा 15 जना प्रहरीहरूले रक्तदान गरेका थिए। 71 प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा भएको थियो। ओखलढुङ्गामा हिजोदेखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सहितका जिल्लाका सबै प्रहरी युनिटमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजु बाबु महर्जनले बताउनु भएको छ। चाडपर्वमा हुन सक्ने सम्भावित घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त मजबूत बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको र 300 भन्दा बढ़ी प्रहरीहरूसँगै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यसका साथै चाडपर्वलाई आरक्षित गरी ओखलढुङ्गाका 2 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ। सदरमुकामको रमाइलो डाँडा र माने भन्ज्याङको हर्कपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सड़क सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनु भएको छ। चाडपर्वमा आपराधिक क्रियाकलाप बढ़न सक्ने भएकोले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर छिमेकमा त्यस्ता गतिविधि भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निशुल्क नम्बर 100 खबर गर्न समेत ओखलढुङ्गा प्रहरीले आग्रह गरेको छ। चाडपर्वको क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। नकली नोटको कारोबार, अनलाइन ठगी हुन सक्ने भएकोले सजग रहन, मादक पदार्थ, जुवातास, झैझगडा लगायतका सामाजिक विकृति हुने कार्य समेत नगर्न नगराउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ।
ओखलढुङ्गामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाड़ा दर निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलको सँग जगत्वमा यातायात व्यवसायी तथा सरकारवालाहरूसँग भएको छलफलपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा विभिन्न सड़क खण्डहरूको भाड़ा दर निर्धारण गरिएको छ। निर्धारित भाड़ा दर अनुसार ओखलढुङ्गाबाट मानेभञ्ज्याङ, रूमजटार, निसंखे, कुइभीर, जन्तरखानी, किजदेम्बा, मामखा, कुन्तादेवी, घोराखोरी लगायतका विभिन्न गन्तव्यका लागि भाड़ा तोकिएको छ। यात्रुहरूले सम्बन्धित गन्तव्यका लागि निर्धारण गरिएको भाड़ा दर अनुसार मात्रै भाड़ा तिर्नुपर्नेछ। बैठकबाट चार पर्वको समयमा यात्रुको चाप बढ़ने भएकोले सवारी साधनहरूको क्षमताभन्दा बढ़ी यात्रु नराख्न, तोकिएको भाड़ाभन्दा बढ़ी असूल नगर्न तथा सवारी साधनहरूको अवस्था र कागजात नियमित जाँच गर्न पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भएको छ। सवारी साधनहरूको क्यालेण्डर अनुसार यात्रु चढ़ाउने र क्षमता अनुसार मात्रै सञ्चालन गर्नुपर्ने निर्णय समेत गरिएको छ। त्यस्तै ग्रामीण सड़कहरू बर्खायामपछि पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित सड़क डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र स्थानीय तहसँग समन्वय गरेर सड़क मर्मत तथा सञ्चालन योग्य बनाउन पहल गर्ने निर्णय पनि भएको छ। सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु तथा सामान ओसार पसार गर्ने र कानून विपरीत ओसार पसार गरेको पाइएमा ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा शस्त्र प्रहरीले चेक जाँच गरी कार्यवाही गर्ने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका नापी कार्यालय ओखलढुङ्गाका कम्प्युटर अपरेटर धीरेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन्। उनले असोज 27 गते कार्यालय प्रमुख समक्ष राजीनामा पत्र पेश गर्दै असोज 28 गतेदेखि लागू हुने गरी पद त्यागेको जानकारी गराएका छन्। राजपत्र अंकित प्रथम श्रेणीका कर्मचारी खड्काले सार्वजनिक कार्यक्रममा सहभागी भएर स्थानीयको समस्या तथा नापी सम्बन्धी प्राविधिक जटिलता बारेमा धारणा राखेपछि विवादमा तानिएका थिए। उक्त कार्यक्रममा उनको सहभागितालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। र मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलको मकवानपुरको हेटौँडा उपमहानगरपालिका आठ स्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक हेटौँडा 9 एचआईडी बस्ने 55 वर्षीय श्याम कुमार तामाङको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ। हवस्त हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरि विसात प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सुनापति गाउँपालिकावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी न चलाओ। आगो ग्यास र विद्युतको प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाईमा ध्यान दियौ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष ठूला कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट एवं सुनापति गाउँपालिका परिवार हिरे देवी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष ध्रुव प्रसाद चौनागाई एवं सुनापति गाउँपालिका वडा नम्बर 1 परिवार गुन्सी रामेछार।
3: गीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामसाबका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका नाची होइन
1: अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844 44 03।

0: आदि शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: थापा सुनापति गाउँपालिका वडा नम्बर 2 दिमी पोखरी परिवार रामे छाप।
2: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा
1: रवि श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा हेर्नुहोस् सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्.

0: आदि शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 प्रीति परिवार रामेछाप।
3: ८३ को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका वडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानुकेसीको संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: यसमा रहनुहुने हाम्रा वडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय वडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसरे जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष भरत राज खड्का एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 परिवार गुप्तेश्वर र हामी साथ।
3: यो दशैंको शुभ कामना
1: आदि शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाओ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियौं।
0: वडा अध्यक्ष रुद्रमणि नेवार एवं माकुण्ड गाउँपालिका वडा नम्बर 7 परिवार भुजी रहने छाप।
3: यो दशैंको शुभ कामना
1: आदि शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियौं।
0: वडा अध्यक्ष नवा तिम्रो शर्पा एवं माकुण्ड गाउँपालिका वडा नम्बर 1 परिवार गुन्देल रहने छाप।
1: शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियौं।
1: वडा अध्यक्ष खम्बदोस बस्नेत उमाकुण्ड गाउँपालिका वडा नम्बर 2 बाम्ती परिवार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँग रहेर सहयात्रा गर्छौं। आज बुधबारको वर्षाई भएको छ। आजको वर्षाईमा रहेर हामीले तपाईँको टेलिफोन लिन्छौं, साथसाथै तपाईँले शुभकामना सन्देश छोड्न सक्नुहुन्छ, साथी संगीलाई सम्झन सक्नुहुन्छ। रमाइला मीठा दशैंका गीत संगीतहरू राखेर हामीले तपाईँलाई मनोरञ्जन दिनेछौं। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म आजको व्यवसायमा के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। 0848 40 00 26 फोन डायल गर्दै तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला। कार्यक्रम उकाली उराले तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो रमाइलो गीत, त्यसपछि आउँछ

कार्यक्रममा राख्यौं खर्च दसैँलाई गमेश दुलाल त छिगरे सोधा र शैलीको आवाजमा रहेको यो मनसुनी लोक भाका थियो। त्यसपछि हामी फेरि आइसकेका छौं। पालो तपाईँको रहेको छ 0484-40-0026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले यो कार्यक्रम हप्ताको छ दिन हजुरको रेडियो 102.2 MHz फेसबुक पेज हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकुस एफएम 95 MHz बाट हामीलाई साथ सुनिराख्नु भएको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ बाहिर सक्नु भएको छ, उहाँको आवाज हामीले सुन्न सकेनौं। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोस्। तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ। तपाईँका कमेन्टहरूलाई हामीले वाचन गर्छौं। उकाली उराली लेख्दै भन्ज्याङ छ उतारी गर्दै विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा पनि लिएका छौं। दशैंको माहौल छ, दशैं लाग्ने क्रममा तपाईँ धेरै साथीहरू चाहिँ काममा पनि व्यस्त हुनुहुन्छ होला, कतिले कार्यक्रम सुन्दै काम गरिराख्नु भएको छ होला भन्ने, कतिले चाहिँ कार्यक्रम सुन्न पनि पाउनु भएको छैन होला भन्ने लाग्छ। बिचारा माइला मन सुने लोकभागहरूको साथसाथै हामी 5 बजेसम्म तपाईँसँग सहयात्रा गर्छौं। 4:30 गइसकेको छ, अब हामीसँग आधी घण्टाको समय बाँकी रहेको छ, त्यही भएर तपाईँले पनि सहभागिता जनाउनुहोस् भन्न चाहे। यति बेला चाहिँ म कमेन्ट भन्दा नि तपाईँको माझमा अर्को मिठो लोकभागतर्फ नै लाग्न चाहन्छु, किनकि कार्यक्रममा तपाईँलाई मनोरञ्जन दिउँ जस्तो लागिरहेको छ। त्यही भएर यति बेला कार्यक्रममा अर्को रमाइलो मिठो भाका बज्छ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नु।

2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: को संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष गुण कुमार थापा एवं उमाकुण्डा गाउँपालिका वडा नम्बर 3 परिवार उपकास्थली रामेसार।
3: लोकगीत संगीतको दुनियाँमा फरक स्वाद, माया, प्रेम र सम्बन्धलाई जोड्दै रामसारका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका नाची होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका नाची होइन
1: अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग शेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844440300।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाओ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष मान बहादुर सुनवार एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 4 परिवार प्रति रानी छाप जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रवि श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश थुयाङ एवं लिटिल स्टार इङ्ग्लिस स्कूल मन्थली रानी छाप।
3: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
4: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोड रामेछाप।
3: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-9577-71।

कार्यक्रममा राखिएको मिठो गीत बसे हामी फेरि पनि आइसकेका छौं। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन सकिन लागिसकेको छ। हामीसँग धेरै समय बाँकी छैन। म फोन लिन्न अब चाहिँ तपाईँका कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुनुपर्ने बेला पनि हुन लागिसकेको छ। यति बेला बाबुराम मगरजी लेख्नुहुन्छ, दिदी नमस्ते, नमस्कार। है, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। मेरो घर परिवारमा रहेका सबैको लागि, त्यसै गरी साथी संगीताको लागि पनि धेरै माया, धेरै सम्झना छ मेरो घर परिवार सबैलाई भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजी पनि लेख्नुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चोई आरामी हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है उकाली उराली पोखराबाट। मनको साथी जीवन कार्की विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण नेपालीहरूमा सम्पूर्ण साथीहरूलाई पनि सम्झिरहेको छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा हामीले तपाईसँग रहेर प्रत्यक्ष सम्पर्कमा जोडिने प्रयत्न गरेका थियौं, तर हामीले तपाईसँग प्रत्यक्ष सम्पर्कमा जोडिन सकेनौं। ठिकै छ, आगामी बसाईमा हामी तपाईसँग जोडिनेछौ। यति बेला चाहिँ कार्यक्रममा फेरि पनि अर्को मिठो गीततर्फै लाग्छौ हामी। गीतपछि यहाँ आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

राजु परियारको आवाजमा रहेको, साथै जमुना राणाको आवाजमा रहेको थियो यो गीत। यो गीत सँगसँगै लगभग अवश्य कार्यक्रमको समय पनि सकिन लागिसकेको छु। मैले तपाईँका प्राप्त भएका फेसबुक कमेन्टहरू पनि वाचन गरेर सकिसकेको छु, साथसाथै आजको यस कार्यक्रमको समय पनि सकिसकेको छ। कार्यक्रम उकाली उराली अवधिबाट बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई मनैदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति दिनसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गिए, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि दशैंको बेलामा रामजी काँडादेवी घरतीको आवाजमा रहेको यो रमाइलो मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उकालीको भुसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपाली गुरुको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शीर्ष सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधान अध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मर्मतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
5: अहिले साँझको 5 बजे
6: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
7: कसरी फलिरहेछ तर बेच्न सक्छैन। नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
8: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने।
7: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेको
9: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
10: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
11: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। भगवान्लाई कालो गुडारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
6: किसानका सिधा प्रश्न, विज्ञान र सरकारको जवाब।
7: त्यसैको काममा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जमिनको चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन, देख्नु किसान उनीहरूमा लाग्दैन, देख्नुको लाग्दैन।
12: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
6: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
13: कार्यक्रम कृषि सवाल।
14: नमस्कार, कृषिको विकास, प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम साकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्केश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेन्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
15: आजको श्रृंखलामा हामीले भन्दै गरेको भवसागर सम्भावना छ अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौं। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जंगलको मात्रा क्षेत्रफल विस्तार बढ़ेको छ अथवा क्षेत्रफल वन जंगलको क्षेत्र चाहिँ विस्तार बनेको परिप्रेक्ष्यमा चाहिँ वन जंगलभित्र रहेका जड़ीबुटी त अथाह छँदै नै छन्। यसभन्दा बाहिर चाहिँ जड़ीबुटी क्षेत्र चाहिँ अथाह सम्भावना छ, अब्बल छ, व्यावसायिक रूपमा जड़ीबुटी खेती पनि गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले पटक पटक उठाएको नै विषय हो। यो भन्दै गर्दा जड़ीबुटी क्षेत्रलाई अथाह सम्भावना भन्दै गर्दा केही समस्या छन्, केही प्राविधिक चुनौती पनि छन् र नीतिका पनि समस्या हुन सक्छन्, किनकि विशेष गरी वन नीतिले जड़ीबुटी क्षेत्रलाई चाहिँ कृषि उप सरह चाहिँ ओसार पसारमा सहयोग नगरेको लगायतका समस्याहरू पनि बेला बेला गुनासोको रूपमा आउने नै गरेका छन्। आज हामीले किसानको लेभलबाट काम गर्दै जड़ीबुटीलाई प्रवर्धन गर्दै आउनुभएका, प्रसार गर्दै आउनुभएका एकजना यस्ता व्यक्तित्व हुनुहुन्छ जसको अनुभवलाई आज साट्न आवश्यक छ भनेर पनि हामी स्टुडियोमा निम्त्याएका छौं। उहाँको उपस्थिति भइ पनि सकेको छ। आज हामीसँग जड़ीबुटीका सारथी अर्थात महेन्द्र बहादुर सुरुवार, महेन्द्र बसु आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। जड़ीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष हुनुहुन्छ। विशेष गरी जड़ीबुटीका सारथीको रूपमा अन्य किसानहरूको प्रेरक बनेर पनि आउनुभएका व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ जड़ीबुटी सम्वाद गर्दैछौं। आज हामीले सम्भावना बनेको, सम्भावना भन्दै गरेको क्षेत्र चाहिँ कहाँनिर समस्या छ र यसलाई सरकारले केही मात्रामा सपोर्ट गर्यो भने हामीले थप व्यावसायिक र व्यवस्थित चाहिँ कसरी गराउन सकिन्छ भन्ने लगायतका विषयमा हामी संवाद पक्कै पनि गर्नेछौ। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि जड़ीबुटीको सम्भावना भवसागर छ र सरकारले केही नीति सुधार गरिदियो भने अथवा चाहिँ सरकारलाई सुझाव सहितको एउटा विशेष रिपोर्ट तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्ट भन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरेका अतिथिको साथमा विशेष जड़ीबुटी संवाद गर्नेछौ। हामी सँगै रहनुहोला।
16: भौगोलिक र जलवायु विविधताले गर्दा नेपाल जैविक विविधताको धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रका जड़ीबुटीहरूमा अन्य देशहरूको भन्दा विशेष औषधीय गुण रहेको विभिन्न अध्ययनहरूले समेत देखाइसकेका छन्। नेपालका पहाड़ी र हिमाली क्षेत्रमा पाइने जड़ीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले जैविक प्रकृतिका पनि हुन्छन्। जंगलभित्र पाइने जड़ीबुटी त त्यसै पनि अर्ग्यानिक नै ठहरिने गरेका छन्। अहिले विश्व जैविक उत्पादनको उपयोगमा लडाई भएकाले धेरैको ध्यान यहाँका जड़ीबुटीतिर आकर्षित भएको पाइन्छ। जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्, इण्डोनेसियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाएर ब्रान्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायो प्रोस्पेक्टिङको सम्भावना त छ नै। नेपालका जड़ीबुटीलाई हिमाली जड़ीबुटीको ब्रान्डले गर्दा तुलनात्मक रूपमा बढ़ी लाभ पाउन सक्ने प्रचुर अवसर पनि बढ़ी छ। नेपाली उत्पादनले विश्व बजारमा खरब रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा नेपालको तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो। यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ। तसर्थ विदेशी निकासी प्रबन्धनका लागि सरकारी एवं गैर सरकारी प्रयोगशालाको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम सेवा प्रभाव गर्न आवश्यक छ। जड़ीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानूनी व्यवस्था बमोजिम वैज्ञानिक निकायको रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरण यथेष्ट ध्यान दिएर हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाएर आफ्ना परीक्षण तथा सिफारिशका कार्यहरू अन्तर्राष्ट्रिय प्रावधान बमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण बन्न सक्छ। जड़ीबुटीको संरक्षण र दीर्घ उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्धिको यात्रामा थप टेवा पुग्ने प्रचुर सम्भावना छ। जड़ीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ़दै गएको परिप्रेक्ष्यमा नेपालका जड़ीबुटीहरूको औषधि गुणको अध्ययन अनुसन्धानमा व्यापक बीजको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरीमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ। जडीबुटीको संरक्षण दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक सामाजिक रूपान्तरण सहित समृद्धिको यात्रातर्फ अग्रसरका लागि मदत पुग्ने कुरामा द्विमत रहेन। पछिल्लो समयमा नेपालका जडीबुटीहरूको सार तत्व तथा सुगन्धित तेल अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरूमा निर्यातको बढ्दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापार घाटा केही मात्रामा कम गर्न मदत पुगेको देखिन्छ। तथापि नेपालबाट जडीबुटीको कच्चा पदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तीनै जडीबुटीका बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्था समेत विद्यमान रहेको छ। नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीहरूको उत्पादन गरी विश्व बजारमा पहुँच पुर्याउन सकेमा नेपालमा साना तथा मझौला किसिमका उद्योग कल कारखाना खुल्न गई रोजगारीको अवसर समेत वृद्धि हुने हुँदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ।
15: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ आज हामीसँग जडीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष महेन्द्र बहादुर सुनवार अर्थात महेन्द्र बसु हामीसँग हुनुहुन्छ, जडीबुटीका सारथी समेत हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
17: नमस्कार, जय जडीबुटी।
15: आराम हुनुहुन्छ?
17: हजुर, आराम छ।
15: यहाँले सँगसँगै नमस्कार सँगै जय जडीबुटी पनि थप्ने गर्नुहुन्छ है? यहाँको एउटा नारा भएको छ
17: है, जडीबुटी भन्ने अभियान चाहिँ चलाउनै पर्यो, कम्तीमा जति गर्न सकिन्छ त्यति नगरे पनि जय जडीबुटी चाहिँ भन्नु पर्छ
15: भन्नै पर्छ भनेर। यहाँको सम्पर्क नम्बर मैले केही व्यक्तिलाई दिएको थिएँ जडीबुटी विषय बुझ्नलाई, उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि उहाँले फोन गर्दा पछि नै जय जडीबुटी भनेर स्वागत गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। यो एउटा प्रसङ्ग पनि साथीहालेँ मैले। अब जडीबुटी क्षेत्रमा अलिक लामो समयदेखि लाग्नु भएको छ, त्यो पनि किसानको लेभलबाटै लाग्नु भएको छ कि उत्पादन र यसलाई प्रसार गर्ने काममा र यसलाई अझै बजारीकरणसँग जोड्ने काममा पनि लाग्नु भएको छ। यो अलिकति लामो समय जडीबुटीमा लाग्दै गरेको सन्दर्भ सहित नेपालमा जडीबुटीको सम्भावनालाई कसरी आकलन गरिदिनुहुन्छ यहाँले, कसरी चाहिँ सम्भावना छ भनेर यहाँले सबै आम नागरिकलाई बुझाउनुहुन्छ?
17: ठाउँमा जोस आएर केही आफ्नो बुझाइ राख्ने अवसर दिनुभएको छ, त्यसमा आभार व्यक्त गर्न चाहन्छु। म अहिलेसम्म यो जडीबुटीको क्षेत्रमा आफू सुरुमा खेती गर्दै आएँ, त्यो खेती गरेकोलाई चाहिँ अब बजारीकरण गर्दै जानु पर्यो, बजारीकरण गर्ने र केही चाहिँ अब संकलन प्रशोधन गरेर बजारीकरण गर्ने सम्बन्ध सन्दर्भमा अहिलेसम्म लगभग मलाई थाहा भएअनुसार यो जडीबुटी कुरा गरेको काम सुरु गरे त 30 वर्ष भयो र राम्रो बजारसँग सम्बन्ध राखेको पनि 20 वर्ष लगभग
15: भइसक्यो है, 20 वर्ष भइसक्यो।
17: अब अहिलेसम्म यो हजुरले त यो भन्नुभयो नेपालमा जडीबुटीको चाहिँ
15: सम्भावना
17: धेरै ठाउँ मैले सुन्ने गरेर चाहिँ के छ भने अथाह सम्भावना, जडीबुटीको त अथाह सम्भावना, त्यो अथाह सम्भावनाले मलाई अलिकति छोएको छ त्यो शब्दले। अनि त्यस्तै यो नेपालमा जडीबुटीको अवस्था, जडीबुटीको किसानको, जडीबुटीको उद्योग व्यवसायी अनि यो जुन नेपालमा संघीयता आइसकेपछि तीन तहको सरकारको अवस्था के छ भनेर यो जुन बजारीकरण गरेपछि धेरथोर बुझ्नै पर्ने रहेछ। म किसान आफू किसान र किसानको प्रतिनिधि भएकोले बुझ्नुपर्ने रहेछ। यसो हेर्दाखेरि मलाई घरिघरि एउटा यो अन्यथा नलागोस् एउटा उखान पनि सम्झिन्छु, मेरो एकदम भित्री मनदेखि त्यो उखान आउँछ। के भनेदेखि एउटा मैले पहिले सुनेको थिएँ, सप्रेको घरको बेलुकीको चाँजो, ठिकको घरको बिहानको चाँजो, बिग्रिया घरको चाँजो नपाल। यो उखान म बेला बेला सम्झिन्छु र जडीबुटीको क्षेत्रमा यो उखान दाँजेर हेर्छु कुन घरमा ठ्याक्कै। मैले अहिलेसम्म बुझेको चाहिँ यहाँ नभएको होइन, छ अथाह सम्भावना, छ अथाह सम्भावना, छ त्यो अथाह सम्भावना भनेको के हो, अथाह छ त्यो भनेको के? अब मेरो बाजेको पाला बाजेले पनि अथाह सम्भावना भन्ने, मेरो बाबुले पनि अथाह सम्भावना भन्ने, म पनि अथाह सम्भावना नै भन्ने भनेदेखि त त्यही अथाह सम्भावना मात्रै भइरहने भयो। त्यही भएर मलाई त्यो उखान यसो सम्झन मनपर्छ। अनि घरिघरि यो जुन राज्यको तर्फबाट यो व्यवसाय एक सङ्घ सङ्गठनहरू छ, विशेष गरी यहाँ सक्रिय भनेको किसान आफ्नो सुरले परम्परागत ढङ्गले नै उत्पादनमा लागिरहनु भएको छ, म पनि त्यसरी लागिरहेको छु। बजारका व्यावसायिक साथीहरू पनि अलिकति पहिलेदेखि नै उहाँहरू छुट्टै आफ्नै ढङ्गले लाग्नु भएको छ, सरकार पनि आफ्नै ढङ्गले छ। यसलाई हेर्दाखेरि म फेरि दुईटा खेलसँग यसो सम्झिन्छु क्या, जस्तो एउटा बुद्धिचाल भन्ने खेल हुन्छ, त्यो बुद्धिचाल खेलमा बाघ चाहिँ सिधा अगाडि दायाँ बायाँ पछाडि हिँड्ने भन्ने मैले बुझेको हो। तर यो जडीबुटीमा चाहिँ बाघ घरिघरि उठ जस्तो छड्के पनि कुद्छ, घरिघरि त्यो छड्के कुद्यो यो त हुँदैन थियो भनौँले हात्ती जस्तो पुरा उफ्रिया पनि देखिन्छ क्या जडीबुटीको क्षेत्रमा है। त्यो खेलसँग तुलना हेर्दाखेरि अनि त्यस्तो खेलमा खेल खेल्न बस्यो भने त गाह्रो छ, खेल रमाइलो हुँदैन भन्ने लाग्छ। अनि अर्को मैले
15: तर यो प्रतिस्पर्धामा अब्बल भएर काम गर्ने रहर चाहिँ कहिले पनि मरेन,
17: मरेन म अहिलेसम्म आउँदैछु। अनि अर्को खेल मैले म त्यो खेल खेल्दिनँ तर त्योबाट एउटा शब्दले मैले चाहिँ सिकेकै कुरो के छ भनेदेखि यो तासकै कुरो हो, म्यारेज भन्ने खेल हुन्छ त्यसमा मलाई मन परेको शब्द सिक्वेन्स मन परेको। त्यो अब त्यही खेलको कुरो गर्ने भनेदेखि हाम्रो जडीबुटीसँग दाँजेर खेल्ने भनेदेखि नेपालमा अहिले तीन तहको सरकार छ, तीन तह पनि खालमा बसे, अनि व्यावसायिक संघ संगठनहरू छन् उनीहरू पनि बसे। अब जडीबुटीको क्षेत्रलाई चाहिँ सहयोग गर्छु भन्ने सहयोगी दाता संस्थाहरू पनि होलान्, उनीहरू पनि बस्यो भनेदेखि मानव त्यति बेला जडीबुटीको कुरा गर्दा त माल त जडीबुटी उत्पादक किसान हो, तर जडीबुटी उत्पादक किसानलाई चाहिँ तपाईँको स्थानीय सरकारले पनि प्राटै पछ्याएको छ, प्रदेश सरकारले पनि प्राटै पछ्याएको छ, संघीय सरकारले पनि पछ्याएको छ, माल काटेको कसले हो त्यो माल काट्नेले समेत उता नै पाएर पछ्याएको छ। जडीबुटीमा चाहिँ यो किसान चाहिँ पछाडिएको छ। मैले चाहिँ यो आफैले भएको कुरो र छेङ्गा देखेको अब कुरालाई मैले यहाँ
15: यो यहाँले भन्दै गर्दा मैले अलिकति रोकेँ है प्रसङ्ग। यहाँले भन्दै गर्दा चाहिँ सिक्वेन्स मिलाउनेहरू फाइदामा पनि राम्रै छन् है किसानहरू पनि
17: होइन खालमै छैनन्, किसान त त्यो अरूको खेलमा छन्। किसानलाई चाहिँ माल सम्झिने हो भने माल जतन गर्न चाहिँ अब राज्यले पर्छ नि त, किसान चाहिँ माल हो भने माल राज्यले जतन गर्नु पर्थ्यो, व्यवसायीहरूले जतन गर्नु पर्थ्यो, अनि न त्यहाँ म्यारेज हुन्थ्यो होला क्या। अनि यही खेलमा चाहिँ म्यारेज ट्याकै होला जस्तो लाग्दैन
15: साँच्चै। हामीले भन्दै गर्दा सिक्वेन्स मिल्नको लागि चाहिँ केही सरकारले नीतिगत प्रयास गर्यो भने अथवा चाहिँ सरकारले जडीबुटी क्षेत्रलाई उच्च महत्व दियो भने चाहिँ नसक्ने भन्ने कुरा त छैन
17: हो। ठ्याक्कै अहिले हजुरले भन्नुभयो, मैले यो पुरानो मैले उखानको तिर सम्झेँ, त्यो सम्झिँदाखेरि मात्रै ठुलो कुरो केही पर्दैन, केही पर्दैन। अहिले राज्यले जति स्रोत साधन यो जडीबुटी भनेर खर्च गरेको छ, छुट्याएको छ, त्यसैलाई व्यवस्थित ढङ्गले मैले अघि भनेको त्यो चाँजो र पाँजो चाहिँ भोलिको कुरो आजै मिलाउनु पर्यो। त्यो चाँजो न पाँजो गरेर चाहिँ जडीबुटीलाई यस्तै गर्दाखेरि कतिलाई त रमाइलो भइरहेको होला, तर साँच्चै अथाह सम्भावना भनेको चाहिँ यथा हुनु पर्यो नि त, यति छ भन्नु पर्यो क्या। अथाह सम्भावना भनेर तपाईँ हामी पनि बसिरहनु भएन कि, यति सम्भावना छ ल, यो प्रदेश यो जिल्ला यो पालिकामा चाहिँ यो जडीबुटी यति छ, यति क्विन्टल वार्षिक उत्पादन हुन्छ, यति टन हुन्छ, त्यो चाहिँ लेखाजोखा हुनु पर्यो। स्थानीय सरकार पनि छ, यति तिन तहको सरकार छ, जिम्मेवार के कसरी हुन्छ, कम्ती उत्पादन भइरहेको त ल यति टन भयो भन्नु पर्यो नि त।
15: अलिकति नीतिको कुराकानी गर्दै गर्दा जस्तो एउटा अगाडि पनि भनेको थिएँ मैले तिन तहको सरकारको कुरा यहाँले भन्नुभएको छ, चाँचो पाँचो र सिक्वेन्स नमिलेको कुरा पनि यहाँले भन्नुभएको छ। अहिले भन्दै गर्दा चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ वन क्षेत्रमा भएका जडीबुटीहरू लगायतका अथवा वन क्षेत्रलाई नै यो चाहिँ हाम्रो विधा होइन हामीले हेर्दैनौँ भनेको अवस्था छ कि, त्यो गर्दा चाँचो पाँचो चाहिँ मिलेकै छैन।
17: यो वन क्षेत्र जडीबुटी भनेपछि त स्थानीय सरकार गयो भनेदेखि ए जडीबुटीका कुरा गरौँ, ए हो जडीबुटीको अथाह सम्भावना छ त्यति भन्यो, त्यो कम्तीमा अरू परेन। स्थानीय सरकारले जडीबुटी भन्न बित्तिकै सङ्घीय अब सरकार प्रदेशतिर फर्केर बुझ्ने क्या, आफू कम्तीमा आफ्नो स्थानीय तहमा जडीबुटीको अवस्था के छ त, कुन कुन जडीबुटी यहाँ छ र कुन कति स्केलमा छ, कुन जडीबुटी बजारमा बिक्री हुने हो, कुन स्वास्थ्यको लागि आफ्नै स्थानीय तहमा प्रयोग हुने हो, आफ्नै स्थानीय तहका समुदायहरूलाई चाहिँ त्यही जडीबुटी सेवन गराएर चाहिँ न स्वास्थ्यमा चाहिँ अझ राम्रो हुन्छ कि समृद्धिमा चाहिँ राम्रो हुन्छ कि, त्योतिर स्थानीय सरकार आफैले सोच्नुपर्ने मेरो बुझाइ हो। तर स्थानीय सरकारसँग गएर मैले पटक पटक कुरा गरेका छु जडीबुटीको, हो साँच्चै तपाईँ त जडीबुटी मान्छे होइन, हो जडीबुटी त राम्रो छ नि भनेपछि सक्यो, त्यतिमै टुङ्गिएको छ मेरो आफ्नो।
15: तर अब साँच्चीकै जडीबुटी क्षेत्रलाई प्रबन्धनको लागि साँच्चीकै अब जडीबुटी बहसको आवश्यकता देखियो है, सबै क्षेत्रका व्यक्तिहरूलाई यसरी बसेर चाहिँ एउटा निष्कर्ष निकाल्ने गरी बहस चाहियो।
17: एकदम ल हेर्नुहोस्, अब यहाँ जडीबुटी व्यवसायी संघ संगठन नै धेरैवटा छन्, व्यवसायीहरू पनि छन्, कारोबार गर्ने कोही प्रशोधन गर्ने उहाँहरू छ, अब उहाँहरूले पनि कति बुझ्नु भएको छ हुन त पक्कै बुझ्नु भएको छ। ए बाबा, मुख्य स्रोत भनेर त किसानै हो नि त, किसानले जडीबुटी उत्पादन गरेर यहाँ ल्याइदियो भने नै उहाँहरूको फ्याक्ट्री चल्ने हो, बजार चल्ने हो, त्यति कुरो चाहिँ उहाँहरूले राम्ररी बुझेर किसानसँग चाहिँ प्रत्यक्ष रूपमा क्या जडीबुटीको साँच्चै अवस्था के छ, बरु बजार भाव पनि अब अहिलेको अवस्था पनि किन भित्रभित्र राख्ने, प्रष्ट ल बजार भाव यहाँ यसको यति छ अहिले यति छ भनेर ऊ गर्ने, ल तपाईँहरू अलिकति बजारमा राम्रो भाव आएको जडीबुटीलाई चाहिँ ल तपाईँहरू यो उत्पादन गर्नुहोस् भनेर किसानलाई चाहिँ त्यो जिम्मेवारी दिने भने हामी किसान चाहिँ उत्पादन गर्न तयार छौँ। यसमा चाहिँ अलिकति यो सरकारी तहबाट अनि व्यवसायीहरूले चाहिँ किसानलाई हेर्ने नजर चाहिँ के भन्छ, जडीबुटी तितो हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्यो।
15: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको 3 दशक लामो समय खर्चेको अनुभव निखारिएको व्यक्तित्व पनि हुनुहुन्छ। यो भन्दै गर्दा अब हामीले अलिकति राज्य स्तरबाट गर्न पर्ने कुराहरूमा हामी फोकस पनि गर्यौं, यो कुरा आवश्यक पनि छ, यो विषयलाई पटक पटक नै घर्छ। यद्यपि यही गन्जामलभित्र यही समस्याभित्र पनि भवसागर सम्भावना छ है भनेर देखाउने प्रयास पनि गर्नु भएको छ र अहिले
17: हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्यो।
15: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको 3 दशक

0: हुन्छ कि लिडर हुनुहुन्छ अहिले जडीबुटी उत्पादक संघको समेत अध्यक्ष यहाँ बन्दै गर्दा चाहिँ एउटा जागरणको लागि निरन्तर रूपमा काम पनि गर्नु भएको छ, अलिकति यहाँले गर्दै गरेको र अहिले कसरी चाहिँ किसानहरूलाई जोड्ने प्रयास गर्नुभएको छ?
1: अब अहिले हामीले किसानलाई चाहिँ यो जुन म जडीबुटी उत्पादक किसान संघ नेपालको अध्यक्ष भएको चाहिँ पनि झनै एक वर्ष जति हुन लाग्यो।
0: कति किसान हुनुहुन्छ यहाँ चाहिँ?
1: हजुर, सुरुमा दर्ता गर्दा चाहिँ हामी सातै प्रदेशको 255 किसानको डकुमेन्ट सहित दर्ता गर्दा छौँ किसान आयोगमा, अनि हामी थपिँदै गएका छौँ र यो एक वर्षको बिचमा चाहिँ फेरि हाम्रो यो सङ्घ दर्ता थिएन, अनि दर्ता प्रक्रियामै हामी अगाडि लाग्यौँ, अनि त्यो प्रक्रिया गर्दा गर्दा हाम्रो लगभग दर्ता भइसक्यो, भर्खर भर्खरै दर्ता भइसक्यो, अनि हामीले अब यो दर्ता भएपछि फेरि प्यान लिनुपर्ने त्यो लिने काम र केन्द्रीय कार्यालय पनि यही काठमाडौँकै
0: वसुन्धारामा
1: स्थापना गर्ने काम गरियो। एक वर्ष हामीलाई यसै गर्दा लाग्यो। यति गर्दा गर्दै पनि अब किसानसँग नजोडिकन यता
0: जस्तो अगाडि यहाँले भन्नुभएको थियो अरू पनि सङ्घ थिए जडीबुटी क्षेत्रमा प्रवर्धनको लागि लागेका सङ्घहरू विगत 10-20 वर्षदेखि नै लागेका पनि छन्, यद्यपि यो चाहिँ यो सङ्घ चाहिँ आजको आवश्यकता नै बन्यो।
1: हजुर, अरू मैले अघि पनि भने जडीबुटी व्यवसायी सङ्घहरू चाहिँ सङ्घ महासङ्घ भनेर धेरैवटा छन् व्यवसायीहरूको, किसानको सङ्घ चाहिँ यही हो,
0: उत्पादक सङ्घ पनि छन् अरू छैन,
1: उत्पादक सङ्घ छैन, जडीबुटी उत्पादक किसान सङ्घ भनेर छैन, जडीबुटी उत्पादक भनेर यो जस्तो उत्पादन गर्नेहरू होलान् तर जडीबुटी उत्पादक किसान संघ भनेर चाहिँ नेपालमा यही हो पहिलो जन्म यो दर्ता भएको
0: यो आवश्यकता परेर
1: यो आवश्यकता परेरै हो। मैले अहिले नै भने नि किसानको कुरो हो, अब सुनाउने ठाउँ नभएको हुनाले किसानको कुरो अब ल है हामी किसान छौँ हामी उत्पादन गरिरहेका छौँ यो कता के हो भनेर बोल्ने चौतारो पनि नभएको हुनाले हामीले त्यसको रूपमा यो सङ्घ स्थापना गरेका हौँ। यो आशिक परेरै हो, यो फेरि विशुद्ध कुनै पार्टीका चाहिँ ऊ विधि विधानसँग जोडिएर होइन कि, यो चाहिँ सिङ्गो नेपालको जडीबुटी जुन यसले चाहिँ के गर्ने हो त भन्दाखेरि हामी जडीबुटी उत्पादक किसानहरू कुन अवस्थामा छौँ, के उत्पादन गरेका छौँ र योसँग सरकारवाला को हुनुहुँदो रहेछ भनेर त्यो खोजी नीति पनि गरेका छौँ। यो खोज्ने क्रममा एउटा नभएको होइन हुनुहुँदो रहेछ म भन्छु, जस्तो यो नेपाल सरकारकै विभाग वनस्पति विभाग जडीबुटी सम्बन्धी चाहिँ यसो सरकार हाम्रो कुरा सुनिदिने जडीबुटीका कुरा सुन्ने संस्था कुन रहेछ भनेर खोज्दै जाँदाखेरि वनस्पति विभाग रहेछ, त्यहाँ वनस्पति विभागमा त्यो अन्तर्गतका चाहिँ अनुसन्धान वनस्पति अनुसन्धान केन्द्रहरू छन् लगायत अन्य विभिन्न निकायहरू छन्, त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान गर्नुहुँदो रहेछ, अनुसन्धान गर्नुभएको छ, उहाँ त धेरै दुःख गर्नुभएको छ र उपलब्धिहरू पनि गर्नुभएको छ, तर अलिकति हामी किसानको पाटोबाट हेर्दा हामी किसानले हेर्दा चाहिँ त्यो उहाँहरूको विज्ञता उहाँहरूको विज्ञता एउटा कागजको ठेलीमा त भयो, त्यो चाहिँ उत्पादनसँग जोडिदिन पाएको उत्पादनसँग हाम्रो यो चाहिँ खेर गइरहेको बाँझो जग्गामा चाहिँ त्यो विज्ञता जोडिदिनु पा हामी जस्तो गाउँघरका चाहिँ अब जडीबुटी जडीबुटी भनेर लागेका किसानसँग चाहिँ उहाँहरूको विज्ञता जोडिदिनु पाएदेखि साँच्चै उपलब्धिमूलक हुन्थ्यो होला भनेर भन्छु। अब यहाँ त बाँझो जग्गा जग्गा बाँझो बसो भनेको त्यता हेर्दा त हाम्रो विज्ञहरूको विज्ञता पनि बाँझो बसो कि जस्तो पो लाग्छ।
0: त्यहाँले भनिराख्नु भएको छ यो भवसागर सम्भावना बनेको क्षेत्र बोकेको क्षेत्रमा यहाँहरू अलमल चाहिँ हुनुहुन्न सायद, अगाडि यहाँले भन्नुभएको थियो जस्तो प्रशोधन गर्न सकिने आधार पनि धेरै छन् नि, धेरै उद्योगहरूको रूपमा साना उद्योगहरू कुटीर उद्योगको रूपमा पनि जडीबुटी क्षेत्र लान सक्ने आधार त छैन छ नि, किनकि अगाडि यहाँले एक दुईवटा प्रोडक्ट ल्याउनु भएको थियो त्यो स्प्रे ल्याउनु भएको थियो जस्तो यस्ता खालका साना उद्योगहरूलाई स्थापना गर्न सक्ने आधार छन् र बजार पनि स्वदेश होस् या विदेश होस् हामीले खोज्न सक्ने आधार चाहिँ छन्।
1: हजुर, यो हजुरले भनिरहँदाखेरि म उत्पादनमै लागेको त्यही संकलन गरेर उत्पादन सुरु गरेको पनि लगभग 20 वर्ष भएको हुनाले सुरुमा त मैले अब सिस्नो खाउँ आयु बढाउँ भन्दै हिँडेको हो, सिस्नोबाटै सुरु गरे हो। अब सिस्नो पनि जडीबुटी हो नि त, तर कतिले सिस्नो जडीबुटी भन्नुहुन्छ, कतिले हो कि होइन भन्नु दोधारमा पर्नुहुन्छ, कति होइन कि भन्नुहुन्छ, यस्तो हामी मैले अहिले त्यत्तिकै त्यो उखान र खेलको कुरो गरे होइन, यो अवस्थामा छौँ। अनि त्यस्तै अन्य यो जुन हामीले अहिले जुन स्प्रे गरे भन्नुभयो त्यो चाहिँ

0: PS4
1: इसेन्सियल ओइल हो यो धेरै राम्रो चिज हो सेन्ट अब जस्तो टाउको दुख हो थकित भयो एकदम ऊ भने अलिकति नाकमा सुन्यो भने पनि आनन्द दिन्छ त्यस्तो त्यस्तो खालको हो खाने चिजमा थोरै राख्यो भने सुगन्धित राम्रो अनि खानालाई चाहिँ अब स्वादिलोको साथसाथै फाइदाजनक बनाउने त्यस्तो गुण भएको चिज हो यो एउटा उदाहरण हो यस्तो तेल धेरै थरी मेरै त्यही उत्पादन हुन्छ मेरो आफ्नै ठाउँमा उत्पादन हुन्छ भनेदेखि अब यो देशकै कुरा गर्ने हो भने त ओइ अथा फेरि कुरो चाहिँ के छ भने अथामै हामी आउँछौँ तर यो अथालाई कसरी हुन्छ यथा नगरेसम्म तपाईँ यथा नगरेसम्म म नबिसाउने
0: जडीबुटी मै बनाउनु पनि लाग्नु भएको छ हामी अन्तिममा छौँ धेरै कुराहरू बाँकी नै छन् हामी अर्को वर्षमा पनि छलफल गरौँला अन्तिममा आज कुराकानी डिस्कसमा टुङ्ग्याउन चाहन्छु के भन्न चाहनुहुन्छ
1: यो जडीबुटी चाहिँ मैले यथा होइन कि अथा होइन यथामा चाहिँ लाग्नको निम्ति यो तिनै तहका सरकारले सम्झिदिनुपर्छ यस सम्बन्धी सरकारवाला सम्पूर्ण मैले अघि भने विज्ञहरू हुनुहुन्छ विज्ञ लगायत सरकारका विभिन्न निकायहरू छ उहाँहरूले पनि जडीबुटी चिन्दिनै पर्यो चिन्दिनु पर्यो के यो दुईटा हिसाबले चिन्दिनु पर्यो भन्छु आफू सेवन गर्न आफू स्वस्थ हुन पनि चिन्दिनु पर्यो समृद्धिको लागि पनि चिन्दिनु पर्यो यहाँ त स्वास्थ्य र समृद्धि दुईटै
0: सँगै कुरा जोडिएको छ यसको लागि साँच्चै बहस आवश्यक छ भने यहाँहरू उत्पादक संघबाट नेतृत्व गर्नुहोस् हामी बहसको लागि अरू तारतम्य सबै निकायहरूलाई सँगै राखेर चाहिँ एउटा प्यानल डिस्कसन गर्न पनि हामी तयार नै छौँ यहाँहरूसँग साझेदारी गर्नको लागि र यो विशेष गरी जडीबुटी क्षेत्रको लागि अथवा सम्भावना खोज्नको लागि हामी पनि सँगसँगै यात्रा गर्न तयार छौँ भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ कृतज्ञापन गर्दै विदा गर्न चाहन्छौँ नमस्कार
1: नमस्कार जय जडीबुटी धन्यवाद
0: हुन्छ अहिले विदा गर्छौँ हजुर जय जडीबुटी भन्दै आजका अतिथि हामीले विदा गरिसकेका छौँ आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी उत्पादक किसान संघ नेपालको संयुक्त अध्यक्ष र तीन दशकदेखि जडीबुटीको क्षेत्रमा लाग्नुभएका महेन्द्र बहादुर सुनुवार अर्थात महेन्द्र बसु हुनुहुन्थ्यो विशेष गरी आज हामीले जडीबुटीको अथवा सम्भावना भएर पनि भने जस्तो यथार्थमा परिणत गर्न नसकेको यथार्थ र परिणत गर्दै गर्दा हामीले यसलाई समृद्धसँग कसरी जोड्न सकिन्छ रोजगारसँग कसरी जोड्न सकिन्छ लगायतका विषयमा हामी छलफलमा केन्द्रित गर्दै थियौँ र साँच्चीकै हामीले भने जस्तै जडीबुटीमा अथवा सम्भावना नै छ र यसलाई साँच्चीकै सही सदुपयोग गर्दै हामीले यसलाई समृद्ध खोज्नेतर्फ लाग्यो भने हामीले कृषि क्रान्तिको एउटा पाटोमा चाहिँ जडीबुटी क्षेत्रले अब्बल सम्भावना सँगसँगै तय गर्न सक्छ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सम्बन्ध विज्ञसम्म निकायसम्म प्रतिनिधिकामा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै जसको लागि 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँहरूका समस्या जिज्ञासा गुनासाहरू राख्न सक्नुहुन्छ भन्दै असीम साकुरीहरूको माझबाट बिदा हुने अनुमति बाँच्छु स्वदेशमै रहौँ कृषि कर्म गरौँ जय जडीबुटी नमस्कार
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारू मगर एवं सम्पूर्ण सारू मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851139968, लक्ष्मी आयल स्टोर, भैसोर 1, मन्थली, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थरी बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर महेश ठोकर, सम्पर्क नम्बर 9869002640, 9944704734, मन्जु श्री अटोमोबाइल्स फर्म, मन्थली नगरपालिका 1, खाँदबारी, रामेछाप।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ इजी गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौँ। प्रोप्राइटर राज लामा जी ठाडाई, सम्पर्क नम्बर 9861023772, 9544044453, मन्थली पावर इभी चार्ज स्टेशन, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ टायर मर्मत, वासिङ, गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साये, सम्पर्क नम्बर 9844441390, 9545404546, अनिल साही 9768769529, मन्थली वासिङ सेन्टर, भैँसेश्वर रनजोर पुल नजिकै।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 9840007871, आमाको बुटिक पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दूध दही मही पनिर चिया कफी घिउ पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशव पौडेल, सम्पर्क नम्बर 9864027659। अमृत दुग्ध डेरी भैंसेश्वर चोक मन्थली एक रामी साथ।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बजाचार्य, सम्पर्क नम्बर 9865337390, विवेक फर्निचर एन्ड फर्निसिङ सेन्टर मन्थली एक खापारी रानी साथ।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जन सुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, दिल्ली मेडिकल हल मन्थली देवकोटा चोक रामेछाप।

0: आदि शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मान बाबुहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अल्मुनियम तथा युपीभीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016, एलायट अल्मुनियम युपीभीसी उद्योग मन्थली बजार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ स्वादिष्ट चटपटी पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844038953, 9819601692। फेमस मुन्द्री चटपटी एण्ड पानीपुरी पसल मन्थली बजार रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863348390, काष्ठमण्डल होटल एण्ड गेस्ट हाउस, देवकोटा चोक मन्थली बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा संस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 66 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ, सम्पर्क नम्बर 9849904443, सञ्जीवनी ड्रग हाउस, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता, चप्पल, स्कुल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866147974, सफलता फेन्सी पसल, मन्थली बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901597, शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिज्जाका लागि पिज्जा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9854042316, 9844044036, सुनापति फुड प्रोडक्ट, मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल, स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल, स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर मुना आलम, सम्पर्क नम्बर 9869350255, युनिक अटो वर्कसप, मन्थली, खातबारी, रामेछाप।
4: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, प्रोजेक्टर, डिजिटल हाजिरी मेसिन पाइनु का साथै युपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821, लुम्बुर आईटी सोल्युसन प्राली, मन्थली बजार, रामेछाप।
4: यो दसैको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासाङ तामाङ। सम्पर्क नम्बर 9869677778, 9763383838। पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक, मन्थली, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषादी, फर्टिलाइजर, प्लास्टिक, टनेल, पोखरी, नेट जालीहरू, गमला, क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत। सम्पर्क नम्बर 9860514414। रामेछाप कृषि सामग्री सप्लायर्स, मन्थली नगरपालिका 1, तामाकोशी अस्पताल अगाडि, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल। सम्पर्क नम्बर 9954040162। रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, एसएस भोजनालय एन्ड लज मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चस्मा तयार गरिन्छ, साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ। प्रोप्राइटर सन्तोष मैनाली, सम्पर्क नम्बर 9854043530। साकुरा चस्मा पसल जिल्ला समुने समितिको गेट अगाडि मन्थली बजार रानीछाप।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्कने यात्रुको चाप बढ़्यो। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरियो। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै रसुवा बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछापका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया शुरू। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1 खर्ब 84 अर्ब रूपियाँ जरिवाना र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार।
1: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के?
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896962998।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। बड़ा दशैंको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न शक्तिपीठमा दर्शन शुरू गर्नुभएको छ। नेपालीहरूको महान पर्व बड़ा दशैंको अवसरमा प्रधानमन्त्री शाहले काभ्रे पलाञ्चोक पुगेर पाँचकाल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना र दर्शन गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाह आफ्ना राजनैतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर पुग्नु भएको हो। प्रधानमन्त्री शाह बड़ा दशैंको चौथो दिन आज बिहान पलाञ्चोक भगवती मन्दिर पुग्नु भएको हो। पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल नगरपालिका 9 का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभएको छ। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्कने यात्रुहरूको चाप बढेको छ। अध्ययन, रोजगारी र पेसा व्यवसायका लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाको मुख्य नाकाहरूमा यात्रुहरूको चहल पहल बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु काठमाडौँबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन्। यसैबीच असोज 23 गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,30,129 यात्रुले टिकट लिइसकेका छन्। यात्रुको चाप बढे पनि बिग्रिएका सड़कका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्। कोशी प्रदेशको विराटनगरमा आज सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 जारी गरेको कोशी घोषणा 2083 प्रदेशका अधिकार कार्यान्वयन वित्तीय संघीयता र अन्तर्प्रदेश प्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानकर्षण गराइएको छ। घोषणा पत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। 13 प्रदेशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया रोकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नाम अलि अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिको निर्णय भने आउन बाँकी छ। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3,506 प्रहरी परिचालन गरिएको छ। चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिक स्थल, यातायात तथा नागरिकको धेरै आवत जावत हुने क्षेत्रहरूमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न पनि विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको छ। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मनसून बहिर्गमन बुलेटिन 2 जारी गरी देशभर कतै पनि मनसून नरहेको घोषणा गरेको छ। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मनसून बाहिरिन शुरू गरेको थियो। आज बाँकी स्थानहरूबाट पनि मनसून बाहिरिएको अर्थात अबदेखि देशभरि नै मनसून नरहेको मौसम विभागले जानकारी दिएको छ। विभागका अनुसार नेपालबाट मनसून बाहिरिने सरदर अर्थात औसत मिति अक्टोबर 2 तारीक हो। सो अनुसार यो वर्ष मनसून 12 दिन ढिला गरी बाहिरिएको छ। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रूपियाँ निकास भइसकेको छ। सुनको भाउ 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाउ तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँ तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाउ तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाउ तोलाको 4,355 रूपियाँ थियो। तपाईँ यति बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
11: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
12: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
11: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
12: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
11: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
12: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। माघे समाचार र सुवाको भोटेकोसीमा गत भदौ 10 गते आएको बाढ़ीपछि टिमुरे लगायत प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको कानूनी व्यवस्था एकिङ गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया अनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागि छ। हिजो बसेको जिल्ला विपद व्यवस्थापन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेछापको बैठकले भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिङ गर्ने विशेष प्रक्रिया 2083 अनुसार प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रिया अनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरण मार्फत विवरण एकिङ गरिनेछ। नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रामेछापको आयोजनामा बड़ा दशैं, तिहार तथा छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली चाड़ पर्वको सांस्कृतिक महत्व उजागर गर्दै आपसी सद्भाव, एकता र सामाजिक मेलमिलाप कायम राख्नुपर्नेमा जोड़ दिएका छन्। दशैंको मुखमा काठमाडौँमा काकाले भतिजको हत्या गरेका छन्। सिन्धुलीको हरिहरपुरगढ़ी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिनको आफ्नै काकाको कुटपिटबाट मृत्यु भएको छ। आपसी विवादको क्रममा काका रूपेश पाखरिनको कुटपिटबाट गम्भीर घाइते भएका रोशनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा ब्याङ्क अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1.84 अर्ब रूपियाँ भन्दा धेरै जरिमाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो ब्याङ्कले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। र अन्त्यमा खेल समाचार। सरकारले जापानमा भएको विशौं एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 650,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 130,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 130,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनही 65,000 रूपियाँ नगद प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्कने यात्रुको चाप बढ्यो। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरियो। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै रसुवा बाढीपछि सम्पर्कविहीन भएका रामेछापका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया शुरू। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1,84 अर्ब रूपियाँ जरिवाना र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन मोहतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: Finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर वेदरकोट लङलाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट रङ रहिरहन्छ.
1: नेपाल स्मेल्स डिफरेंट.
0: इट्स होम.
2: वाह.
0: बुवा, डोगे.
2: भाग्यमानी भए बाबा.
0: घरको रङ

0: भाई उपहार।
1: यो दसैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
3: आँखामा चोट लाग्यो अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई?
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083।
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844338953, 9819601992। फेमस मुन्द्री चटपटे एण्ड पानीपुरी पसल मन्थली बजार रामेछाप।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863348390। काष्ठमण्डप होटल एण्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार, रामेछाप। शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा सांस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित शिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 9844066300।

0: 42 लाङ्गाले ह्यान्डिक्राफ्ट प्राली मन्थली बजार रामेछाप
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851139968, लक्ष्मी आयल स्टोर, भैसेश्वर 1, मन्थली, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 9840087071, आमाको बुटिक पसल मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशर पौडेल, सम्पर्क नम्बर 9864027659, अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली, ग्राम हिसाब।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक वज्राचार्य, सम्पर्क नम्बर 9865337390, विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली 1, खापबारी, रामेछाप।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन सुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9545404305, दिलश्री मेडिकल हल, मन्थली, देवकोटा चोक, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अल्मुनियम तथा यूपीबीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016। बेलायत अल्मुनियम यूपीबीसी उद्योग मन्थली बजार रामेछाप। शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लायर्स, मन्थली रामेछाप।

0: प्रबुद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईले सुन्न सक्नुहुन्छ। साथै नामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन, कृषि उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा जोखिमयुक्त बस्ती स्थानान्तरलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार जनप्रतिनिधिका रूपमा कार्यभार सम्हाल्दा 5 वर्षभित्र शिक्षा, स्वास्थ्य, सड़क, पर्यटन लगायतका क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सोही प्रतिबद्धता अनुसार काम गर्दै जाँदा घोषणा पत्रमा उल्लेख गरिएका योजना भन्दा बढ़ी काम भएको उहाँको दावी रहेको छ। अध्यक्ष तामाङले गाउँपालिकाको विकास निर्माणसँगै स्थानीय धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्धनलाई जोड़ दिएको बताउनु भएको छ। उहाँका अनुसार सुनापतिलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले विभिन्न पूर्वाधार निर्माण र प्रचार प्रसारका कार्यक्रम अघि बढ़ाएको छ। सुनापति गाउँपालिकाको लहरेमानी क्षेत्रमा रहेका 108 छोड़तेन धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा चर्चामा आएका छन्। अध्यक्ष तामाङले तिब्बत र भूटानमा रहेका जस्तै संरचना पछि नेपालमा सुनापतिमा 108 छोड़तेन रहेको उल्लेख गर्दै यसको ऐतिहासिक तथा धार्मिक महत्व उजागर गर्न खोजिएको बताउनु भएको छ। गाउँपालिकाले 2026 मेल खाने गरी विक्रम सम्बत 2083 पर्यटन वर्षका रूपमा अघि बढ़ाउने र सुनापति महोत्सव आयोजना गर्ने योजना बनाएको पनि बताउनु भएको छ। उहाँका अनुसार मंगसिर 25 गते महोत्सव उद्घाटन गर्ने, 26 गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तथा 27 गते 11 अवतारी लामा रिम्पोछेको उपस्थितिमा 108 छोड़तेनको उद्घाटन र पूजा सम्बन्धी कार्यक्रम गर्ने तयारी गरिएको छ। अवसरमा शिवस्थानमा पनि धार्मिक अनुष्ठान आयोजना गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा सुनापतिमा बसोबास गर्ने विभिन्न जात जातिका मौलिक सांस्कृतिक परम्परागत बाजा गाजा, नृत्य तथा सांस्कृतिक पहिचान प्रदर्शन गरिनेछ। तामाङ, माझी, मगर, नेवार लगायत समुदायका संस्कृति प्रस्तुत गर्ने तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री गर्ने योजना रहेको अध्यक्ष तामाङले बताउनुभयो। महोत्सवमा स्थानीय कोदो तथा फाफरका परिकार, सिस्नो, सुन्तला, किवी, टिमुरको अचार, मह, गलैचा थाङ्का, बुद्ध चित्तको माला, मकै, भटमास र गुन्द्रुक लगायत उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शन गरिनेछ। गाउँपालिकामा हाल सामान्य दिनमा दैनिक 50-60 जना र शनिबार र आइतबार 100-150 जनासम्म पर्यटक आउने गरेको अध्यक्ष तामाङले बताउनु भएको छ। शिक्षा क्षेत्रको विकासका सन्दर्भमा अध्यक्ष तामाङले डौहु माध्यमिक विद्यालयलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। विद्यार्थी संख्या बढ्दै जाँदा विद्यालयको व्यवस्थापन, अनुशासन र शिक्षण गुणस्तर कायम राख्नु चुनौतीपूर्ण भए पनि विद्यालयमा जिम्मेवार शिक्षक र व्यवस्थापन टोली रहेको उहाँको भनाइ रहेको छ। सुनापाती गाउँपालिकामा पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तर गर्ने काम भने प्राविधिक अध्ययन र सम्बन्धित निकायको प्रक्रियाका कारण अघि बढ्न नसकेको अध्यक्ष तामाङले बताउनु भएको छ। हालैको वर्षाका कारण जोखिम बढेपछि आफू चिन्तित बनेको उल्लेख गर्दै उहाँले तत्कालका लागि प्रभावित परिवारलाई सुरक्षित स्थानमा बस्न त्रिपाल लगायत अस्थायी सामग्री उपलब्ध गराइएको जानकारी दिनुभएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिको आजको अङ्कमा गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङसँग गरिएको कुराकानी सुनौ।
2: हामी 5 वर्ष लगभग पूरा हुनु लागिसक्यो सुनापति गाउँपालिकाको अध्यक्ष जनप्रतिनिधि भएको, र त्यतिखेर हामीले एउटा 5 वर्षभित्र हामीले शिक्षा, स्वास्थ्य, बाटो, पर्यटन हरेक कुराहरूमा हामी यो गर्छु भनेर एउटा वाचा गरेका थियौँ। एउटा मत माग्ने क्रममा घर दैलोमा गएर, र त्यो एउटा घोषणा पत्रमा पनि हामीले उल्लेख गरेका थियौँ। तर हामीले त्यतिखेर पनि गर्नु सक्ने काम मात्रै घोषणा पत्रमा उल्लेख गरेका थियौँ, र त्यो गर्ने काम भन्दा पनि सक्ने काम भन्दा पनि अहिले पनि त्यो बेलामा हामीले लेखेको घोषणा पत्र छ होला कहीँ न कहीँ हामीसँग पनि, अथवा त्यहाँ हरेक जनसमुदायहरूसँग पनि छ होला। त्यो हेर्दाखेरि हामीले पहिला वर्ष चाहिँ घोषणा पत्रमा हामीले उल्लेख गरेको अनुसार काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा चिन्ता थियो। तर हामी काम गर्दै जाँदाखेरि घोषणा पत्रमा भएको भन्दा हामी बढी काम पनि गरेका छौँ। त्यसले गर्दाखेरि जुन खालको हामीले प्रतिबद्ध गरेका छ त्यो प्रतिबद्ध चाहिँ हामीले पूरा गरेका छ। अझ त्योभन्दा पनि राम्रो काम गरेका छ सुनापतिको विकास निर्माणमा, एउटा पर्यटनमा, अथवा स्वास्थ्यमा, शिक्षामा लगायत सम्पूर्णमा चाहिँ हामीले राम्रै काम गरेको भन्ने कुरा हाम्रो गरिरहेको।
3: पर्यटकीय क्षेत्रको हिसाबले अहिले यहाँहरूको चर्चामा आएको लहरी मानेको कुरा पनि विशेष रूपमा उठेको छ। यहाँको योगदान धेरै ठूलो रहेको छ, यसले स्त्रिया पनि पाएको छ सुनापतिले वास्तवमा भन्यो भने। यसलाई थप अझ पर्यटकीय क्षेत्रको हिसाबमा अझ राम्रो बनाउनको निम्ति के त्यस्तो योजना सोच्नु भएको छ?
2: यसको लागि त अब यो थप योजना भन्दा पनि अहिले वृहत रूपमा चाहिँ यसलाई एउटा नेपालमा मात्रै नभएर राष्ट्र अन्तर्राष्ट्रमा पनि एउटा चर्चाको विषय भएको छ। यो 108 छोर्देन माने भनेको यो चाहिँ पहिलो त एउटा चाइनाको तिब्बतमा रहेछ 108 माने छोर्देन, अनि त्यस पछाडि भुटानमा रहेछ, अहिले दोस्रोमा, तेस्रोमा चाहिँ हाम्रो नेपालको चाहिँ यो सुनापति गाउँपालिका। त्यसले गर्दाखेरि यो तेस्रो स्थानमा नेपालको रामेछापको सुनापति गाउँपालिकामा हामी 108 छोर्देन पुरानोहरूलाई त्यो चाहिँ 400-500 वर्ष 600-700 वर्ष त्यसको लागि पनि हामीले एउटा खालको हिजो विकि टिमहरू राखेर यसको कति सालमा के हो भनेको एउटा खोतलास एउटा चाहिँ त्यो समिति बनाएर हामी अगाडि बढ्या छ, कसले बनाएको होइन भन्ने कुरामा। तर अर्को कुरा के छ भने त्यो फेरि त्यसलाई पुरानोलाई पनि पुरानै हिसाबले हामीले बनाएको छ, अनि फेरि नयाँलाई पनि 108 बाहिरी रूपमा चाहिँ हामीले 108 छोर्देनहरू नयाँ पनि निर्माण गरेका छ। यो छोर्देनको अर्थ भनेको चाहिँ यो चाहिँ तपाईँको जुन खालको छोर्देनहरू धेरै हुन्छ, एउटा खालको चाहिँ आफन्तको नाममा पनि चाहिँ तपाईँको आफ्नो बाउ बाजे आमा बुबाको नाममा पनि यो बनाउने गर्छ, र यो चाहिँ त्यो मृतकको नाममा होइन, यो चाहिँ यो 500-600 वर्ष एउटा तिब्बतबाट कुनै पनि मान्छेको एउटा ग्रुप नै आएर चाहिँ यहाँ 2-4 वर्ष बसेर चाहिँ निर्माण गरेको भन्छ। त्यो त्यतिखेर यो मात्रै होइन कि तपाईँहरूले देख्नुभयो होला कुनै कुनै ठाउँमा पार्टी पावाहरू पहिल्यै बनाइरहेको, त्यो चाहिँ के भन्दो रहेछ भने कुनैले चाहिँ त्यहाँ पारी के भन्ने जातले चाहिँ त्यसरी बनाउने भन्ने कुराहरू सुन्नमा आएछ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ यो छोर्केन भनेको चाहिँ एउटा खालको त्यहाँ चाहिँ मर्ने मान्छेको नाममा पनि बनाउँछ, यो चाहिँ मर्ने मान्छेको नाममा होइन कि त्यहाँ चाहिँ के हुन्छ भने छोर्देनहरू पनि धेरै प्रकारको हुन्छ, छोर्देन पनि 8 प्रकारको हुन्छ। 8 प्रकारको छोर्देनहरू तपाईँ त्यहाँ चाहिँ माथि सुनापतिमा त्यो चाहिँ लहरी मानेमा हेर्नुभयो भने त्यो सबै चाहिँ अलिकति धेरै जस्तो एउटै खालको देखे पनि त्यहाँ चाहिँ कमसेकम आठवटा चाहिँ फरक खालको छ। फरक खालकोमा चाहिँ त्यो चाहिँ लामा भाषाबाट चाहिँ एउटा चाहिँ लामा हिसाब किताबले चाहिँ त्यसको व्याख्या विश्लेषण छुट्टै छ, लामै छ। त्यो छोर्देनले चाहिँ एउटा कुरो के हुन्छ भने त्यो छोर्देनभित्र पनि एउटा जस्तो मान्छेको एउटा आत्मा त्यो एउटा सुङ भन्ने हुन्छ, त्यो आत्माहरू सुङहरू चाहिँ विभिन्न प्रकारका अब राख्नेले त सुन चाँदीदेखि धेरै राखिन्छ होइन भने त्यो पुरानो पैसादेखि सुन चाँदीदेखि समुद्रको अब यो चाहिँ तपाईँको थोर्देनमा जुन बुद्ध जन्मेको लुम्बिनीको त्यहाँको माटो समेत पनि यहाँ ल्याउनु पर्ने हुन्छ र ठुलो ठुलो गुरु रेम्बोर्जेहरू दशौं औदारी बाह्रौं औदारी तेह्रौं औदारी रेम्बोर्जेहरू उहाँ स्वर्गीय लोक अलिकति बित्नुहुन्छ त्यसको चाहिँ एउटा ऊ पनि चाहिँ त्यहाँ यहाँ राखेको हुन्छ यस्तो अनि त्यो कारणले गर्दाखेरि यसमा छोर्देनमा चाहिँ जति पनि त्यो चाहिँ विधि विधानबाट चाहिँ त्यहाँ सुन भन्ने भित्र राखिन्छ त्यो अनुसारले चाहिँ पूजा गरिन्छ। त्यसले चाहिँ एउटा कुरा के छ भने हामी त्यहाँ दर्शन गर्दाखेरि हातमा हाम्रो आत्मालाई आफूले बोकेको लक्ष्य उद्देश्यहरू पूरा हुने यही नै हो।
3: यहाँले प्रसङ्ग उठाइहाल्नुभयो, म अलिकति सामूहिक नभएर व्यक्तिगत रूपमा पनि गएँ यहाँको। वास्तवमा यो गुम्बाहरू निर्माण गर्ने कुरा यहाँहरूको कल्चरमा, तामाङ जातिको कल्चरमा आफ्नो आफन्तको देहासन भइसकेपछि, मृत्यु भइसकेपछि उहाँको नाममा गुम्बा बनाउने कुरा यहाँले अघि नै भन्नुभयो, धेरै ठाउँमा बनेको हामीले देखेका छौँ। प्रत्यक्ष रूपमा हामीले देखेका त छैनौँ, त्यहाँ धेरै धन सम्पत्ति त्यसपछि बहुमूल्य चिजहरू राखेर त्यसलाई बनाउने निर्माण गर्ने गरिन्छ भन्दा अगाडि नै हामीले सुन्ने गरेका थियौँ, के यो सत्य हो? अहिले पनि त्यो संस्कार चलिरहेको छ? त्यस्तो
2: चलिरहेछ। तपाईँको अब लुम्बिनीको कुरा गर्ने हो भने तपाईँको यो चाहिँ यो गुम्बा यो छोर्देनको मात्रै कुरा होइन, एउटा कुरा धार्मिक स्थलमा तपाईँको पशुपतिमै कति चाहिँ किलो सुन त्यहाँ जलब लगाएको भन्ने कुरो छ नि त होइन। एउटा चाहिँ त्यो चाहिँ सुन चाँदी भने चाहिँ मती भन्ने चाहिँ कस्तो भनेदेखि एउटा अमूल्य देशको नै एउटा चाहिँ मणि अब चाहिँ तपाईँको लक्ष्मी ले बास गर्ने बनोस् भनेर त्यो गरेका छ भने लामाको भाषाबाट चाहिँ टिप्टेनबाट चाहिँ त्यसलाई एउटा कुरो के छ झिनलप भएको ठाउँ भन्छ। त्यसले गर्दाखेरि बौद्धमा स्तूपमा पनि तपाईँको धेरैजनाले तपाईँले सुन्नुभयो होला, एकैजना व्यक्तिले चाहिँ एक किलो दुई किलो होइन तीन किलो सुन, अब त्यसले सक्नेले त्यति नसक्नेले चाहिँ एक तोला होइन, त्यस्तो हिरा मती समुद्रको चिजहरू बहुमूल्य चिजहरू चाहिँ त्यहाँ चढाउने काम गर्छ। चढाइसकेपछि त्यसलाई पूजा पाठ अब त्यसलाई सबै कुरा गरिसकेपछि त्यसले चाहिँ एउटा कुरा दर्शन गर्नेहरूलाई एउटा आफूले चाहेको मनले चाहेको कुराहरू पूरा हुने धार्मिक ऊ छ।
3: हजुर, यो प्रतिबद्धता पत्रमा हामी त्यही नै केन्द्रित छौँ। वास्तवमा तामाङ कम्युनिटी भएको हिसाबले पनि यहाँको 108 छोर्देन गुम्बालाई अलि बढी एउटा चर्चाको हिसाबमा लैजाने जुन कन्सेप्ट थियो यहाँको पूरा भएको छ। कतिको सन्तुष्ट हुनुहुन्छ यहाँका जनप्रतिनिधि, यहाँले गर्नुभएको कामदेखि यहाँका तपाईँहरूको नागरिक चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ अहिले छोर्देन निर्माण र अहिले चर्चाको विषय आइसकेपछि?
2: होइन, त्यो त अब सन्तुष्टि नहुने त कुरै छैन। एउटा कुरो त धार्मिक रूपमा होइन, त्यो चाहिँ एउटा हिन्दूको नभनौ बुद्धिस्ट नभनौ हामीले जुनसुकै भए पनि एउटा फेरि के गरेका छ भने कुनै ठाउँमा चाहिँ अब हिन्दू मार्गीहरूको मात्रै दर्शन गर्ने पर्यटकीय स्थल बनाउँछ, कुनै ठाउँमा चाहिँ बौद्ध ओलम्पिक बौद्ध धर्म मान्नेहरूले मात्रै बनाउँछ, तर सुनापतिमा चाहिँ हामी चाहिँ एउटा कुरो के भने ओल्लो डाँडामा शिवको मूर्ति महादेव थान छ, पल्लो डाँडामा 108 छोर्देन मानिन्छ। त्यसले गर्दाखेरि बुद्ध धर्म मान्नेहरूलाई पनि अब फेरि यो धर्म मान्ने त्यो धर्म मान्ने भन्ने त छैन, सामूहिक रूपमा तपाईँको त्यो महादेव थान मान्नेले त्यो मान्छ, त्यहाँ बुद्धिस्टहरू पनि यता शिवको महादेव थानलाई दर्शन गर्छ। यो चाहिँ असल अभ्यासमा यो सुनपति गाउँपालिका किन खस भयो, किन हामीले चाहिँ जिल्ला समन्वयले एउटा चाहिँ प्रमाणपत्र पनि दियो, त्यो किन दियो भन्दाखेरि चाहिँ त्यो सबै पालिकामा नगरपालिकामा होला आफ्नो ठाउँमा, त्यहाँ चाहिँ अलिकति यहाँ चाहिँ फरक पायो। किन फरक पायो भनेदेखि त उत्तापट्टि बुद्धिस्टको तपाईँको 108 माने, यतापट्टि शिवको मूर्ति महादेव थान, त्यसले गर्दाखेरि जुनसुकै धर्म आस्था बोक्नेलाई चाहिँ त्यहाँ चाहिँ राम्रो ठाउँ भनेर चाहिँ यो चाहिँ नमुनाको रूपमा सुनपति गाउँपालिका चाहिँ अब हावापानीको हिसाबले पनि एउटा हिमालदेखि नै अनि त्यस पछाडि सैलुङदेखि नै नजिकै सैलुङकै काखमा त्यस पछाडि तपाईँको यो चाहिँ महाभारतको कुरा भयो यो सुनकोशी पनि देख्ने हरेक कुरो देखाएको हिसाबले चाहिँ यो चाहिँ भौगोलिक हिसाब किताबले हावापानी सबै वातावरण हिसाब किताबले चाहिँ एउटा राम्रो ठाउँ भनेर चाहिँ तपाईँको जिल्ला विकास समितिले तपाईँको हाम्रो समन्वय समितिले हामीलाई एउटा खालको चाहिँ प्रमाणपत्र सुनपतिको पर्यटन क्षेत्रलाई एउटा राम्रो भनेर चाहिँ हामीलाई सम्मान गरे।
3: अहिले साँच्चै नै यो सुनापति गाउँपालिकालाई जुन सम्मान गरेको छ हामी यसरी बुझ्न सक्छौँ कि बहुजाति बहुभाषी बहुधर्म संस्कार संस्कृतिलाई एकजुटताको साथ सबैले अपनत्व गर्ने हिसाबले सुनापतिले गाउँपालिकाले यो अभियान चालेको कारणले गर्दा पनि एउटा कज यो पनि हुन सक्छ यसरी बुझ्न सक्छ हामी
2: एकदम। अब यो चाहिँ सुनापति गाउँपालिकामा हामी अन्तिम चार वर्षबाट पाँच वर्ष पूरा हुन थाले। अब अन्तिम वर्षमा चाहिँ यो 2083 भ्रमण वर्ष त्यो चाहिँ सुनपति महोत्सव हामी यो मङ्सिरको 25 गति उद्घाटन गर्दैछ। तीन दिनको महोत्सव गर्छ हामी। 26 गते हामी बाल मैत्री घोषणा गर्छौँ त्यही स्थलमा। 27 गते चाहिँ 11 औदारी लामा रेम्बोर्चे ल्याएर चाहिँ त्यहाँ चाहिँ पूजा पाठसहित तपाईँको 108 मानेको उद्घाटन र पूजा चाहिँ वाङ लिने काम गर्छ र त्यो सँगसँगै यतापट्टि फेरि शिवको मूर्ति भएको ठाउँमा पनि फेरि हामी 8-10 ब्राह्मणहरूबाट चाहिँ पूजा आजा गर्छौँ है। अनि त्यो सँगसँगै तल चाहिँ हाम्रो सुनापतिको अब 52 छेत्रीको खैचेरी पहिलाको एउटा लोक भएको बाजा त त्यसै माझीको त्यस पछाडि तामाङको त्यस पछाडि मगरको त्यस पछाडि हेलमहरूको त्यस पछाडि नेवारको यो सबै धार्मिक रूपमा एउटा सबै कुरा हिसाब किताबले जात जातिको चाहिँ आफ्नो पहिचान आफ्नो चाहिँ संस्कृति चाहिँ त्यहाँ चाहिँ देखाउने एउटा हाम्रो सुनपतिमा यतिवटा जात छ है यति जातको चाहिँ यस्तो खालको कल्चर छ है भन्ने कुरा पनि हामी त्यो चाहिँ देखाउने त्यो सँगसँगै सुनपतिमा चाहिँ उत्पादन के हुन्छ त त्यो महोत्सवमा यहाँको फाबरको चाहिँ कोदोको रोटी सिस्नो त्यस पछाडि तपाईँको यहाँको चाहिँ सुन्दाला यहाँको किवी र यहाँको टिम्बुरको अचार यहाँको मौरीको मह यहाँ उत्पादन भएको यहाँ उत्पादन भएको गलैँचा यहाँ सुनपति गाउँपालिकामा भएको उत्पादन भएको थाङ्गा यहाँ सुनपति गाउँपालिकामा उत्पादन भएको चाहिँ तपाईँको त्यो बुद्ध चित्त माला लगायत चाहिँ धेरै कुराहरू लेखको मकै भटमास अनि कोदोको चाहिँ पुरै ओरिजिनल अर्ग्यानिक रक्सी सेतो मकैको रक्सी गुन्द्रुकको अचार परिकारको चाहिँ सुनपतिमा हाम्रो यस्तो चिज पनि बनाउँछ है हाम्रो यो हुन्छ र त्यसको लागि चाहिँ सम्पूर्ण एउटा सुनपतिवासी अथवा रामेछापवासी नेपालको कुनै पनि भागबाट अथवा कुनै देश विदेशबाट पनि अब यो सुनपति महोत्सवमा चाहिँ यो मङ्सिरमा चाहिँ सबैजना चाहिँ एकचोटि आउनुपर्छ भनेर फेरि हामी चाहिँ यो तयारीमा पनि छौँ।
3: हजुर, यहाँले प्रसङ्ग उठाइहाल्नुभयो धेरै स्थानीय तहहरूले चाहिँ यहाँभन्दा अगाडि विदेशी रक्सीहरूलाई बढी प्रमोट दिने भन्दा पनि स्थानीय स्तरको उत्पादनलाई नै त्यसलाई लेबल लगाएर ब्रान्ड बनाएर बेच्ने कार्यक्रम पनि गरे। यहाँ संस्कार संस्कृति हिसाबले अलिक बाहुल्यता तामाङ जाति अनि जनजातिकै बाहुल्यता पनि देखिन्छ। त्यसप्रति सुनापति गाउँपालिकाले यहाँको लोकल रक्सीको कुरा ल्याउनुभयो होइन, लोकल चाहिँ मकैबाट उत्पादन भएका कोदोबाट उत्पादन भएका कुराहरू ब्रान्डको रूपमा त्यहाँ लगेर प्रचार प्रसारको रूपमा पनि राखिने भयो र यस्तो उत्पादन हुन्छ भन्ने ढङ्गले राख्नुभयो। यसको ब्रान्डको विषयमा केही सोच्नुभयो? जस्तै यही उत्पादन भएका चिजहरूलाई हामीले ब्रान्ड बनाउन सक्यौँ भने धेरै यहाँका स्थानीय स्तरमा रहेका कृषकहरूको जीविकोपार्जनका आधारहरू बन्न सक्ने यसको बारेमा केही सोच बन्यो हाम्रो सुनापति गाउँपालिका?
2: हामीले एउटा खालको कार्यविधि बनाएको छ त्यो लोकल रक्सीलाई ब्रान्ड बनाउने भनेर कार्यविधि बनाएर हामी लेबल लगाएर चाहिँ अगाडि बढ्ने भनेर हामी अरू धेरै पालिकाहरूले लोकल रक्सी पारेर चाहिँ आफ्नै खालको स्टिकर टाँसेर चाहिँ बेचबिखन पनि गरेका छ तर आधिकारिक रूपमा चाहिँ एउटा नेपाल सरकारले चाहिँ हामीले एउटा अधिकार दिएको छैन होइन त्यो नभएको नै अलिकति त्यो त छँदैछ तर भए पनि हामी सुनपति गाउँपालिकाले पनि अबको दिनहरूमा चाहिँ यस्तो होइन है अब विदेशी रक्सीहरू जति नै स्वदेशी रक्सी विदेशी रक्सी लेबल लगाएको रक्सीहरूको तुलनामा हामीले एउटा खालको जुन खालको एउटा छ्याङ बनाउँदाखेरि पहिला त त्यो रक्सी पार्ने भन्दा अगाडि भन्छ नि त्यसलाई एउटा कुरो के गर्छ भने मर्जा भन्छ होइन तामाङ भाषाबाट ब्रामा भन्छ त्यो चाहिँ एउटा कुरो के छ भने पहिला चाहिँ के गर्थ्यो भने यो गाउँघरमै यस्तो आजकल भदौको बेलामा हुन्छ फुल फुलिन्छ कोही पात ठुल्ठुलो हुन्छ त्यो चाहिँ जरीबुटी हो कि त्यो जरीबुटीको चाहिँ त्यो मर्चा बनाउँथ्यो त्यो मर्चाको छ्याङले चाहिँ पहिलाको बुढाबाकाहरू 100 वर्ष बाँच्थ्यो तर धेरै खान्थ्यो है त्यसले गर्दाखेरि चाहिँ तपाईँको त्यो त औषधि हो नि त अर्ग्यानिक औषधि र त्यसको ठाउँमा चाहिँ अहिले चाहिँ के छ भने तपाईँको केमिकलहरू मिसाएर चाहिँ भिन्न हिसाब किताबले गरेर एउटा स्टगर ट्रान्सदैमा विदेशी रक्सी भन्दैमा तपाईँको केमिकल नभएको रक्सी कुनै पनि हुँदैन त्यसले गर्दाखेरि सुनपति गाउँपालिकाको चाहिँ भविष्यमा चाहिँ यसलाई चाहिँ आफ्नै गाउँमा उत्पादन गर्ने कुन लेभलको बनाउने सेतो मकैको फालफुलको अथवा चाहिँ तपाईँ कोदोको होइन त्यो खालको रक्सी बनाउने र त्यस पछाडि बाहिरी रक्सीहरू अब त्यहाँ भित्रिउन नदिने भोलिको कुराहरू र अहिले तुरन्तै हामीले कन्सेप्ट बनाएको छ तर भोलिको कुराहरू र अर्को कुरो के छ भने अहिले हामी पहिलो गाँसमै रोग भित्रिउने कामहरू गर्छ पहिलो गाँसमै के हुन्छ भने चिल्लो एउटा भुटुन तरकारीमा एउटा चाहिँ हाल्छ त्यो तेलमा नै तपाईँको शुद्ध छैन है छैन छैन अब तपाईँ यति थाहा हुन्छ कि हामी एक पाथी तोरी किन्दाखेरि अहिले 500 रुपियाँ भन्यो त्यसको तेल पेल्दाखेरि 1 लिटर आउँछ भनिसकेपछि अनि त्यो विज्ञापन गरेर 10 ठाउँ नाफा खाएर त्यो चाहिँ तपाईँको तिरेर चाहिँ त्यो 200 तपाईँको 150 त्यो ओरिजिनल तेल खाएको छ त हामीले सम्भावना नै छैन त्यसैले गर्दाखेरि पहिलो त हामी पहिलो गाँसमै नै चाहिँ तपाईँको चिल्लो प्रथा त त्यो भुटन नहालिकन हुँदैन रोटी पोले पनि त्यही चाहिन्छ तरकारी पकाए पनि त्यही चाहिन्छ त्यसमै तपाईँको चाहिँ पहिलो गाँसमै चाहिँ हामीले रोग भित्रिने कामहरू गरेका छ त्यो सँगसँगै धेरै कुराहरू छ चेतनाको कमजोरी सहर ठाउँमा चाहिँ पहिल्यै नै खाइसकेर जीवन बिग्रिसकेर थाहा भएर चेतना उठ्यो अब गाउँघरको अज्ञानी त्यो सिस्नो खानुपर्छ ढिँडो खानुपर्नेछ अलिकति कसरत गर्नुपर्नेछ पसिना बगाउनु पर्नेछ भन्नेतिर गयो भने फेरि हाम्रो यहाँ चाहिँ चेतनाको कामले के छ भने म त मोटाउनु पर्छ म त मेरो पसिना नगए हुन्थ्यो फेरि पसिने गयो नि मेरो भन्ने कुरा होइन अनि अलिकति के छ भने राम्रो राम्रो खानु पाए हुन्थ्यो होइन अलिकति कसरत गर्नु नपाए हुन्थ्यो होइन त्यस्तो हो अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको स्टेप स्टेपमा तपाईँको चाहिँ रोग भित्रिने काम हो अनि नेपाल सरकारले पहिलो कुरो त रोग लागिसकेपछि त्यसलाई उपचार गरेर त्यसलाई अनुदान दिने भन्दा फेसिलिटी दिने भन्दा पहिल्यै चाहिँ रोग नलाग्नको लागि विधि गरे भए अझ त्यो राम्रो हुन्थ्यो त्यसैले गर्दाखेरि चाहिँ हामी सुनापती गाउँपालिकाले चाहिँ सोचेको कुराहरू सकेसम्म यो ड्युको कुराहरू ड्यू हामी सुनापति गाउँपालिकाले त्यो चाहिँ एउटा लक्ष्य राखेको छ यो चाहिँ ड्यू चाहिँ बेच्नु नदिने यो बेच्नु नदिने दालमोट बिस्कुट चौजोहरू यो चिजहरू बेच्नु नदिने त्यसको विकल्प हामीले तयार गरेर मात्रै यो बन्देज गर्ने सबैले बुझ्दैन अहिले हामी के खाने त भन्ने कुरा हुन्छ त्यसले गर्दा मही खानुहोस् जुस खानुहोस् होइन यसको विकल्प यो भन्नु खालको चाहिँ हामीले विकल्प खोजिसकेपछि त्यो पनि हामीले बन्द गर्नुपर्छ
3: एउटा विकल्पको रूपमा नि हजुर त्यो डेरी सञ्चालन गर्न सक्ने स्थिति बन्यो भने यहाँ उत्पादन भएका दुधहरू कलेक्सन गरेर यही मही उत्पादन गर्न सकिने एउटा विकल्प त्यो पनि हुनसक्छ
2: त्यसमा तपाईँको सुनापती गाउँपालिका जबतिर म चाहिँ पालिका अध्यक्ष बने त्यसदेखि नै यो सुनापतिको साँझै यो चाहिँ पालिकाको सदरमुकाम हो सदरमुकाममा चाहिँ दुध डेरी एउटा चाहिन्छ भनेर हामीले धेरै कोसिस गरे यो 3 वर्ष अगाडि दुधको डेरीको चाहिँ सामग्रीहरू यहाँ चाहिँ तपाईँको 12-13 लाखको चाहिँ किनेर वितरण पनि गरे तर चालोमा आउन सकेन त्यो कारण चाहिँ किनभने एउटा खालको चाहिँ अहिले गाई भैँसी पाल्ने मान्छेहरू कमी भइसकेपछि हामीले के गर्यौँ भने एउटा डेरी चाहिँ सञ्चालनमा हामीले अनुदान दिने अर्कोतिर डेरी मात्रै भएर त्यसलाई चाहिँ तपाईँको दुध महीहरू तपाईँको उत्पादन गर्नको लागि त भैँसी गाई नै चाह्यो त्यसले गर्दाखेरि गाई भैँसीले पनि हामी थाला सुधार भनेर चाहिँ तपाईँको 1 लाख पर्ने भैँसीलाई चाहिँ 50,000 चाहिँ अनुदान तर त्यो उत्पादन भएको दुध दही चाहिँ तपाईँ दुध चाहिँ तपाईँको डेरीमा दिनुपर्छ है डेरीको रेटमा होइन उहाँहरूलाई चलेको रेटमा नेपाल सरकारले तोकेको रेटमा भनेर चाहिँ तपाईँको बेथानमा हामीले 2 वर्ष उत्पादनको आधारमा कति वर्षभित्रमा कति लिटर दुध बेच्यो त त्यो लिटरको हिसाबले हामीले अनुदान पनि दियो अनि थाला सुधार लो भैँसी पाल्नेलाई थाला सुधार भनेर पनि 8-10 लाख पैसा पनि अनुदान दिने गरे र त्यहाँ यसपालि बेहान 4 यसलाई भयो अनि फेरि यहाँले चाहिँ तपाईँको सुनापतिको यो सादी डाँडा पनि सुरु गरेका छ यहाँ डेरी छ तर दुध उत्पादन छैन तर यसपालि चाहिँ थाला सुधार र दुधको आधारमा एउटा चाहिँ अनुदान दिने भनेर फेरि त्यो एरियालाई उठाउने भनेर हामीले चाहिँ अनुदान छुटाएको छ बजेट छुटाएको र त्यो सँगसँगै सुनापति गाउँपालिकाले कृषिको भवन बनाएको छ पशुको भवन बनाएको छ भवन मात्रै बनेर हुँदैन यो सुनापति गाउँपालिकामा कृषि तथा कृषक एम्बुलेन्स हामी यो तत्काल किन्दैछौ कृषि तथा कृषक एम्बुलेन्स त्यसले एउटा 1 नम्बर क्षेत्रमा गुन्सीबाट तरकारी उत्पादन भएछ भने फर्सी या इस्कुस अथवा हरेक कुराहरू त्यहाँको हरेक कुराहरू फालफुलहरू उत्पादन छ भने काठमाडौँ चाहिँ बजारसम्म पुर्याइदिने बजारबाट त्यो कृषकहरूले फेरि चाहेको सामग्रीहरू पनि त्यसमा ल्याउन सक्ने भयो र त्यहाँ लानु सकेन भने फेरि यहाँ चाहिँ डिफ्री हामी चार पाँचवटा किन्ने अनि डिफ्रिजमा चाहिँ तपाईँको टी पुऱ्याएर चाहिँ काठमाडौँ लाने. त्यो नभएको खण्डमा चाहिँ अहिले गुन्सीबाट यहाँ पालिकामा आउनु पर्यो भने एउटा पठाउमा चाहिँ 1500 लिन्छ. एउटा उपभोक्ता काम गर्यो भने त्यो पाँचचोटि आउनु पर्छ भने तपाईँले त्यसले 7500 त तपाईँको त्यो पठाउलाई मात्रै तिर्नु पर्यो. त्यसले गर्दाखेरि त्यो नहोस् भनेर त्यो कृषक एम्बुलेन्स भनेर चाहिँ फेरि हामी पालै गरेर आलो पालो गरेर सबै वडाको लागि चाहिँ तपाईँ एक दिन दुई दिन चाहिँ तपाईँको त्यहाँको नागरिकहरूलाई पालिकामा ल्याउने पालिकाबाट त्यहाँसम्म पुर्याउने काम पनि गर्ने भनेर हामी लागेको छ.
3: एकदमै राम्रो कुरा. यो बजार नपाएको कारणले गर्दा नै समस्यामा रहेका छन्. यो एकदमै राम्रो कन्सेप्ट यहाँहरूले ल्याउनु भएको छ. यो सुखद साथ कार्यान्वयन जाओस् हाम्रो पनि शुभेच्छा छ. हजुर, अब यो यहाँले अहिले बन्दै गरेको मन्दिर शिवको मन्दिर असाध्यै भयानक ठुलो जस्तो देखियो, टाढैबाट पनि देखिँदो रहेछ, हामी बाटोमा आउँदा पनि देख्यौँ हामी. यो यसको लगानी कति जति लाग्यो, कहाँ कहाँबाट यसको आर्थिक सङ्कलन गरियो, पालिकाले अन्य दातु निकायहरू के कस्ता रहे, भक्तजनहरूबाट उठेका भेटीघाटी पनि कलेक्सन गरिएको थियो कि के थियो?
2: छैन, अहिले चाहिँ हामीले पाँचैवटाको बाहुनहरूलाई एउटा समिति बनाउनु तपाईँहरूले भनेको छ. एउटा चाहिँ पूजा आजा गर्ने बाहुनको विधिबाट कुन बेलामा शिवको पूजा गर्ने, त्यहाँ चाहिँ महादेवको पूजा गर्ने मेला पनि लाग्छ, अनि त्यो बेलामा पनि तपाईँको पूजा आजा गर्ने. त्यसपछि अलिकति साँच्चीकै बाहुन भइसकेपछि, साँच्चीकै मन्दिरमा गइसकेपछि, साँच्चीकै भगवानै बसेको ठाउँ देखिसकेपछि मान्छेले भेटी चढाउने हो होइन. अनि त्यो अनि त्यस पछाडि तपाईँको आर्थिक सङ्कलन भएर त्यसलाई एउटा पर्यटकीय रूपमा विकास गर्ने हो. त्यसले गर्दाखेरि हामीले एउटा के अरे समिति बनाउनु पर्छ पनि भनेको छ. र अर्को कुरो के छ भने हामीले शिवको मन्दिर चाहिँ त्यो मूर्ति चाहिँ हामी सुनपति गाउँपालिकाकै बजेटबाट बन्यौँ. त्यसमा एउटा कुरा के भने हामीले पालिकाबाट 40 लाख छुटाएको थियो, अनि त्यस पछाडि अन्य पहिला के गरेर चाहिँ त्यस्तै 60-70 लाख जति गयो होला.
3: त्यो चाहिँ अहिले बन्दै गरेको शिव मन्दिर, पहिला त्यहाँ शिव जात्रा मेला लाग्ने गर्थ्यो, शिवको नै पहिलादेखि नै मान्ने ठाउँ थियो त्यो?
2: होइन होइन, त्यहाँ चाहिँ त्यसको इतिहास तपाईँको के छ भने त्यहाँ चाहिँ गुफा छ सुनपतिमा. यो यसको विषयमा हिजो विज्ञहरू बसेर चाहिँ एउटा मिटिङ छलफल पनि गरे हिजो मात्रै. पुरानो लामा गान्बाहरू, पुरानो झाँक्रीहरू, राजनीतिक दलगहरू अनि विभिन्न जाति सबैले चाहिँ ल्याएर चाहिँ यसको चाहिँ नामकरण सुनपति कसरी भयो त भन्ने कुरा प्रश्न चाहिँ उठिआएको छ. त्यो प्रश्नलाई त एउटा कुरो के छ भने यथार्थ जवाब त दिनु पर्यो नि त. त्यसले गर्दाखेरि चाहिँ हिजो मात्रै मिटिङ थियो, हाम्रो छलफल थियो, त्यसले एउटा सत्य तथ्य खोतलास भनेर एउटा समिति बनाएको छ. त्यसले तुरुन्तैमै एउटा हामी एउटा त्यहाँ चाहिँ एउटा कुरो के छ भने पहिला चाहिँ महादेवको थान नबनाएको एउटा खालको ढुङ्गाहरू पूजा गर्दोरहेछ महादेव पूजा भनेर, अनि त्यसको मुनि चाहिँ गुफा, महादेवको गुफा भन्दा गुफा भन्ने गुफा चाहिँ के रहेछ भनेदेखि त उहिले जुगमा चाहिँ त्यहाँ फेरि मलाई भोलि चाहिँ यो चाहिँ मेरो चाहिँ बिहे भोज छ, मलाई भाँडो चाहिँ खरगुडो यो चाहिँ भाँडोकुँडाहरू चाहियो, गाग्री चाहियो भनिसकेपछि धुप पालेर त्यो भनिसकेपछि अनि त्यो यति थान भनिसकेपछि झिकेर दिन्थ्यो अरे.
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ. यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो. तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ. तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ. हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ. हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ.
1: हस्त, आजका लागि कार्यक्रमको समय सकियो. धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई. रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ. आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु. नमस्कार, शुभ सन्ध्या.

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
2: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा सहभागी अतिथिहरूले राख्नु भएको मन्तव्यहरूलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
3: यो कार्यक्रममा आफ्नो छोटो कमेन्ट राखिदिनु हुन नगरपाल सञ्जालका अध्यक्ष प्रीति तामाङ गुडा महाशयले।
4: म प्रगतिशील रामेछाप नगरपाल सञ्जालको अध्यक्ष प्रीति तामाङ गुडा तर्फबाट नमस्कार। विशेष त हामीले बालबालिकालाई हेर्ने दृष्टिकोणमा के छ भनेदेखि हामीले बालबालिकालाई एउटा लाभग्राहीका रूपमा मात्र हेर्छौँ, तर हामीले हाम्रो नजर कस्तो बनाउनुपर्छ भने बालबालिका एउटा समृद्ध नगर, समृद्ध स्थानीय तह, जिल्ला र देश बनाउनका लागि एउटा लाभग्राही मात्र नभएर उनीहरू सक्रिय सहभागी भएर एउटा देश निर्माणको भूमिका खेल्ने भविष्यका कर्णधार हुन् र उहाँहरूमा गरेको लगानी हाम्रो कहिले पनि खर्च हुँदैन, कहिले पनि लगानी हुँदैन। यो भनेको हाम्रो भविष्यको प्रतिफल निस्कनका लागि गरिएको स्थानीय तहबाट गरिएको लगानी हो भन्ने बुझ्नुपर्छ। त्यसै गरी हाम्रो रामेछाप नगरपालिकाले पनि विभिन्न आर्थिक वर्षहरूमा लगायत विभिन्न कार्यक्रमहरूमा र समितिर बालबालिकाहरूलाई योजना निर्माण गरेर र बालबालिकाको क्षेत्रमा अमूल्य योगदान पुर्याउनका लागि उहाँहरूले विभिन्न कार्यक्रमका लागि योजना तथा बजेट छुट्याइदिनु भएर बाल संरक्षणमा वृद्धि गराइदिनु भएको छ लगायत बालबालिकाका 5 क्षेत्रमा अमूल्य योगदान दिन र बालबालिकाका भविष्यलाई सुनिश्चित गर्न, बाल अधिकार र बालबालिकाको कर्तव्य पूरा गराउनका लागि यस रामेछाप नगरपालिकाले अहिलेसम्म अमूल्य योगदान गर्नुभएको छ। त्यसै गरी हामीले नगरपाल सञ्जाल र ओडा तथा विभिन्न बाल सञ्जाल र बाल समूहहरूबाट विविध कार्यक्रमहरू गर्दै आइरहेका छौँ। त्यो कार्यक्रमहरू गरिदिनु हुँदा हामीलाई विभिन्न समस्या तथा चुनौतीहरू पनि आए। त्यो चुनौतीहरूमा हाम्रो रामेछाप नगरपालिका लगायत हाम्रो स्थानीय तह, ओडा कार्यालयहरू र अन्य कार्यालयहरूले पनि सहयोग गर्नुभएको छ। त्यो सहयोगप्रति म आभारी पनि छु। तर यहाँ बायोमेट्री स्थानीय शासनयुक्त नगर घोषणा भएको साथ हामीले जुन घोषणा गर्यौँ त्यसलाई हामीले एउटा उपलब्धि सम्झ्यौँ र उपलब्धिको सम्झिए पश्चात हामीले यो उपलब्धिलाई हामीले भविष्यसम्म कायम गर्न, दिगो बनाउनका लागि अब हामीले कस्तो नीति तथा कार्यक्रम बनाउनुपर्छ, हामीले हाम्रो नगरपालिकालाई घोषणाको चरणसम्म त पुर्यायौँ तर अब यो घोषणा पछि हुने दिगोपनको चरणलाई चाहिँ कतै बिर्सिएका हो कि र दिगोपनको लागि अब आवश्यक नीति तथा कार्यक्रम जसरी हामीले बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि बनाएका थियौँ, कार्यक्रमहरू योजना बनाएका थियौँ, यति अवधिसम्म चाहिँ हामीले यो नगरपालिकालाई घोषणा गर्दैछौँ भनेर हामी सबैजना सरकारवाला निकायहरू लागि गरेका थियौँ। त्यसै गरी हामीले अब यो दिगोपना कार्यक्रममा पनि यसै गरी सबै निकायहरूले चाहिँ जसरी घोषणा गर्यो अब यो रामेछाप नगरपालिकामा बालमैत्री स्थानीय शासन चाहिँ बालबालिकाको लागि मात्र होइन समग्र देश विकास र नगर विकासको लागि हो भन्ने धारणा लिएर चाहिँ सबैजनाले आफ्नो स्थानबाट चाहिँ दिगोपनाको कार्यक्रमहरू सञ्चालन गर्नका लागि हजुरहरूले अमूल्य सल्लाह सुझाव, योजना, नीति तथा कार्यक्रम बनाइदिनु भयो भने हाम्रो यो नगरपालिकामा बालमैत्री स्थानीय शासन सुनिश्चित हुन सक्यो। अबको यस आर्थिक वर्षमा यस रामेछाप नगरपालिकाबाट बालमैत्री स्थानीय शासनयुक्त घोषणा भए पश्चात अब यो बालमित्री स्थानीय शासन दिगोपनाका लागि विभिन्न कार्यक्रमहरू धेरैभन्दा धेरै कार्यक्रमहरू दिगोपनामा गरेर र बाल सहभागितालाई पनि सँगसँगै वृद्धि गराउँदै लगेर हामीले हाम्रो रामेछाप नगरपालिकाको बालबालिकाहरूलाई सक्रिय बनाउने र राष्ट्रमा नै नगरका बालबालिकाहरूलाई चिनाउने खालको कार्यक्रमहरू गर्दै जानुपर्छ भन्ने मेरो धारणा रहेको छ र आगामी दिनमा पनि रामेछाप नगरपालिका लगायत विविध यससँग सम्बन्धित सम्पूर्ण कार्यालयहरूको ध्यान आकर्षण गराउनुहुन्छ भन्ने आशा गर्छु र हाम्रो नगरपालिकाले हरेक कुरामा बालबालिकाहरूको नियमित सहभागिता सुनिश्चित गर्दै बाल समुदायलाई थप सक्रिय र व्यवस्थित बनाउनु पर्ने देखिन्छ। जुन बालमित्री स्थानीय शासनको अघिल्लो चरणमा हाम्रो बालबालिकाहरूको सहभागिता थियो त्यो चाहिँ घोषणापछि अलिक खस्किँदै गएको हो कि जस्तो लागिरहेको छ। उनीहरूलाई सक्रिय सहभागिता बनाउनको लागि चाहिँ हामीले आफ्नो स्थानबाट कस्तो भूमिका खेल्नुपर्छ कि त उनीहरूको लागि हामीले पर्याप्त मात्रामा बजे नछुट्याएर उनीहरूको बाल समूहप्रति प्रतिष्ठा जानेको हो कि उनीहरूलाई बाल समूहमा सक्रिय हुन मन नलागेको हो कि त्यो भावना बुझेर हामीले आफ्नो कार्यक्रम र नीतिहरू चाहिँ छुट्याइदिनुपर्छ। बालबालिकाका लागि छुट्याएको बजेट प्रभावकारी कार्यान्वयन गरी शिक्षा स्वास्थ्य खेलकुद प्रतिभा विकास तथा सृजनात्मक कार्यलाई पनि हामीले प्राथमिकतामा राख्नुपर्छ। त्यसै गरी हाम्रो नगरपालिकामा विद्यालय बाहिर रहेका बालबालिका विपदमा रहेका बालबालिका विपन्न तथा जोखिममा रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई शिक्षा र संरक्षणमा कसरी राख्ने सबै बालबालिका र हामीले यस्ता बालबालिकाहरूलाई खुलेर समेट सकेका छैनौँ ती लुकेर बसेका बालबालिकालाई पनि हामीले शिक्षाको प्रणालीमा कसरी ल्याउन सक्नुपर्छ भनेर नगरपालिकाले यसप्रति पनि ध्यान आकर्षण गराउन जरुरी छ। त्यसै गरी बालमित्री स्थानीय शासन विमोचनालाई पनि जोड दिँदै र बाल सहभागितालाई वृद्धि गराउँदै अर्थात् बाल सहभागिता हामीले विभिन्न कार्यक्रम र बैठकमा सहभागिता गराउँछौँ तर पनि त्यो सहभागितालाई एउटा एक बालक र एक बालिकाको सहभागिता भनेर मात्र हाजिरी गराउनका लागि गराएको गर्छु र बालबालिकाले बोलेपछि सुन्ने मात्र र त्यो सुनेर व्यवहारमा उतार्ने काम चाहिँ अलिक कमै भएको पाइन्छ। बालबालिकाले बोलिएको बोली विचार र धारणालाई सुन्ने मात्र होइन त्यसलाई नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्छ। त्यसै गरी अन्त्यमा म के भन्न चाहन्छु भने बालमित्री नगर घोषणा उपलब्धिको अन्त्य होइन निरन्तर सुधारको सुरुवात हो। त्यसैले अबको प्राथमिकता घोषणा सिकाउने भन्दा पनि अब यो नगरपालिकाले चाहिँ बालमित्री स्थानीय शासन व्यवहारमा नै बालमित्री अनुभूति कसरी गर्न सक्छन् भन्ने वातावरणको निर्माण गर्नु हो। त्यसैले नगर बाल सञ्चालन आफ्ना गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग सहकारी र अवसर प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू सम्पूर्ण कल्याण कार्यालयहरू र विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बालमित्री स्थानीय शासनमा सहयोग र सहकारी गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै र रामेछाप नगरपालिकाबाट अझै पनि यो वर्ष विविध कार्यक्रमहरूद्वारा हामी बालबालिकाको क्षेत्रमा अमूल्य योगदान पाउने आशा तथा अपेक्षा राख्दै आजको मेरो यो छोटो मन्तव्य यही सुन्न चाहन्छु। धन्यवाद, नमस्कार।
5: धन्यवाद नगर बाल सञ्चालन रामेछापका अध्यक्ष सत्यप्रति तामाङज्यू। यसपछि छोटो र अमूल्य सल्लाह सुझावको लागि आफ्ना केही अभिव्यक्तिहरू राखिदिनुहुन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सत्य नवराज पतिज्यूलाई सादर आमन्त्रण गर्दछु।
6: अघि प्रस्तुतिको क्रममा नारायण सरले अलि निराश भयो अलि लामो भयो भन्दै हुनुहुन्थ्यो तर मलाई चाहिँ मजा लाग्यो कार्यक्रम सुनिरहँदाखेरि यो कथा कविता गर्ने मन छैन विकासको कुरा सैद्धान्तिक विषयमा छलफल गर्दा सैद्धान्तिक विषयहरू अलि निराशै हुन्छ र यही निराशाभित्रबाट हामीले आशा पलाउने कामको लागि हामी बसेका छौँ। म यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु नगरपालिकालाई। नयाँ कामको सुरुवात गर्नुभएको छ यहाँ चाहिँ गर्यो भने हुने रहेछ भन्ने एउटा नयाँ पाठ सबै स्थानीय तहलाई दिएको छ आजको कार्यक्रमले भन्ने मलाई लाग्छ। हामीले समीक्षा भन्ने बित्तिकै सीमित मान्छेहरू बस्ने र केही छलफल गर्ने र केही कुराहरू सुन्ने समग्र समीक्षा गर्ने गर्थ्यौँ तर आजको यो छलफलमा यो समीक्षामा चाहिँ वडा तहदेखि कति काम गऱ्यौँ हाम्रा हामीले गरेका उपलब्धि के भए समस्या के छन् चुनौती के हुन् भन्नेसम्मको छलफल आएको छ। यो सिङ्गो स्थानीय तहको लागि एउटा नयाँ उपलब्धि हो भन्ने मलाई लाग्छ। यसमा म अझ यहाँलाई विनम्रतापूर्वक के अनुरोध गर्छु भने राम्रो काम गर्नको लागि धेरै कानुनले पनि छेक्दैन। व्यावहारिक अभ्यास गर्दै जाँदा हामीले गरेका राम्रा अभ्यासबाटै राम्रा कानुनहरू बन्ने हुन्। अब यो अन्तर्क्रिया यो खालको छलफलमा हामीले उडा स्तरका राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि अझ सहभागी गराउन सक्यौँ भने अझ थप नयाँ कुराहरू उहाँहरूका कमेन्टहरू लिने कुरा उहाँहरूले सुन्ने कुरालाई पनि यसले हाम्रो विकासको अभियानलाई थप प्रभावकारी बनाउन यसले सपोर्ट गर्छ भन्ने मलाई लाग्छ। किनभने हाम्रो विकासका सबैभन्दा बढी साझेदार र भोलिन्टियर लाग्ने कोही हुन् भने ती राजनीतिक दलकै प्रतिनिधिहरू हुन्। उहाँहरूको सहभागिता अझ महत्वपूर्ण हुन्छ। उहाँहरूलाई सँगै राखेर हामीले छलफल प्रक्रिया गर्यौँ भने यसले अझ महत्वपूर्ण परिणाम दिन्छ भन्ने मलाई लाग्छ। अघि हामीले जति छलफल गर्यौँ सबैभन्दा मलाई चाहिँ के लाग्छ भने हामी यहाँ सहभागी विकासका कुरा गर्दाखेरि अथवा हाम्रो कार्य प्रगतिको फर्माटका कुरा गर्दाखेरि तपाईँ हामी कोही दोषी होइनौँ। हाम्रो विकासको मापदण्ड नै दोषी छ, हाम्रो फर्माटको मापदण्ड नै अवहेलित छ। त्यसले गर्दाखेरि हामीले चाहेका कुराहरू हाम्रो फर्माटमा आउन सकिराखेका छैनन्। त्यसलाई अझ व्यवस्थित बनाउनको लागि नगरपालिकाले आफ्नै खालको फर्माट विकसित गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। एउटा पत्रकारको हिसाबले आजको यो कार्यक्रममा बस्ने पत्रकारहरूलाई खासै समाचार भनेको छैन, सबैका सम्पन्न भयो भन्ने बाहेक समाचार भएको छैन। त्यही पनि स्थानीय मिडियालाई समृद्धि हुन्छ, राष्ट्रिय मिडियालाई त यो समाचारै होइन। राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरूको आजको दिन यही फलफलमा सहभागी भएर मात्रै विद्यार्थी हामीले चाहेको चाहिँ के हो भने यहाँहरूले काम गर्नु हो, यति बजेट आयो, यति खर्च भयो, भयो चाहिँ के छ, भयो के भन्ने कुरा नागरिकलाई सबैभन्दा बढी महत्त्वको विषय चाहिँ त्यो हो। तपाईँलाई कति बजेट आयो, कति खर्च गर्नुको उपलब्धि के गर्नुको बजेटमा, त्यसमा आम नागरिकलाई त्यति ठुलो दासो हुँदैन। आम नागरिकले चाहिँ रिजल्ट भन्ने हो, परिणाम चाहिँ के आयो भन्ने कुरा हाम्रो फर्माटमै छैन। त्यसैले यो फर्माटलाई पनि हामीले अलिकति परिष्कृत गर्नुपर्छ भन्ने म यहाँलाई विनम्रतापूर्वक अनुरोध गर्छु। एउटा चाहिँ अर्को चाहिँ हामीले यो समीक्षा गर्दाखेरि हामीले एक वर्षको समीक्षा त गऱ्यौँ, हामीले यो स्थानीय तहको यो जनप्रतिनिधि आइसकेपछिको चार वर्ष चाहिँ हामीले के गऱ्यौँ त हामीले गर्दै गऱ्यौँ। कृषिमा हामीले यति गऱ्यौँ भने पश्चिममा यति गऱ्यौँ, यो वर्ष भन्यो अघिल्लो वर्ष गरेको इम्प्याक्ट चाहिँ के आयो त्यो समेत हाम्रा समीक्षामा आयो भने त्यसले चाहिँ काम गर्नलाई पनि थप प्रेरणा दिन्छ र सक्सेस स्टोरी लेख्नेहरूको लागि पनि त्यसले महत्त्वपूर्ण काम गर्छ। त्यो कुरालाई पनि हाम्रो फर्माटमा काहीँ न काहीँ हटाउनुपर्छ कि सबैलाई ल्याउन नसकिएला, तर हामीले गरेका कामको सबैभन्दा उपलब्धिपूर्ण काम चाहिँ के देखियो र काम गर्दा गर्दै सबैभन्दा बिग्रिएको के देखियो भन्ने पनि खोजी गर्नुपर्छ। यी दुईवटा कुरा खोज्यो भने हामीलाई आगामी दिनमा सिकाइको लागि यसले सहयोग गर्छ भन्ने लाग्छ। यो तर्फ यहाँहरू लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु, किनभने नयाँ कामको सुरुवात यहाँले गर्नुभएको छ। अर्को नयाँ कामको सुरुवात गरौँ, काम गर्ने साथीहरूलाई अलिकति मेहनत चाहिँ गर्नुपर्छ। यहाँ हामीले मलाई चाहिँ यो दुई घन्टामा सकिएन भन्ने लागेको थियो, तर यो कार्यक्रम गर्दा गर्दै दिनै भित्र यो हामीले धेरै कुरा यो अक्षरमा लेखेर हुँदा पनि जमाना डिजिटल आयो नि त, केही केही प्रस्तुति यहाँले डिजिटल पनि गर्नुभयो। एउटा फोटोले एउटा भिडियोले धेरै कुरा लेख्छ, त्यो भए हुनाले यो भाषामा धेरै लेख्ने भन्दा पनि मलाई लाग्छ एउटा वडाको दुई मिनटदेखि तीन मिनटको हामीले यसो गऱ्यौँ यसको उपलब्धि यो आयो भने दुई मिनटको भिडियो देखाइदिनु भयो भने त्यो सारा नै देख्छ र त्यसले छुट्टै महत्त्व राख्छ। त्यसको लागि पनि अलिकति प्रयास गर्ने कि त्यसको लागि पनि म विनम्रतापूर्वक यहाँलाई अनुरोध गर्दछु। र अर्को चाहिँ मैले सुन्दा सुन्दै यो न्यायिक समितिको मेलमिलापत्रहरूको मुद्दा खर्च भनेर लेखिएको छ, त्यो चाहिँ सरकारी डकुमेन्टमा त्यस्तो नलेखौँ। मेलमिलाप समितिले मुद्दा हेर्ने विवाद हेर्ने हो र त्यसको सहजीकरण गर्ने हो, त्यो सच्याउनको लागि पनि म विनम्रतापूर्वक अनुरोध गर्दछु। बोल्ने अवसर दिनुभयो, सहभागी हुने अवसर दिनुभयो, धन्यवाद।
3: धेरै आभार प्रकट गर्दछु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सज्जय नवराज पथिकज्यू। अत्यन्त सटीक र ग्रहणीय अभिव्यक्ति सर्वत्र प्राप्त भएको छ हाम्रा लागि। भोलिका दिनमा सरले जे सुझाव दिनुभएको छ त्यसलाई चाहिँ ग्रहण गर्दै हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। म यिनै अब यस क्रममा आफ्ना संक्षिप्त अब हाम्रो यो सबै सभाको हाम्रो यो बसाइ सबैलाई मध्यनजर गर्दै अत्यन्त संक्षिप्त अभिव्यक्तिका लागि म नेपाली कम्युनिस्ट पार्टी रानीछाप नगर समितिको तर्फबाट सदस्य सरोज चतुर्वेदीलाई हार्दिक स्वागत गर्दछु।
7: आज यसो सरस्वती कार्यक्रम हेरिराख्दाखेरि 2074 सालमा म पनि विदेश नगरपालिका कार्यकारीका सदस्य थिएँ। कर्मचारी राख्ने विषयमा यो सहायक कम्प्युटर अपडेट राख्ने विषयमा धेरै लामो बहस र विवादहरू थिए, त्यसमा म पनि एउटा प्रमुख पात्र भएको हिसाबले गर्दाखेरि आज नौवटा वडामा चाहिँ सातजना चाहिँ ती व्यक्तिहरूले यहाँ प्रेजेन्टेसन गर्दा आज खुसी चाहिँ लागेन। वडा सचिवहरू आउने कतिखेर जाने टुङ्गो हुँदो रहेछ, यस्तो हेर्दा त त्यो बेला त न्याय गरिएछ भन्ने आज चाहिँ मलाई त्यो एउटा चाहिँ अनुभव भएको छ, यहाँलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। त्यो निर्णयले आज सार्थक पाएको छ। वास्तवमा स्थानीय रूपमा बसेका साथीहरूले यो हिम्मत राख्नुभयो, यहाँलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। अब अरू धेरै कुरा केही छैन, अब हामी लगभग यो समीक्षा गोष्ठीमा हामीले दिएका चाहिँ सुझावहरू अब लागू हुन्छ जस्तो लाग्दैन, किनभने बजेट विनियोजन भएर धेरै अगाडि बढिसकेका छ, होइन सबै पास भइसकेका छ। अब हामीले मात्र त्यसलाई कार्यान्वयन गर्नको लागि सुझाव दिने हो, कार्यान्वयन गर्नको लागि सुझाव केही छैन। तपाईँहरू कार्यान्वयन गरिराख्नु भएको छ, अझ राम्रोसँगले कार्यान्वयन गरिदिनु न म अनुरोध गर्दछु। अब हामीले देखेको के हो भने 50,000-60,000 योजनाहरू नछुट्याइदिनुहोस्, टुक्री योजना नछुट्याइदिनुहोस् भनेको, छुट्याइसकेका छ। छुट्याइसकेपछि त्यसलाई संशोधन गरेर धेरै संशोधन गर्न मिल्दैन, त्यसो त हामीले यो सुझाव दिने खालको कुराहरू मलाई लागेन। एउटा त्यो र आजको डाटा हेर्दाखेरि के देखिराखेको छु जस्तो मलाई लाग्छ भने हाम्रो राजस्थान नगरपालिकामा बसाइ सराईको जुन द्वार हेर्दाखेरि एकदम डरलाग्दो रूपमा प्रस्तुत भएको देखियो। हामी त्यसमा राजनीतिक दल लगायतका हाम्रो जनप्रतिनिधिहरू हामी कहाँ सुकेका छौँ, यसको जड चाहिँ खोज्न जरुरी छ जस्तो मलाई लाग्छ। हामी उद्योग कारखाना स्थापना गर्न सुक्यौँ कि, हामीले कृषि उत्पादनहरूलाई बजारी गर्न सुक्यौँ कि, हाम्रो उत्पादनहरूलाई हामीले बजारमा लानको लागि ग्यारेन्टी गर्नको लागि हामी सुक्यौँ कि, यो खालको चाहिँ एउटा खोज्नुपर्ने हामी राजनीतिक दल लगायत यहाँको जनप्रतिनिधिहरूले, यहाँको सरकार समाजहरूले, यहाँको बुद्धिजीवीहरूले त्योतिर चाहिँ खोज्नुपर्ने जस्तो मलाई लाग्यो। किनभने यसै गरी बसाइ सराईको दल बिस्तारै बढ्दै जाने हो भने त वास्तवमा हामीले चाहिँ यो खालको एउटा जुन समस्या छ त्यसलाई हामी समाधान गर्नतर्फ हामी राजनीतिक दल, यहाँको जनप्रतिनिधि, यहाँको बुद्धिजीवीहरू, यहाँको सम्पूर्ण कर्मचारीहरू लगायतका वडाका जनप्रतिनिधिहरू लाग्नु पर्यो जस्तो मलाई लाग्छ। अरू केही छैन, अब यो अगाडि बढ्दै जाओस्, यहाँ यसो हेर्दाखेरि पनि अब धेरै भाषण सुन्ने खालको कुरा छैन। त्यही पनि हामी पनि अन्तिमसम्म यहाँहरूको प्रेजेन्टेसनहरू प्रस्तुतिहरू यहाँहरूले जुन गर्नुभयो हामी सुन्दै गयौँ। नगरपालिकालाई म के अनुरोध गर्न चाहन्छु भने ओडाको चाहिँ अब विषयको शाखाको त मिल्दैन, ओडाको चाहिँ एउटै फर्मेटमा भइले हुन्थ्यो, होइन एउटा फर्मेट तयार गरेर तपाईँहरूले एउटाको स्वतन्त्र चाहिँ दिन पाएदेखि, जस्तै एउटाको एउटा वडाको एकातिर छ, अर्को वडाको अर्कोतिर छ, होइन त्यो मध्ये पनि एउटै तपाईँहरूले फर्मेट निर्माण गरेर यो है भनेर दिएको भए कमसेकम एउटै फर्मेटमा आउँदाखेरि सजिलो हुन्थ्यो। यहाँहरूले यो सुझाव दिँदै मेरो पार्टीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट मैले यही भन्न चाहेँ। त्यसो भने म पनि लिइरहन चाहन्छु, है मैले लागे अघिदेखि फेरि एउटा काममा आइरहेको छु हो नि त। हस् त धन्यवाद।
8: धन्यवाद नेपाली कम्युनिस्ट पार्टीका सङ्घ प्रतिनिधि स्वर्गीय सरोज कटुवालज्यूलाई। यसपछि संक्षिप्त अभिव्यक्तिका लागि म नेपाल कम्युनिस्ट पार्टी एमाले नगर समितिका सचिव स्वर्गीय माधव प्रसादजीलाई हार्दिक धन्यवाद गर्दछु।
9: धेरैको चाहिँ कर्मचारी मित्रहरूले धेरै मेहनत गरेर आफ्नो वडाको गतिविधिहरू, वडाले यो वर्षभरि गरेका गतिविधिहरूको विषयमा चाहिँ जानकारी दिनका निमित्त कुनै कसरत बाँकी नराखिकन कसैले धेरै मेहनत गरेर कसैले पहिलोचोटि पनि मेहनत गरेको जस्तो देखियो। यद्यपि यो प्रेजेन्टेसन स्लाइडका कुराहरू हेर्ने हो भने चाहिँ सबैको फरक फरक र प्रस्तुत गर्ने शैली बनाउने शैली पनि फरक फरक भएको हिसाबले यसलाई चाहिँ कमसेकम मिलाउन सक्छु अथवा एउटै फर्मेटमा ढाल्न सक्छु, सबैले एकै हिसाबले बुझ्न सक्ने बनाइयो भने अझ राम्रो हुनेछ जस्तो लाग्छ। अर्का धेरै कर्मचारी चाहिँ नहुँदा एउटै शाखामा एउटै व्यक्तिले चाहिँ गतिविधि गरिरहँदा पनि एकदम आर्थिक प्रगति अथवा भौतिक प्रगतिहरू पनि पूर्ण रूपमा पाइएको देख्छु। काहीँ केही त्यस्तो कर्मचारीहरूको अथवा चाहिँ कर्मचारी नभएको कारणले पनि केही यहाँ चाहिँ कामहरू गर्न ढिलासुस्ती भएको समस्या भएको जस्ता गतिविधिहरू पनि देखिएको छ। यद्यपि यहाँहरूले मेहनत गर्नुभएको छ, त्यो मेहनतलाई म मेरो व्यक्तिगत तर्फबाट मेरो पार्टीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो सरस्वती हेर्ने भने कृषिमा भगिनी सरले धेरै कुराहरू राख्नुभएको छ, कृषि शाखा यो आर्थिक विकास शाखा अन्तर्गत र चाहिँ त्यहाँ भएका कर्मचारीहरूको पनि एकदम कमी रहेको हुँदाहुँदै पनि धेरै कामहरू गर्न सफल हुनुभएको छ। यद्यपि यो सर्व सहमतिका लागि हाम्रो पालिकामा के खाली एउटा छन्, कुन कुन दरबारले खाली छन् भन्ने कुराहरू पनि सर्व सहमति दिन बेला बेलामा बरू चाहिँ त्यो सर्व सहमतिको चाहिँ पत्रहरू बनाएर सार्वजनिक गरेर आह्वान गरिरहने हो कि, त्यो हिसाबले पनि कर्मचारी पदपूर्ति केही न केही काहीँ न काहीँबाट पदपूर्ति हुन सक्छ कि भन्ने खालको जस्तो लेखिन्छ। अर्को अघिनत कृषि शाखातर्फ गयो, आर्थिक विकास शाखातर्फ गयो, त्यो लामो प्रेजेन्टेसन हेरिरहँदाखेरि हामीले धेरै नयाँ कार्यक्रमहरू पनि गरेका छौँ, भौतिक रहेको हुँदाहुँदै पनि धेरै कामहरू गर्न सफल हुनुभएको छ। यद्यपि यो सर्व सहमतिका लागि हाम्रो पालिकामा के खाली एउटा छन्, कुन कुन दरबारले खाली छन् भन्ने कुराहरू पनि सर्व सहमति दिन बेला बेलामा बरू चाहिँ त्यो सर्व सहमतिको

0: हामीले जुन चाहिँ कार्यक्रम गरिरहँदाखेरि हाम्रो नगर स्तरमा वडा स्तरमा कतिजना मान्छेहरूले कृषकहरूले अथवा यो कृषि पेसा आबद्ध गरिरहँदा कतिजनाले व्यवसाय खोले अथवा उद्यम सिर्जना गरे, उद्यम सिर्जनाबाट कतिजनाले रोजगार भए, यद्यपि हामीसँग अघि नै सरले भन्नुभयो जस्तै बेस डाटाबाट हामीले प्रत्येक किसानहरूको सूचीकरण गरेका छौँ, फर्महरूको चाहिँ अवलोकन गरेका छौँ, उहाँलाई सम्मान गरेका छौँ, सेवा पुर्याएका छौँ भन्नाले, तर कति उत्पादन हुने नगरपालिका भरि यो हाम्रो कस्तो यो हाम्रो डाटा किताब अथवा हाम्रो नगरको प्रोफाइलमा नि कति कुन कुन चिजहरू कति उत्पादन हुन्छ, कति बजारमा जान्छ, कति करोड अथवा कति लाखको बेचिन्छ भन्ने खालको आजसम्म हामीसँग डाटा रेकर्डहरू चाहिँ त्यति धेरै नगरपालिकामा छैन। यद्यपि यो चाहिँ तल कृषि ज्ञान केन्द्र अथवा चाहिँ प्रधानमन्त्री आधुनिकरणले आफ्नो हिसाबले एउटा राखेको छ, यद्यपि हाम्रो यो कृषि शाखाले पनि यसलाई चाहिँ अलिकति व्यवस्थित गर्न पायो भने अझ राम्रो हुन्थ्यो, रोजगारीका अवसरहरू यति सिर्जना गरेको छ। अनि अर्को कमसेकम हामीले प्रेजेन्टेसन आफ्नो शाखा प्रेजेन्टेसन बनाइरहँदाखेरि चाहिँ हामीले गरेका कार्यक्रमहरूबाट विकास निर्माणका कार्यक्रमहरू होस् अथवा चाहिँ सहुलियतका कार्यक्रमहरू होस् अथवा चाहिँ अन्य कार्यक्रमहरूबाट हाम्रा जनताले के फाइदा पाए त जनताले फाइदा पाइरहँदा उहाँहरूले चाहिँ नियमित रूपमा चाहिँ वार्षिक रूपमा राज्यलाई अथवा कृषि शाखाबाट हामीले आमदानी कति बटुल्न सक्यौँ त हामीले पालिकामा हेरे जुना सुन्तला कति बेचिन्छ, गेडागुडी लाखौँ करोडौँको हिसाब लेखा निकालिन्छ होइन, अझ बहिलेको अझ बुद्धित्त कुराहरू छ, कुर्बानीको कुराहरू छ, यस्ता चिजहरूबाट पनि हाम्रो पालिकाले चाहिँ कृषकहरूले आमदानी बटुलिरहेको छ लिइरहेको छ भन्ने खालको चाहिँ यो प्रेजेन्टेसनमा आयो भने अझ उत्कृष्ट राम्रो हुने थियो जस्तो लाग्छ मलाई। यसलाई पनि ध्यान दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो चाहिँ यसरी राष्ट्रको चाहिँ यो आर्थिक विकास राष्ट्र शाखातर्फ हेर्ने हो भने यो नदी जान्ने ढुङ्गा गिटी बालुवा उत्खनन आइए हामीले धेरै वडा वडाहरूमा आइए नदी हाम्रो सब लगभग हेर्ने प्राय सबै वडा नदीको किनारले छोपै भेटिन्छ। तल्लोपट्टि साइडमा हेर्दाखेरि एकदेखि नौवटै वडासम्म हेर्ने भने सबै वडाले नदी जान्छ। साउँतारमा नि हेर्ने भने व्यक्तिगत मान्छेहरूलेदेखि लिएर व्यक्तिगत जमिनबाट खोलाबाट नालाबाट निकासी ढुवानी गरेर बिक्री वितरण गरिरहेको छ। हिमङ्गानी हेर्ने भने व्यक्तिगत जमिनबाट खेतबाट निकालेर खोलाबाट निकासा गरिरहेछ। तर यो ढुङ्गा गिटी बालुवा जस्तो चिजबाट आर्थिक आमदानी जोडिएको खासै त्यति धेरै चित्त बुझ्दो खालको अथवा नगरपालिकालाई धेरै राष्ट्र आमदानी हुने हो तर चाहिँ यसलाई व्यवस्थापन गर्न सकेको छैन। अघि नै 3 नम्बरको वडाको प्रेजेन्टेसनमा नि यसलाई चाहिँ राम्रोसँग यसलाई व्यवस्थित गर्न सकेको छैन, बनाउन सकेको छैन, लिड उठाउन सकेको छैन भन्ने उहाँले चाहिँ आफ्नो उसमा राख्नुभएको छ प्रेजेन्टेसनमा। यसलाई चाहिँ अलिक चासोको साथ यसलाई गरियो भने चाहिँ नैजन्य ढुङ्गाकिटी बालुवाबाट चाहिँ केही न केही पालिकालाई आमदानी चाहिँ आशा राम्रै उठाउन सकिन्छ जस्तो लाग्छ। अघि नै हाम्रा अब वडा कार्यालयहरू धेरै जसो अहिले सरकारले हेर्ने भने 4 वटा वडा कार्यालयभन्दा बाहेक अरू चाहिँ घेराबार छैन, सुरक्षित छैन, बाटोमा हेर्दा ठिङ्ग यसो सडकमा एउटा ठुलो पक्की भवन जस्तै देखिनेछ। यद्यपि यसलाई आफ्नो कार्यालय आफ्नो चाहिँ नागरिकको सम्पत्तिको रूपमा व्यवस्थापन गर्न घेराबार अथवा संरक्षण सुरक्षा गर्नको निम्ति यसलाई चाहिँ अलिकति तराजुतर्खा सबैले आफ्नो वडा कार्यालयको घेराबार अथवा संरक्षण गर्ने सुरक्षित गर्नका लागि त लाग्नका निमित्त पनि म आग्रह गर्न चाहे। अनि यो सामाजिक विकास शाखा अन्तर्गत खेलकुदमा हामीसँग एउटा कवडहल छ, धेरै वर्ष भइसक्यो यो कवडहल व्यवस्थापन गर्न नसके, यसपालि चाहिँ एउटा राष्ट्रपति रणनीतिले कवडहलबाट उद्घाटन गर्न सक्ने यो यसलाई खेलकुद मैदान अलिक व्यवस्थापन गरेर त्यहीँ खेलाउन सक्यो भने धेरै कुराहरू जस्तो खर्च व्यवस्थापनमा हामीलाई धेरै सहज पर्छ र राम्रो पनि हुन्छ र व्यवस्थित पनि हुन्छ। त्यसलाई त्यो गर्नका निमित्त पनि म सम्पूर्ण जनप्रतिनिधि अथवा सम्बन्धित शाखाका सरहरूलाई हार्दिक अनुरोध गर्न चाहे। र अघि नै धेरै कुराहरू उठिसकेका छन्, यो पसाइ सराईको दर एकदम 35 घर परिवार पसाइ सराई सरेर गएको 11 घर परिवार पसाइ सराई गरेर यो रामसार नगरपालिकाभित्र भित्रेको अवस्था छ। यसलाई चाहिँ कमसेकम पसाइ सराई किन कारणले के कारणले हुँदो रहेछ भन्ने जसले जसको वडामा बढी बसे पसाइ सराईको प्रभाव देखिएको छ उहाँहरूले कमसेकम त्यसमा पनि अलिकति खुलाएर चाहिँ यो कारणले देखियो समस्या देखियो भन्ने खालको सर्फेस नभई उहाँहरूको व्यक्तिगत जीवनको रूपमा पनि यहाँबाट उखाल्दियो भने अझ राम्रो हुन्छ। अर्को पूर्वाधारतर्फ अलिकति निकै धेरै कम अन्तिम धेरै ठेगाहरू लागेको ठेगाहरू काम चाहिँ म्याथ भएको कारणले धेरै पर्सेन्ट भौतिक प्रगति नदेखिएको 40% भौतिक प्रगति देखिएको छ र 68% खर्च भएको देखिएको छ पूर्वाधारतर्फ। यता हेर्दा यसलाई पनि अलिकति कम यो दसैँ अगाडि नै ठेगा खोल्ने चिजहरू चाहिँ कमसेकम दसैँ अगाडि पहिलो चौमासिकभित्र ठेगा खोलेर गराउन सक्यो भने कमसेकम यी चाहिँ यी खालका विभिन्न समस्याहरू अथवा ती म्याथ अप गर्नुपर्ने अवस्था नहुन सक्छ। धेरै बहुवर्षीय होइन एक वर्षभित्र सम्पन्न गर्ने कामहरूमा यसलाई पनि हामीले यो शाखा मार्फत अलिकति ध्यान दिन सक्यो भने अझ धेरै राम्रो हुन्छ जस्तो लाग्छ। यिनै कुराहरू भन्दै सम्पूर्ण कर्मचारी मित्र राष्ट्र कर्मचारीज्यूहरूले जुन मिहिनेत गर्नुभएको छ उहाँहरूलाई फेरि पनि एकपटक धन्यवाद दिँदै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र बिदा हुन चाहन्छु। हस्त धन्यवाद।
1: धन्यवाद।

0: त्यसपछि स्वतन्त्र अभिव्यक्तिका लागि मध्यपाली काँग्रेस ग्रामीण खाद नगरकारी समितिका सभापति सदस्य कमल विश्वकाजीलाई स्वागत निमन्त्रणा गर्दछु।
1: वडा वडामा गर्नुपर्ने कार्यक्रम पनि एकै ठाउँमा ल्याएर चाहिँ यहीँ जेनबाट सर्ने गरेर गरेको हो कि भन्ने भान लाग्यो पर्यो मलाई चाहिँ, किनभने प्रत्येक वडाको यहाँ प्रस्तुति जुन आयो त्यो वार्षिक समीक्षा चाहिँ प्रत्येक वडाले आफ्नो आफ्नो वडा क्षेत्रमा गएर गर्नुपर्ने, अब यहाँ गरिसके फेरि वडा मात्रै गर्नु पर्दैन होला, त्यहाँका वडाका चाहिँ स्थानीय मान्छेहरूले चाहिँ सुन्नुपर्ने चाहिँ त्यति ऊ पनि पर्दैन होला जस्तो मलाई चाहिँ महसुस भयो। त्यसले पनि कार्यक्रम निकै लामो भयो, जसले चाहिँ आफ्नो वडाबाट कार्यक्रम बनाएर ल्याउनुभयो, स्लाइडहरू बनाउनुभयो, प्रस्तुति गर्नुभयो, सबैको आफ्नो आफ्नो कला प्रदर्शन गर्नुभयो, राम्रो लाग्यो। अब यो वार्षिक कार्यक्रम चाहिँ हामीले अगाडि पनि गरेका हौ, अगाडि पनि भनेका हौ, सुझाव दिएकै हौ, अब जनप्रतिनिधिलाई पनि सुझाव दिएका हौ, कर्मचारीलाई पनि सुझाव दिएका हौ, कति जनप्रतिनिधिहरूले चाहिँ आत्मसात गर्नुभयो, कति कर्मचारीले चाहिँ आत्मसात गरेर चाहिँ त्यसलाई करेक्सन गर्नु प्रयास गर्नुभयो, त्यो तपाईँहरूमै सीमित रहने कुरा हो। यसलाई चाहिँ हामीले चाहिँ यो टिका टिप्पणी गरेर छुट्टो मुखहरू राम्रो जस्तो लाग्दैन मलाई, र मैले त्यस विषयमा बोलेँ। अब करिब करिब जनप्रतिनिधिहरूको त अब समय समाप्त हुने बेला नै आइसक्यो, अब 5-7 महिना बाँकी छ, के चाहिँ अब दिएर सुझाव दिएर के गर्नु होला, र कर्मचारीहरूले अलिकति चाहिँ सजग हुनुपर्ने, अब कर्मचारीले हो, कर्मचारीले चाहिँ यो हाम्रा पूर्व वक्ता साथीहरूले दिनुभएको सुझावहरू कार्यान्वयन गरेर अझ यो नगरलाई चाहिँ बढी समृद्ध बनाउनेतर्फ चाहिँ उन्मुख हुनुहुन्छ, यहाँले त्यो प्रयत्न गर्नुहुन्छ भने आशा लिएको छु। र हाम्रो विभिन्न जस्तो प्रस्तुतिहरू चाहिँ विभिन्न संस्था के शाखागत प्रस्तुतिहरू भए, अब कृषिको क्षेत्रमा भन्ने कुरा छुट्टै धेरै कुराहरू छन्, हामीले अगाडि पनि भनेका हौँ, त्यसै गरी चाहिँ पूर्वाधारको क्षेत्र, त्यसै गरी जाने के अरे उसको चाहिँ स्वास्थ्यको क्षेत्रमा छ, शैक्षिक क्षेत्रमा छ, कति काम गर्न बाँकी छ, कति गर्नुपर्ने जति हामीले चाहिँ भनेर यहाँ चाहिँ सुनिएको चाहिँ योभन्दा अगाडि हामीले सुझाव राख्यौँ, त्यो सुझाव चाहिँ राम्रोसँग जाने कारण भएको चाहिँ लागेन। र यहाँको चाहिँ म विनम्र अनुरोध के गर्छु भने, विशेष गरेर हरेक क्षेत्रमा राजनीति कर्मी आफैमा परिपूर्ण हुँदैन, ऊ विज्ञ हुँदैन, सबै कुरो चाहिँ त्यसलाई विज्ञता बनाउने, के अरे राजनीति कर्मीलाई जनप्रतिनिधिहरूलाई विज्ञता बनाउने सम्पूर्ण हात कर्मचारीकै हुन्छ। कर्मचारीले चाहिँ यहाँनिर यो मिल्दैन, यो गर्न हुँदैन भनेर भन्नुभयो भनेदेखि जनप्रतिनिधि पनि ए नमिलेर चाहिँ कामले दिने रहेछ हत्किन्छ। अब यहाँ चाहिँ यो यसो गरेर चाहिँ मिल्छ है, के अरे मेयर साहब यसो गरेर मिल्छ है, एउटा चाहिँ भनेर अलिकति घुमाइदिएर ट्विस्ट गरेर आफ्नो तिर दुलो सोच्याउने किसिमले चाहिँ काम गर्नुभयो भने त्यो कहिले पनि जतिसुकै गरे पनि केही रिभ्यू हुने होला छैन। त्यसको कारण चाहिँ हरेक चिज गर्दाखेरि कर्मचारीहरू नै हो जे जे गर्ने नीति निर्माण हरेक चिजलाई चाहिँ यो ठिक रूपले बनाउने राजनीति कर्मीले त के हो भनेदेखि अलिकति चाहिँ मनसुख गरेर यहाँ अलिकति यहाँ चाहिँ सत्य करेक्सन गर्न पाए हुन्थ्यो भनेर चाहिँ हामीले चाहिँ सुझाव राख्ने हो। त्यस कारण चाहिँ त्यो अनुसारले तपाईँहरूले चाहिँ काम गरिदिनुभयो भने कर्मचारी चाहिँ साथीहरूले चाहिँ आफूलाई चाहिँ निष्पक्ष रूपले आफूलाई चाहिँ निष्ठापूर्वक काम गरिदिनुभयो भने हाम्रो नगर निश्चय पनि चाहिँ सुध्रिन्छ, हामी सुधार्न सक्छौँ। होइन अब आफ्नो अनुकूलता चाहिँ मात्रैको हिसाबले काम गर्ने हो भने त सुध्रिने सम्भावना हुँदैन, धेरै त्यो कुरा नगरौँ है। अब आगामी दिनहरूमा हाम्रो नगर चाहिँ समृद्ध रहोस्, सम्पन्न रहोस्, अब हामी चाहिँ हरेक क्षेत्रमा हामीले चाहिँ पूर्णता प्राप्त गर्ने चाहिँ गरोस् भन्ने मेरो यो कार्यक्रमलाई चाहिँ शुभकामना व्यक्त गर्दै मेरा भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद, जय हिन्द।
0: धन्यवाद अमूल्य र रचनात्मक सुझावका लागि नेपाली संगीत नगरकारी समितिका सभापतिजीलाई।
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब कुनै कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484000026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
3: नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समन्वयता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
7: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
8: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
9: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, यी उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पीआर नपाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
6: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरो जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोसी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी
10: रसुवा भोटेकोसीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
6: यसैबीच अविरल वर्षा बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,000,00,000 रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क पुल खानेपानी सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00 रूपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाण्डु उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल
11: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छन् कि जस्तो शंका लागेको गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
6: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साथै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटुकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
12: 2083 अक्टोबर 28 गते अङ्ग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन चाहिँ नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ। सहभागी भएको छ त्यसपछि राति भूभागबाट चाहिँ यो वर्ष 2083 असोज 17 गतेका दिन नै सुदूरवर्ती प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको सबै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ आजको मितबाट चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदर मिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। सरदर भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब त स्थानीय वायु साथसाथै चाहिँ अहिले पश्चिम वायुको पनि प्रभाव रहन सक्ने हुन्छ र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
6: साझा खबरमा अब खेल खबर। नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
13: सन्तोषी राहुल बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
14: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
13: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: प्याज को फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
16: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर अस्थायी शिविर अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
17: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
16: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
17: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
16: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
17: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
16: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
18: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
20: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
21: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
22: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्राती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै एग्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
21: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
23: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा सागसब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सीजन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
21: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जीप लाइनबाट वारपार गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
24: जीप लाइन चढ्नको लागि एकदम
0: इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला, गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सै हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ कुनै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भन्दै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला, सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, अब सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
21: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जीप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
20: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
1: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
20: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
24: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
3: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
24: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
3: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
20: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
20: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
1: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
25: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
1: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ, होइन? अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ, होइन? मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
25: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
1: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढ़ी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
20: भोटिकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोजो 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गर्न बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
2: रामेछापको माकुण्ड गाउँपालिका 1 गुम्जेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङछोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्देल लाछेवा रामेछाप।
5: Finally, Nepal pugyau hami.
6: Dad, Nepal smells different.
5: It's home.
6: Wow.
5: Well, doge.
7: Bhagya mani bhai baba.
5: Ghar ko rang naya ho ra.
7: Timi yahi hunda gareko.
5: 12 barsha. एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
8: महाचार महापहार,
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
10: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे। यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
11: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ सिरक दशन बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार सिन्धुली।
12: आँखामा चोट लाग्यो, अब के गर्ने?
13: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
12: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
13: भान्साका तथा कारखानाका धारिला वस्तु निर्माण औजारहरू खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
12: अनि साना बालबालिकाहरूलाई,
13: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
12: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय। विश्व दृष्टि दिवस 2083
14: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
10: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
11: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: यहाँ दूध, दही, मोही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त श्रेष्ठ, चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप शाखा, रामेछाप बजार।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0848590530, 0848590530। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: डाक्टर साहब म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर हजुर धन्यवाद।
1: खगेन्द्र सुनारको भनेर दावी गरिएको एउटा अडियो सार्वजनिक भयो, यो किस्ता किस्तामा सार्वजनिक भइरहेछ। यो सुन्दै गर्दा तपाईलाई कस्तो अनुभूति भयो, के सोच्नुभयो, के ठान्नुभयो?
2: मैले एउटा व्यक्तिले यस्तो शब्दहरू पनि उच्चारण गरेर बोल्न सक्छ भनेर चाहिँ म आश्चर्यमा परे। त्यो पनि मैले मेरो परिवारको सदस्यहरूले त्यो भिडियो सुन्लान् कि भनेर एकान्तमा चाहिँ के गएर सुने। अझ देशको माननीयज्यूले बोलेको कुरा छ र त्यो देशको माननीयले पनि पूर्व राज्य मन्त्रीसँग बोलेको भिडियो भनिएको छ। अब हामी कहाँ जाँदैछौ? हामीले सोध्नुपर्ने बेला भएको छ। देश एउटा अराजकताको चाहिँ के अरे हालमा डुब्दै त छैन भनेर एउटा प्रश्न उठिरहेको छ। यदि सरकार कमजोर भयो भने यस्ता यस्ता व्यक्ति र प्रवृत्तिहरू अगाडि बढ़िरहन्छन्। मलाई थाहा छैन त्यो चाहिँ के अरे भिडियो त्यो अडियो चाहिँ मान्य खगेन्द्र सुनारको हो कि होइन, एआई हो कि होइन, तर पनि आम नागरिकले के भनेका छन् भन्दाखेरि यो मलाई लाग्छ सांसद मान्य खगेन्द्र सुनारले बोलेको हो भनेर भनिरहेका छन्। यसलाई सरकारले तुरुन्तै एक्सनमा गएर छानबिन गरोस्, पार्टीले छानबिन गरोस्, जो कोही भए पनि यस्ता अश्लील शब्दहरू सामाजिक सञ्जालमा अझ त्यो पनि उच्च पदमा रहेको भनिएको व्यक्तिले बोल्दै जान्छ भने यो समाज एउटा हामीले कस्तो समाज निर्माण गरिरहेछौ, कस्तो भविष्य हाम्रा सन्ततिहरूलाई कस्तो भविष्य चाहिँ के अरे हामीले छोड्दैछौ,
1: कस्तो मान्छे अगुवा बनाएर हामीले माननीय मानिरहेछौ यदि यो सत्य हो भने? त्यो त ठूलो प्रश्न हो।
2: होइन, मलाई लाग्छ यदि सत्य हो भने हामी प्रजातन्त्र नै चाहिँ के अभ्यास गर्ने चरणमा छैनौ जस्तो लाग्छ। हामी आदिम, हामी चाहिँ के मलाई मध्ययुगीन समाजमा अहिले पनि बाँचिरहेका छौँ। हामी सभ्य र सुसंस्कृत समाजको चाहना परिकल्पना हाम्रो मिथ्या हो, हाम्रो त्यो भ्रम हो। हामी चाहिँ यथार्थभन्दा धेरै टाढा छौँ, हाम्रो समाजले त्यस्तै पचाइरहेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ।
1: यी बाँकीका जनताले चाहिँ यदि यो सत्य हो भने उहाँलाई जिताएर पठाएको प्रति के सोच्दा हुन्?
2: होइन, अहिले बाँकीको जनता होइन, जहाँकैको जनताले पनि राष्ट्रपतिको सांसदलाई भन्दा पनि बालेन शाह प्रधानमन्त्री भनेर मत हालेका हुन्।
1: हजुर,
2: अब बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ भनेर मत दिएका हुन्, दिँदाखेरि मलाई लाग्छ मान्यज्यू त्यहाँबाट जित्नुभयो। अब ठिक छ, यो चाहिँ के अरे भरम होस् सत्य नहोस् हामी चाहन्छौ, होइन?
1: हजुर,
2: मान्य जस्तो ओदाको मान्छेले यो किसिमको हरकत गर्नुहुन्छ भन्ने कुरा हामी विश्वास गर्दैनौ।
1: तर डाक्टर साहब, मान्छेले बोलेको यस्तो बोल्न सक्छ र भन्ने अघि तपाईँ सुरु गर्दै हुन्थ्यो, मान्छेले होइन अरे नि त, एआईले अरे भन्ने पनि आइरहेछ।
2: होइन होइन, ठिक छ, त्यो त छानबिन होस्, तर त्यो एआईले पनि मलाई लाग्छ यसरी अश्लील शब्द गाली गलौजमा चाहिँ के अरे भाषामा बोल्छ जस्तो मलाई लाग्दैन।
1: हजुर,
2: अब हुन त प्रविधिको कुरा छ, जे पनि हुन सक्ला, तर अहिले त्यो भिडियो अथवा त्यो अडियो सुन्दाखेरि एआईले सिर्जना गरेको अडियो भनेर भन्न सक्ने अवस्था रहेन।
1: अनि अब यो चाहिँ प्रहरी प्रमुखका प्रति उहाँको खास गरी खगेन्द्र सुनारकै पृष्ठभूमि र उहाँले प्रहरी प्रमुख प्रति जो एक खालको आगो उकलिराख्नु भएको थियो, त्यो कन्फ्लिक्टको एउटा यो बाई प्रोडक्ट भन्यो भने के हुन्छ?
2: होइन होइन, ठिक छ, प्रहरी प्रमुखलाई उहाँले जुन ठाउँमा जसरी क्वेसन गर्नुपर्ने हो त्यो अलि शोभनीय भएन कि भन्ने कुरा हो। भ्रष्टाचार विरुद्धको आवाज त जो कोहीले पनि उठाउन सक्छ, नागरिकले उठाउन सक्छ भने मान्यज्यूले पार्लियामेन्टको कमिटीमा उठाउन नसक्ने कुरा भएन, होइन?
1: हजुर,
2: हामी त्यसलाई अन्यथा मान्न सक्दैनौ।
1: हजुर,
2: त्यसलाई तर उहाँको शैली भएको थिएन, उहाँले जुन चाहिँ के अरे आइजीपीलाई देशको प्रहरी प्रमुखलाई जुन किसिमले चाहिँ सवालहरू प्रश्नहरू गर्नुभएको थियो त्यो अलिकता भद्दा र अराजक थियो भन्ने कुरा नै हो, आम जनताको पनि सोचाइ त्यही हो, होइन?
1: हजुर,
2: तर पनि एउटा नागरिकको रूपमा त्यो विषयलाई यससँग जोड्नै मिल्दैन। यस्ता काण्डहरू त मलाई लाग्छ जो कोहीका पनि यी देश समाजलाई विध्वंस गर्ने, समाजमा अशान्ति र अराजकता मचाउने खालका चाहिँ के अरे अझ एउटा महिलामाथि जुन चाहिँ भद्दा टिप्पणी त सुन्नै नसक्ने शब्द छ कि यसमा निशब्द।
1: हजुर,
2: यति मात्र भनौँ कि यो जुन चाहिँ अडियो छ, यो अडियो नेपाली नागरिकले जो कोहीले पनि सुन्न सक्ने लायक छैन।
1: अब डाक्टर साहब, तपाईँ अधिवक्ता पनि हो, सरकार त फेरि हात बाँधेको जस्तो पनि अनुभूति हुन्छ, किनकि त्यसको सत्तारूढ दलले एक्सन लियो, आन्तरिक छानबिन र एक हिसाबको निलम्बन जस्तो सामाजिक कार्यक्रममै उहाँलाई जान रोक लगाइदियो, तर सरकार प्रहरी के मौका कुरा बसेको
2: होइन? यो त पार्टीले आफ्नो तर्फबाट छानबिन गरोस्, त्यो पार्टीको कुरा भयो, पार्टीको उहाँ जिम्मे एउटा सदस्यको हिसाबले कारवाही गर्ने, तर राज्यले गर्ने हो नि, छानबिन त सरकारले गर्ने हो नि, तुरन्त एक्सनमा सरकार जानु पर्ने थियो, जाँचबुझ सरकारले गर्नुपर्ने हो, होइन? मलाई लाग्छ सरकार यस्ता विषयहरूमा ठूलो हेर्छ भने सरकारको विरुद्ध ठूलो प्रश्न चिन्ह खडा हुन्छ। यो त झन् जेएनजीको चाहिँ सरकार, सुशासनको जगमा टिकेको सरकार, सुशासनका लागि बनेको सरकार भनेर जुन भनिरहेको छ, यो सरकारले पनि यस्ता विषयहरूलाई गम्भीरताका साथ लिँदैन भने सरकारप्रति नागरिकहरूले फेरि चाहिँ के अरे ठूलो प्रश्न तेर्स्याउनेछन्। त्यो प्रश्न चाहिँ के अरे को ग्राफ बढ्दै जानेछ, त्यसको ग्राफ बढ्दै गइसकेपछि सरकार सामु पनि एउटा चुनौतीको पहाडहरू फेरि स्थापित हुनेछ। हामी त्यो अवस्था नआओस् भन्न चाहन्छौ।
1: तर यो सरकार त त्यस्तो सरकार हो, एउटा सचिवले राजदूतमा के अप्लाई गरौं त सामानज्यू भनेर मेसेज गरेको भरमा रातभर प्रहरी कार्यालयमा बास बस्नुपर्ने, यति जिरो टोलरेन्स हेर्नुहोस् होइन, यो खालको सरकार हो नि होइन र यो खालको हो नि, यसको मोटिभ यो खालको मोटिभ हो यसको त
2: होइन, यो मोटिभ भयो देखिनुपर्छ नि त, दोहोरो मापदण्ड हुनु हुँदैन। यस्तै अडियोहरू आउँछन् र मान्यको लेभलबाट आइरहेछ भनेपछि छानबिन हुनु सरकार तुरन्तै चाहिँ एक्सनमा जानु पर्दैन, कसैलाई एसएमएस गरेका आधारमा एउटा एक्सन एउटा कारवाही गरिन्छ, कसैलाई चाहिँ के अरे त्यस्तो सुन्न नसक्ने समाजले सुन्न नसक्ने गोप्य कोठा पनि सुन्न नसक्ने जुन अडियोहरू आइरहेको छ त्यो पनि विशिष्ट देशको जनताले माननीय भनेको ठाउँमा पठाएका सार्वभौम चाहिँ के अरे सांसदहरूले बोलेको हो भने यो लज्जा बोध, यो लोकतन्त्रको नाममा कलङ्क हो, यो लज्जाबोध हो। सरकार यसमा पनि एक्सनमा जाँदैन भने सरकार मलाई लाग्छ सुशासन भनेर सरकारप्रति मान्छेले सरकारले भन्नु भनिरहनु पर्दैन, नागरिकले यसको दोहोरो डबल स्ट्यान्डर्ड हो भनेर बुझ्नेछन्। सरकार विरुद्ध फेरि खबरदारी, नारी समाज कहाँ सुतेको छ र, नारी समाजमा कोही पनि सुतेको छैन नि, फेरि सुसुप्त नारी समाज जागेर आउनेछ।
1: अटोमेसनमा कतिपय मुद्दाहरू चलेको मानिसहरूलाई समाको घटना देखिन्छ, एउटा महिलालाई युवतीलाई ब्याड टच भयो भनेको आधारमा एकजना युवक एक डेढ महिना अगाडि नै कलंकी जितोबाट पक्राउ परे, त्यो हामीले देख्यौं। मुख्यमन्त्रीले नै ट्राफिक नियम उल्लंघन गरेको भनेर चिट तपाईँको जरिवाना तिर्नु पर्यो, भिडियो हेरेरकै भरमा यो भएको थियो। यो किसिमको घटनामा चाहिँ उजुरी पर्खिनुपर्छ
2: पर्नै पर्दैन नि, यो त पब्लिक एटेन्सनमा आयो, पब्लिक डोमेनमा आयो, मिडियामा आयो, यो कुरा सामेल

0: कसको अध्यक्षतामा बन्यो भनेर थाहा पाउनु पर्थ्यो। सरकार गुमनाम छ, के भन्दैछ भने गरिरहेछौ भन्ला, त्यतिले पत्याउनेवाला छैन नागरिकहरू।
1: हजुर,
0: त्यतिले उत्तर पाइ उत्तर पर्याप्त छैन। सरकारको काम कारवाही पारदर्शी भएन, हिजो पनि थिएन, दुई सरकारको पनि भएन भने मान्नुहोस् हामी लोकतन्त्रलाई पचाउन सक्ने अभ्यास गर्न सक्ने सामर्थ्य राख्दैनौ। यो देशमा मलाई लाग्छ सुशासनका कुरा गर्नेहरू ढोगी हुन्, कानून पालना गर्नुपर्छ भन्ने शासकहरू मूर्ख हुन्। जस्तो नागरिकहरूले चाहिँ के अरे बुझे भने, नागरिकहरूको विश्वास र भरोसा गुम्दै गयो भने के हुन्छ, विद्रोह हुन्छ समाजमा। हामी जुन चाहेका छैनौ, जुन समाजले चाहँदैन।
1: यो घटना चाहिँ अब विभाजित भएर आएको छ, तर यस्तो त संसारमा हुँदैन। हेर्नुहोस्, न दुवै दोषी न दुवै निर्दोष हुन सक्दैन नि, होइन त? एक न एक त हुन्छ होला नि त।
0: भनिएका मान्छे दुईटा पात्रहरू, दुईटै पात्रहरूलाई सरकारले कानूनको कठघरामा ल्याएर छानबिनको दायरामा ल्याएर दुवैको चाहिँ के अरे छानबिन गर्नुपर्छ।
1: फेक हो भने फेक कसले गर्यो त्यसको सार्वजनिक गर,
0: अर्को कोही त हो नि,
1: कोही न कोही त होला नि त। यो
0: हो, उहाँहरू दुईटा निर्दोष हो भने कोही न कोही त हो नि।
1: हो,
0: यस्तो हाम्रो समाज, मेरो परिवार, तपाईँको परिवार, हाम्रा दिदी बहिनी कसैले पनि सुन्न सक्दैनौ भने राई चाहिँ यस्तो हुन्छ त।
1: यसको फर्दर तपाईँ लिगल प्रोसिडर के हो त साहब, के हो?
0: होइन, लिगल प्रोसिडर त स्वयं भिक्टिम भएको मान्छेले उजुरी दिएमा परोले छानबिन गर्ने कुरा भयो।
1: हजुर,
0: उहाँले परोले भनेको छ उहाँ कसैको उजुरी आएको छैन, भिक्टिम भएकोले भन्नु पर्यो नि।
1: हजुर,
0: अर्को कुरा पार्टीले एक्सन लिनु पर्यो, अर्को कुरा सरकारले पनि मलाई लाग्छ चाहिँ के अरे छानबिन गर्न सक्छ, सरकारले प्रहरीद्वारा पनि छानबिन गराउन अगाडि बढ्न सक्छ।
1: होइन, यो एकछिनको लागि खगेन्द्र सुनारको ठाउँमा अरू कोही एक्सवाइजेडले गरेको थियो भने यति बेलसम्म प्रहरी पर्खिन्थ्यो होला कि कोही समय र यति बेला अनुसन्धानको घेरामा आउँथ्यो होला, तपाईँलाई के लाग्छ?
0: थाहा छैन, अहिलेसम्म त्यति आशंका नगरौं, तर सरकारमाथिको भरोसा गुम्दैछ, यो कुरा चाहिँ सत्य हो।
1: के कारणले सरकारमाथिका भरोसाहरू घुम्न थाले? अलिकति यसको आठ महिनाको हामीले छ सात महिनाको रिभ्यू गरौँ त डाक्टर साहब।
0: होइन, छ सात महिनाको रिभ्यू गर्दाखेरि के छ भन्दाखेरि सरकार प्रतिपक्षलाई साथमा लिएको छैन, एउटा कुरा।
1: हजुर,
0: सरकारले अन्तर्राष्ट्रिय आयामहरूलाई चाहिँ के अरे विश्वासमा लिन सकेको छैन। अर्को कुरा, सरकारले मलाई लाग्छ दोहोरो मापदण्ड, कुनै नियुक्तिहरू हेर्नुहोस् न, कुनै नियुक्तिहरूमा एकातिर वान्टेड गरेको छ मेरिटोक्रेसी भनेको छ, अर्कोतिर क्याबिनेटबाट नियुक्ति गरिरहेछ। जब मेरिटोक्रेसी हो भने क्याबिनेटमा किन नियुक्ति गर्नुपर्ने? पहिले प्रक्रिया हुँदै धेरै पदहरूमा त्यस्तो भइरहेको छ। राजदूत नियुक्तिमै हेर्नुहोस् तपाईँ के भइरहेछ, राजदूत नियुक्तिमा कस्ता मान्छेहरूलाई हामी छान्दैछौँ।
1: हजुर,
0: यो के हुन्छ भन्दाखेरि उहाँहरूको बोल्ने कुरा हो कि अब यो यस्ता कुराहरूले अहिले यही कुरामा पनि खगेन्द्र सुनारको कुरामा पनि,
1: हजुर,
0: अथवा ठिक छ उहाँ निर्दोष हुनुहुन्छ भने केही छैन, तर उहाँका अरू काण्डहरू पनि धेरै आएको हुनाले सायद निर्दोष हुनुहुन्न कि भनेर मान्छेहरू भनिरहेछ। यसलाई एआई मान्न तयार छैनन् कोही पनि, नै
1: हजुर,
0: कोही पनि मान्न तयार छैन।
1: हजुर,
0: तर सरकारले पार्टी जसरी एक्सनमा जाँदैछ सरकार अझ अगाडि बढ्नु पर्थ्यो। सरकार एकातर्फ हिँडेको र पार्टी अर्कोतर्फ हिँडेको जस्तो भान हुन्छ कि अहिले, यो राम्रो कुरा होइन।
1: हजुर,
0: रुलिङ पार्टी एकातिर र सरकार एक अर्कोतर्फ हिँड्छ भने सरकार दुर्घटनामा पर्न सक्छ, यो सरकारले हेक्का राखोस्,
1: यो अवश्यम्भावी छ।
0: होइन, यस्तो दुर्घटना भइहाल्छ नि, रुलिङ पार्टी र गभर्मेन्टको बिचमै रिलेसन छैन भने, कोअर्डिनेसन छैन भने दुर्घटना त हुन्छ हुन्छ, तमिलनाडुको मात्र कुरा।
1: अनि फेरि दुर्घटना त दशैं लगत्तै काहीँ नभएको दुर्घटना ल्याउने, ठूलो दुर्घटनामा नेपालीहरू पर्खेर बसेका छन्। दशैं लगत्तै त्यो त नजिकै आउँदैछ भन्दैछन् नि।
0: होइन होइन, अब त्यो त कस्तो दुर्घटना हो, मान्छेले हेर्नुहोस् अफवाह फैलाउने पनि जमात छ यहाँ।
1: सरकार ढालिदिने रे, सरकार ढालिदिने।
0: होइन, त्यो त्यसै ढल्दिने, सरकार अरूले ढालेर ढल्दिने, सरकार रवि र बालनजीकै कारणले ढल्थ्यो,
1: ढल्दा
0: अर्काले ढाल्छु भनेर पुगेर सरकार ढल्नेवालै छ।
1: रासोपाले ढाले ढल्छ, नत्र ढल्दैन,
0: ढल्दैन सरकार।
1: तर काहीँ नभएको ठूलो आन्दोलन, 5 लाख मान्छे काठमाडौँ उत्रेर कब्जा गरे भने के हुन्छ?
0: होइन, त्यो त नागरिक उठेर कब्जा गरे, हेर्नुहोस्, नागरिक आन्दोलन कुनै कानूनले निषेध गरेर आन्दोलन रोकिँदैन, होइन,
1: यो
0: राजनीतिक आयाम हो।
1: हजुर,
0: अब राजनीतिक आयामलाई कानूनले रोक्दैन, तर जनताहरू के का लागि 5 लाख उत्रिने त? अब
1: हो,
0: ग्यास पाइएन भनेर उत्रिन सक्छन्,
1: होइन,
0: महँगी बढो भनेर उत्रिन सक्छन्।
1: हजुर,
0: समयमा चाहिँ राहत पाइएन, पुनस्थापना भएन भनेर चाहिँ भोटेकृषिका नागरिकहरू आउन सक्छन्, यस्ता आन्दोलनहरू आउन सक्लान्, तर कसैले प्री प्लान गरेर यो सरकार ढाल्छौँ भनेर अहिले ढल्नेवाला
1: होइन। हाम्रा पछि मान्छे आउँदैछन् भनेर केपी ओली भनिराख्नु भएको छ, महेश बस्नेतहरू भनिराख्नु भएको छ, प्रचण्डहरू भनिराख्नु भएको छ, दुर्गाप्रसाईहरू भनिराख्नु भएको छ, लाग्नु भएको छ त
0: उहाँहरूले मुख मिठाएर के अर्थ छैन? उहाँहरूको संख्या धेरै सानो छ, उहाँले

0: तर 35 वर्ष लाग्यो होइन
1: होइन होइन होइन घटनाक्रम काण्ड ठुलो काण्ड भन्दा घटनाक्रमहरू त्यसरी बढे र अविश्वास बढेको थियो उहाँहरूप्रति त्यो अविश्वासलाई विश्वासमा ल्याउन कम्तीमा यो सरकारप्रति पनि अविश्वास जाग्ने वातावरण अझै दुई चारवटा घटनाहरूमा सरकार जोडियो भने बल्ल आउँछ
0: अहिले नै त्यो तहमा पुगेको छैन तपाईँको विश्लेषण
1: अहिले त्यो तहमा आन्दोलन हुने तहमा अहिले समाज पुगेको छैन
0: अनि अब एमाले कसरी जाग्ने कसरी पूर्ण जागृत हुन्छ त त्यसो भए
1: होइन एमाले कसरी जाग्ने भन्ने कुरामा त मलाई लाग्छ संगठन कमजोर बनाएको छ बलियो संगठन भएको पार्टी अहिले छिन्न भिन्न हुने अवस्थामा छ अब समग्र राजनीतिक दलहरूको चाहिँ के अरे अभिहरू नै कमजोर बन्दैछन् नेपाली काङ्ग्रेस दुईटा बन्दैछ जनआन्दोलनको नायक चाहिँ सेनापति सेना सिपाही बिनाको हुनुहुन्छ केपी ओलीजी पनि मलाई लाग्छ सम्हाल्दै सम्हाल्दै हुनुहुन्छ तर सम्हालिन सक्यो भने मात्र कुरा हो अहिले सबै चाहिँ के अरे एउटा तरल अवस्थामा छन् पार्टीहरू सशक्त छैनन्
0: काङ्ग्रेसले गर्ने कस्तो निर्णय सरकारका लागि दबावमूलक बन्न सक्छ किनकि अलिकति बढी आशा चाहिँ गगन थापा र त्यो काङ्ग्रेसमा पनि देखिन्छ
1: होइन काङ्ग्रेसले त अहिले दबाव त खबरदारी हो काङ्ग्रेसले अहिले सडकबाट सत्ता पल्टाउँछु भन्ने सामर्थ्य छैन काङ्ग्रेसमा
0: त्यो त गरिदिनु पनि भनिरहेछन् उनीहरू
1: गर्नु पनि हुँदैन लोकतन्त्रको लागि विरोध आलोचना अपरिहार्य छ नेपाली काङ्ग्रेसले मलाई लाग्छ सडकबाट अथवा सदनबाट अथवा अरू सञ्जालबाट सरकारको रचनात्मक कामको चाहिँ मूल्याङ्कन गरेर कामको रचनात्मक मूल्याङ्कन गरेर सहयोग र समर्थन विरोध गर्न सक्छ मलाई लाग्छ अहिले सरकारको चाहिँ के अरे आलोचना गर्ने चाहिँ के अरे अझै पनि काङ्ग्रेसको कमी भएको छ कङ्ग्रेस त्यो दिशामा अगाडि जानुपर्छ आलोचना र आन्दोलन फरक कुराहरू हुन्
0: हजुर तर यसले पनि क्याडर त बनाइसक्यो हेर्नुहोस् क्रियाशीलताको नाममा
1: होइन बनाइसकेको छ काङ्ग्रेस पनि दुईटा भएको छ अहिले गगनजीको भोइस हिजोको एकजुट काङ्ग्रेसको जस्तो भोइस छैन अर्को पक्ष पनि छ होइन स्थानीय निकायको चुनाव आउँदैछ सबैका आन्तरिक समस्याहरू छन् टिकट वितरणका कुराहरू छन् अब स्थानीय निकायको चुनावको लागि गगनजी साँच्चै आशा लाग्दो नेतृत्व हो र अझ पनि चाहिँ सफल नेतृत्व बन्ने हो भने चुनदेवी काङ्ग्रेसलाई एक बनाउनुको चाहिँ विकल्प छैन आउने चुनाव अगाडि नभए ढिला भइसकेका हुन्छ एउटा पार्टीको सभापति हुनुभयो त्यसमा शुभकामना छ तर पनि सरकार सञ्चालन गर्ने हैसियत र ल्यागत चाहिँ उहाँले राख्नुहुन्न यदि उहाँले अर्को गुटलाई पनि मिलाउन सक्ने प्रयास गर्नुभएन भने
0: डाक्टर साहब कम्तीमा आउने स्थानीय तहको र प्रदेश तहको चुनावमा सिनारियो हामी अस्तिको स्थानको वान साइड डोमिनेसन खालको देखिन्छ कि फरक आउँछ
1: तपाईँको 25 35 रेसियोमा आउँछ सबै दलहरू
0: 25 र 35
1: कसैको पनि चाहिँ के अरे ठुलो प्रतिशत आउँदैन राजसभा स्थानीय निकायमा थिएन अहिले आउँदैछ उसको 25 आउला
0: हजुर
1: कङ्ग्रेस एमालेहरू पनि 35
0: पहिलो दल बन्ने गरेको 25 आउँछ कि
1: अब पहिलो दोस्रो तेस्रोमा भन्न सकिँदैन किनभने राजनीतिमा घण्टा घण्टाका समाचारहरूले पनि मतको चाहिँ के अरे परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेल्छन्
0: होइन
1: त्यस कारण अझै पनि समय छ अहिले भन्न सकिँदैन अहिले कुनै दल राम्रो र लोकप्रिय अवस्थामा चाहिँ छैन यद्यपि गगन थापा हुनुहुन्थ्यो उहाँले पार्टी मिलाउन सकेको भए
0: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
1: हस् हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद
2: रेडियो पाउ घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगा
3: हार्दिक शुभकामना
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
3: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ प्रोफाइटर विनोद गोविन्द श्रेष्ठ विज्योति हार्डवेयर एन्ड सप्लाइज मन्थली रामेछाप

0: जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई ₹2,500, उत्कृष्ट स्ट्राइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू,
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान,
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे,
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान, खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप पम्प खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रञ्जितकार, रञ्जितकार इन्टरप्राइजेस, सिन्धुली।
3: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मानभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ यदि गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोप्राइटर राज लामा जी ठाकाई, सम्पर्क नम्बर 9861023772, 9540404353, मन्थली पावर इभी चार्ज स्टेशन मन्थली बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ टायर मर्मत, वासिङ, गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साये, सम्पर्क नम्बर 9844441390, 9845404546। अनिल साही, 9768769929। मन्थली वासिङ सेन्टर, भैँसेश्वर रनजर पुल नजिकै।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसी क्यामेरा, प्रोजेक्टर, डिजिटल हाजिरी मेसिन पाइनु का साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821। लुम्बुर आईटी सोल्युसन प्राली, मन्थली बजार, रामेछाप।
5: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुगोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झाउनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529। मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थली बजार, रामेछाप।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी, भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त?
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848400114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लाई, मन्थली, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: माई डिश होम एप
6: प्याजको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास
7: फाइनली नेपाल पुग्यौ हामी
8: द्याट नेपाल स्मेल्स डिफरेंट
7: इट्स होम
9: वाव
7: वाह डोगे
9: भाग्यमानी भयो बाबा
7: घरको रंग नयाँ हो र
9: तिमी यही हुँदा
7: 12 वर्ष एकदम नयाँ जस्तै छ समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर वेदरकोट लङलाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भयो? नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
1: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो त्यसले गर्दाखेरि सबै यो रेनफल सबै नै अलिक बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
2: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौं बलिस्टिक क्षेप्यास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेसएक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेप्यास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाई छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
3: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटै के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एकअर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेको हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टर फिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकार प्रतिको उनीहरूको बुझाई, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
3: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारेमा पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भयो?
3: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानी को मात्रा चाहिँ तत्कालिकमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। र सुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रियान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
0: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
0: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
0: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ यो 2-3 एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घण्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत आरुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरज मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
1: समग्रमा नर्मल जस्तै देखिएको छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै अब नर्मल भन्दा कम, कतै अलिकति बढी।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
1: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिर पनि लगभग 12 दिन ढिलो बाहिरियो सरदर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
1: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल अलि लामोसम्म नै बसेकै देखिया।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
1: सरकार चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी बाहिकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी बाहिकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्ड चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी बाहिकै कारणले वर्षा हुने हो। पश्चिमी बाहिकको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
6: कानपुर 9 बजे हजुरको रेडियो 102.1 मेगा
7: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
7: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
7: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
9: हार्दिक शुभकामना
7: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
8: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ प्रोप्राइटर महेश थोकर सम्पर्क नम्बर 9869052640 9944407434 मञ्जुश्री अटोमोबाइल्स फर्म मन्थली नगरपालिका 1 खाँदबारी रामेछाप
7: गीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामसाबका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: राम बस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404303।

2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरु, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
2: आँखामा चोट लाग्यो अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई,
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज सेभ यो साइट। विश्व दृष्टि दिवस 2083
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
6: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहनीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वटाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
5: द्वितीय पुरस्कार नगद 30,000,
6: तृतीय पुरस्कार नगद 20,000,
5: सान्त्वना पुरस्कार नगद 10,000,
6: उत्कृष्ट खेलाड़ीलाई ₹2500, उत्कृष्ट स्पाइकरलाई ₹2000, बेस्ट लिब्रोलाई ₹2000 र बेस्ट सेटरलाई ₹2000 प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
6: प्रतियोगिताका नियम तथा शर्तहरू।
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
6: एक वडाबाट 2-2 टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
6: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
6: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
6: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
6: खेल सञ्चालन हुने मिति, समय र स्थान।
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
6: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844249989
6: गोलमजोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
7: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर विनोद गोविन्द श्रेष्ठ, दी ज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली रामेछाप।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: यो दसैको शुभ कामना,
4: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ शिरक दर्शन बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार, सिन्धुली।
6: टन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँदेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
3: यो दसैको शुभ कामना,
2: 0485403998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका।

0: पावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप पम्प खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रञ्जितकार, रञ्जितकार इन्टरप्राइजेस, सिन्धुली। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभजीवन अस्पताल, खुरकोट, सिन्धुली।
3: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपडाहरू पाइनुका साथै सिलाइको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लाई मन्थली रामेछाप।
3: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दूध, दही, मही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त स्पष्ट, चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेसाप शाखा, रामेसा बजार।
4: महाचार महापहार,
5: Xiaomi वा Redmi को फोन किन्दा
4: उपहार नै उपहार।
5: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 98-51-27-74-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 98-44-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 98-40-64-96-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 97-67-95-77-71।
4: फाइनली नेपाल पुग्यौं हामी।
5: That Nepal smells different.
4: It's home.
5: Wow.
4: बुवा रोगे
6: भाग्य मानी भाइ बाबा,
4: घरको रंग नयाँ हो र
6: तिमी यही हुँदा गरेको
4: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
3: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
3: उज्यालो नेपाल पार्टी रामेछाप।

सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चश्मा तयार गरिन्छ, साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ। प्रोप्राइटर सन्तोष मैनाली, सम्पर्क नम्बर 9854053530, साकुरा चश्मा पसल, जिल्ला समुने समितिको गेट अगाडि, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ, सम्पर्क नम्बर 9849904443, सञ्जीवनी ड्रग हाउस, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता, चप्पल, स्कुल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866141974, सफलता फेन्सी पसल, मन्थली बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901597, शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9845042316, 9844404316, सुनापति फुड प्रोडक्ट मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल, स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल, स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मुना आलम, सम्पर्क नम्बर 9869035255, युनिक अटो वर्कसप मन्थली खातबारी रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासाङ तामाङ, सम्पर्क नम्बर 9869076778, 9763383338, पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक मन्थली रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषारी फर्टिलाइजर, प्लास्टिक, टनेल, पोखरी, नेट जालीहरू, गमला, क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत, सम्पर्क नम्बर 9860514414, रामेछाप कृषि सामग्री सप्लायर्स, मन्थली नगरपालिका 1, तामाकोशी अस्पताल अगाडि, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9954040162, रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, SS भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मर्मतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। गृहमन्त्री सुदन गुरूङ 3 दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास डोमेस्टिक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको थियो। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समकक्ष अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। उहाँले डोमेस्टिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न बिम्स्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार रूपरेखा निर्माणको प्रस्ताव गर्नुभएको थियो। स्वदेश फर्कने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री गुरूङ यही असोज 26 गते भारत भ्रमणमा जानुभएको थियो। बड़ा दशैंको अवसरमा प्रधानमन्त्री भालेन्द्र शाहले विभिन्न शक्तिपीठमा दर्शन शुरू गर्नुभएको छ। नेपालीहरूको महान पर्व बड़ा दशैंको अवसरमा प्रधानमन्त्री शाहले काभ्रे फलाञ्चोक पुगेर पासखाल नगरपालिका स्थित फलाञ्चोक भगवतीको पूजा अर्चना र दर्शन गर्नुभएको हो। प्रधानमन्त्री भालेन्द्र शाह आफ्ना राजनैतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल फलाञ्चोक भगवती मन्दिर पुग्नु भएको थियो। प्रधानमन्त्री शाह बड़ा दशैंको चौथो दिन बुधबार बिहान फलाञ्चोक भगवती मन्दिर पुग्नु भएको हो। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढ़ेको छ। अध्ययन रोजगारी र पेसा व्यवसायका लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि उपत्यका मुख्य नाकाहरूमा यात्रुको चहल पहल बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्र विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका हुन्। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। साथै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्। कोशी प्रदेशको विराटनगरमा बुधबार सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083ले जारी गरेको कोशी घोषणा 2083मा प्रदेशका अधिकार कार्यान्वयन वित्तीय संहिता र अन्तर्प्रदेशीय सहकारलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यान आकर्षण गराइएको छ। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय चुनाव प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय चुनाव समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको चुनाव सकिएको हो। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3,506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकोले आज मनसून बहिर्गमन बुलेटिन 2 जारी गरी देशभर कतै पनि मनसून नरहेको घोषणा गरेको। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मनसून बाहिरिन शुरू भएको थियो। आज बाँकी स्थानबाट पनि मनसून बाहिरिएको अर्थात अबदेखि देशभरि नै मनसून नरहेको मौसम विभागले जानकारी गराएको छ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ।
र सुवाको भोटेको सीमा गत भदौ 10 गते आएको बाढ़ीपछि टिमरे लगायत प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको कानूनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया अनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागि मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेछापको बैठकले भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया 2083 अनुसार प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। रामेछाप नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रामेछापको आयोजनामा बड़ा दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बुधबार सम्पन्न भएको छ। सदरमुकाम मन्थल स्थित जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्यक्रमका प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली चाडपर्वको सांस्कृतिक महत्व उजागर गर्दै आपसी सद्भाव एकता र सामाजिक मेलमिलाप कायम राख्नुपर्नेमा विशेष जोड़ दिएका छन्। दशैंको मुखमा काठमाडौँमा काकाले भतिजको हत्या गरेका छन्। सिन्धुलीको हरिहरपुरगढ़ी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिनको आफ्नै काकाको कुटपिटबाट मृत्यु भएको। आपसी विवादका क्रममा काका रूपेश पाखरिनको कुटपिटबाट गम्भीर घाइते भएका रोशनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चौबीसजना कोरियन नागरिक नेपालबाट निष्कासित भएका छन्। नेपालमा शंकास्पद रूपमा बसेको भन्दै 24 कोरियन नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको। 24 दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरी प्रस्थान गरेको मितिले 3 वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ। उनीहरूलाई अध्यागमन कानून बमोजिम जनाई 50,000 रुपियाँका दरले जरिवाना गरी बुधबार निष्कासन गर्ने निर्णय

विरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसम जन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले 5,59,72,72,00,00,000 रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको। र फ्लाई दुबईले यही असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा त्यहाँका पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Finally, Nepal puyo hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Well, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huna gareko.
0: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको पियो र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बज पेन्स रंग रहिरहन्छ
3: महाचार महापहार
4: Xiaomi वा Redmi को फोन किन्दा
3: उपहार नै उपहार
4: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा थाइल्याण्ड होलिडे
6: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मर्मतमा विशेष छुटको व्यवस्था छ मौकाको फाइदा उठाउनु होला लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 10% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिंक स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ पुरानो मोटरसाइकल लिएर आउनुहोस् नयाँ बनाएर लैजानुहोस् थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530 बजाज सँगै यात्रा सुरक्षित यात्रा

0: 256 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर भने छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशै भर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: संसद, तपाईँका आवाज, तपाईँका सरोकार र सपनाहरू बोलिने थलो। संसद

0: र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
1: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
2: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला।
0: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
4: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: ए 6 बजेको बिहानी र 7:30 को साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ शहर बिउजाउन सीआईएन आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
5: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
3: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
5: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN। संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: हमरा दुख नै त सरकारी खेती गरी छौ र पानी नै पुग्रा अखन त यही हाम्रो खेती हो।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम डिशो खुशीको कनेक्शन।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
2: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
16: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
17: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज
6: कार्यक्रम साझा आवाज।
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।